0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे ओखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
2: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 50701, 98-028-50702।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
8: हेलो, के छ तेरो खबर?
9: ठिक छु यार, सधैँ छस्?
8: सधैँ छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
9: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
8: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
9: मैले पनि किन्नु सके, सँगै किनौँ न।
8: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा, यार
9: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
8: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै

ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्नासे, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887। गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्नासे, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट।

0: यस्तो आमा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
6: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमलचौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
6: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
7: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
6: विस्तृत जानकारीको लागि
7: लिटिल स्टेप मावि पोखरा 8 सिमलचौर, फोन 061557696 र 57513।
8: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजे अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल जेठ 25 गते सोमबार, तदनुसार सन् 2026 जून 8 तारीक नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्ष अष्टमी तिथि। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। विश्व खाद्य स्वच्छता दिवस पोखरामा मनाइयो, गुणस्तरीय खाद्य उत्पादन र सुरक्षित उपभोगमा जोड़। विश्व खाद्य स्वच्छता दिवसमा पोखराका रेस्टुरेन्ट तथा क्यान्टिन अनुगमन सुधार गर्न निर्देशन। गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा उद्योग वाणिज्य संघले राख्यो एयरपोर्टमा डिस्प्ले बोर्ड, महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ सम्मानित। कास्की प्रहरीको स्वीप अपरेशन जारी, एकै दिन 40 जना कार्यवाहीमा। 3% समता शिक्षा शुल्क तत्काल खारेज गर्न प्याप्सन, गण्डकीको माग। दीर्घकालीन प्रभावबारे अध्ययन नगरी यस्तो व्यवस्था ल्याएको आरोप। पोखरामा अनुसन्धानमूलक लेख लेखन तालिम शुरू, पत्रकारलाई निरन्तर सिकाई आवश्यक पर्ने मेयर आचार्यको भनाई। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो, वार्ताले नतिजा निकाल्न सकेन। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक, र नेपाल एशियन गेम्सको छनौटको फाइनलमा प्रवेश। ओमान 8 विकेटले पराजित, विश्वकप फुटबल अघि अनलाइन वेटिङ एप प्रयोग नगर्न

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476-98-560-24-216।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-26-553-834-34

अब समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको छ। उहाँले आज सोमबार बिहान 9 बजेको लागि बैठक बोलाउनु भएको हो। बैठक सिंहदरबार स्थित संघीय संसद सचिवालय अन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बैठक बस्ने रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष सभापति दुई जनालाई आमन्त्रण गरिएको छ। सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण सहितको अनुरोध प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभएको छ।

सरकारले आफ्नो कार्यकालको पहिलो वर्षलाई सुशासन कायम गर्ने वर्षका रूपमा लक्षित गर्दै शासकीय सुधार कार्यान्वयन सुदृढीकरणमा जोड़ दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले राज्यका सबै संरचनालाई गतिशील गराउँदै सुशासनसँगै समृद्धि प्राप्त गर्न लागि परेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार यो वा त्यो भनेर कतै र कुनै निकायलाई लक्षित गर्ने भन्दा पनि समग्र देशको वृहत्तर सुधारमा सरकारको ध्यान केन्द्रित छ। पारदर्शिता, जवाबदेहिता, मितव्ययिता र नैतिकता सहितका सुशासनका आयामलाई व्यवहारमा बदल्दै सरकार भएको प्रत्याभूति दिलाउने गरी काम अगाडि बढ़ेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सरकार गठन भएको दुई महिना पूरा भएर तेस्रो महिना लाग्दै गर्दा सरकारले 100 कार्यसूचीका शासकीय सुधारका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिएको छ। उहाँले भन्नुभयो, शासकीय सुधारमा 99% काम अगाडि बढ़ेको अवस्था छ। समग्र कामको आधारै त्यही भएकाले छाड्ने, छुटाउने वा अन्यथा गर्ने कुरै भएन। प्रत्येक मन्त्रालयबाट दैनिक 10 प्रमुख कार्य पहिचान गरी सोही बमोजिमको कार्ययोजना समेत तयार गरी सरकारको दैनिक कामकाज कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभएको छ। सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलले सुझाव संकलन कार्य जारी राखेको छ। सरकारले विगतदेखि कार्यान्वयनमा नरहेका विभिन्न आयोगका प्रतिवेदनका सिफारिश कार्यान्वयन गर्न अध्ययन थालेको छ। पछिल्लो समय राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको प्रतिवेदनसँगै कार्की आयोगको प्रतिवेदनका विषयमा पनि सरकारले अध्ययन गरिरहेकाले अध्ययन र विश्लेषणका लागि समय लाग्ने उहाँले प्रश्न पार्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित साबिकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम गरी मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभएको छ। आउँदा असार 7 गतिभित्र सबै मन्त्रालयले आफ्नो संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने कार्यसूची अन्तर्गत काम भइरहेको छ। नेपाल सरकारले सबै मन्त्रालयको कार्य प्रक्रियामा आमूल रूपान्तरणका लागि बिजनेस प्रोसेस रिइन्जिनियरिङ बीपीआर प्रतिवेदनको खाका तयार गरेको छ। सोही खाका बमोजिम साबिकमा गरिँदै आएको कार्य प्रक्रिया सरलीकृत गरिएको र भविष्यमा थप सुधार्ने सरकारको योजना रहेको छ। संघीय निजामती सेवा ऐनको मस्यौदा निर्माणकै क्रममा रहेको छ। आवश्यक सुझाव तथा विश्लेषणको पृष्ठपोषण लिने काम भइरहेको अर्यालले बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा रहेको कार्य सम्पादन इकाईलाई शक्तिशाली बनाइने भएको छ। प्रधानमन्त्री कार्यालयले गरेका र गर्ने कामको कार्य सम्पादन गर्ने पीएम डेलिभरी युनिटलाई प्रधानमन्त्री कार्यालय आफैले आफ्नो मूल्यांकन र रूपान्तरणका लागि घचघच्याउनेछ। अहिले सञ्चालनमा रहेका कार्यालयमा जनशक्ति प्रविधि लगायतका संरचना बदल्ने तयारी भइरहेको छ। त्यसका लागि आवश्यक जनशक्ति तथा स्रोत व्यवस्थापनका लागि गृह कार्य जारी रहेको छ। अहिले पनि प्रधानमन्त्री कार्यालयको एक महाशाखालाई उक्त निकायको जिम्मेवारी दिएको छ। सरकारले अनावश्यक र कार्यबोझ भएका 31 सरकारी निकाय खारेज गरेको छ। त्यस्तै 18 निकायको पुनर्संरचना र 6 निकाय गाभेको मर्जर छ। दोहोरो कार्यक्षेत्र भएका अनुत्पादक र आवश्यक वित्तीय भार भएका विकास समिति, विशेष ऐन गठन आदेश वा छुट्टै कानून, मन्त्री परिषद र मन्त्री स्तरीय निर्णयबाट सिर्जना भएका बोर्ड, समिति, कोष र प्राधिकरण जस्ता निकाय कामको प्रकृतिका आधारमा खारेजी गाभिएको र पुनर्संरचना गरिएका हुन्। अनावश्यक कार्यबोझ भएका निकाय खारेज गरेसँगै राज्यका लागि 20 अर्ब रूपियाँ बचत हुने अपेक्षा सरकारको रहेको छ। खारेज भएका, मर्ज र पुनर्संरचना गरेका निकायको र कार्य प्रकृतिका आधारमा साबिकका सरकारी निकायलाई सम्बन्धित प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। विश्व खाद्य स्वच्छता दिवस 2026 पोखरामा मनाइएको छ। दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले सप्ताहव्यापी कार्यक्रम अन्तिम दिन आइतबार विशेष कार्यक्रम आयोजना गरेको हो। खाद्य स्वच्छता, गुणस्तर र सुरक्षित खाद्य उपभोग गर्ने जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यालयले जनाएको छ। कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले स्वस्थ जीवनका लागि सन्तुलित तथा पोषणयुक्त खानाको आवश्यकता अपरिहार्य रहेको
बताउनु भएको छ। उहाँले खाद्य सुरक्षासँगै नागरिकको स्वास्थ्य संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभएको छ। मानिस स्वस्थ भएर बाँच्नका लागि सन्तुलित र पोषणयुक्त खाना आवश्यक हुने भन्दै उहाँले खाद्य स्वच्छता र सुरक्षित खानाको प्रयोगलाई जीवनशैलीकै हिस्सा बनाउनु पर्ने बताउनुभएको छ। यसमा सरकारी निकाय, उत्पादक र उपभोक्ता सबैको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई रहेको छ। राष्ट्रिय उपभोक्ता मंच गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले गुणस्तरीय खाद्य पदार्थ उत्पादन र बिक्रीका लागि उत्पादक स्वयं जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। उहाँले खाद्य वस्तु बजारमा पठाउनु अघि प्रयोगशालाबाट परीक्षण गरी प्रमाणित गर्ने अभ्यासलाई अनिवार्य बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। गुणस्तरीय खाद्य पदार्थको ग्यारेन्टी उत्पादकले नै गर्नुपर्ने भन्दै उहाँले खाद्य वस्तु बिक्रीका लागि राख्नु अघि नियमित रूपमा प्रयोगशालाबाट परीक्षण र प्रमाणित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यसका अलावा स्वस्थकर खानेकुरा छनौट र प्रयोगमा उपभोक्ता पनि उत्तिकै सचेत हुन आवश्यक रहेको उहाँले औल्याउनु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख विजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवान, राष्ट्रिय उपभोक्ता मंच कास्की अध्यक्ष राजेन्द्र लिगल, पोखराका अध्यक्ष मिलन तिवारी, पोखरा विज्ञान तथा प्रविधि क्याम्पसका प्रमुख हरि खनाल, लेखनाथ उद्योगवाणी संघका उपाध्यक्ष विक्रम कर्मचारी, पोखरा महानगरपालिका सहकारी विभागकी कल्पना बराल, कृषि मन्त्रालयका खाद्य अधिकृत कुमार भण्डारी, नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिकीय संघ नेफोस्टा पोखराका सचिव महेश बराल, ब्राह्मण समाज नेपाल कास्की अध्यक्ष रामप्रसाद बस्नाकोटी, दुग्ध व्यवसायी संघ कास्की अध्यक्ष पुण्य प्रसाद पौडेल, होटल एसोसिएशन पोखराका लक्ष्मण सुवेदी, रेवान पोखरा महासचिव वीरेन्द्र श्रेष्ठ, विद्यार्थी प्रदीप राज कण्डेल लगायतले खाद्य स्वच्छता र सुरक्षित उपभोग महत्वबारे धारणा राखेका थिए।

पोखरा बस पार्कका संरचना खाली गर्न पोखरा महानगरले दिएको अल्टिमेटम सकिएको छ। यही समयमा महानगरले सुकुम्बासी समस्या समाधानका लागि गठन गरेका विभिन्न समितिले काम गरिरहेका छन्। एउटा समितिले प्रतिवेदन बुझाइसकेको छ भने अरू समिति पनि अन्तिम चरणमा पुगेका छन्। सुकुम्बासी स्थानान्तरण गर्न जग्गा सिफारिश गर्न गठित समितिले 22 जेठमै महानगर प्रमुख धनराज आचार्य समक्ष प्रतिवेदन बुझाएको हो। समितिले पोखराका विभिन्न 6 ठाउँमा जग्गा सिफारिश गरेको छ। पोखरा 17 की वडाध्यक्ष समेत रहेकी समिति संयोजक राधिका साई योगीले प्राथमिकता आधारमा उपयुक्त जग्गाको खोजी गरेर सिफारिश गरिएको बताउनु भएको छ। सबै ठाउँमा स्थलगत अध्ययन गरिएको छ। प्राविधिक पक्ष पनि हेरेर उपयुक्त जग्गाहरू सिफारिश भएको छ। उहाँले भन्नुभएको छ, सुकुम्बासी बस्ती 100% एकै ठाउँमा सार्न परे पनि पुग्ने जग्गाहरू छ। छुट्टा छुट्टै राखे पनि त्यस्ता जग्गा पनि छन्। पोखरा ओडा नम्बर 9, 14, 15, 17, 25, 21 लगायत ओडाको जग्गा सिफारिश गरिएको हो। तर वास्तविक सुकुम्बासी पहिचान गर्न गठित समिति र न्यायिक निरूपण गर्न गठित समितिले काम सकेको छैन। सुकुम्बासी पहिचान गर्न पोखरा महानगरकै प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले काम चलिरहेको बताउनु भएको छ। हाम्रो समिति गठन भएपछि निवेदन माग गर्यौं। 572 जनाले निवेदन दिनुभएको छ। उहाँले भन्नुभयो, अहिले यसलाई केलाउने काम गरिरहेका छौं। अझै केही समय लाग्ने देखिएको छ। न्यायिक निरूपणका लागि गठित समितिको समयावधि भने अझै बाँकी छ। महानगरले जग्गा खोजी गर्ने र सुकुम्बासी पहिचान गर्ने समितिलाई 10 दिनको समय दिएको थियो भने न्यायिक निरूपणका लागि गठित समितिलाई 15 दिनको समय दिएको थियो। पोखरा महानगरपालिकाका प्रमुख आचार्यले बीचमा परेका सार्वजनिक विधाका कारण समितिको समय सीमा 28 गतेसम्म कायम रहेको बताउनु भएको छ। महानगरले आइतबार 24 जेठमा डोजर चलाउने तयारी गरेकोमा उच्च अदालत पोखराले तत्काल घर टहरा नभत्काउन अल्पकालीन आदेश दिएपछि काम रोकिएको छ। आचार्यले चाहिँ अदालतको सहारा लिएर गलत काम धेरै समय नटेक्ने चेतावनी दिनुभएको छ। समितिहरूले गहन अध्ययन र विश्लेषणका साथ जिम्मेवारीपूर्वक काम गरिरहनु भएको छ। तोकिएको समय सीमा 28 गते भित्रै सबै समितिबाट प्रतिवेदन प्राप्त हुनेमा हामी विश्वस्त छौं। उहाँले भन्नुभयो, समितिहरूबाट प्राप्त हुने निष्कर्ष, सुझाव र सिफारिशका आधारमा बस पार्क निर्माणको प्रक्रियालाई अगाडि बढ़ाइनेछ। पोखरा बस पार्क निर्माणका लागि 2032 सालमा अधिग्रहण गरिएको 205 रोपनी जग्गा मध्ये अधिकांश जग्गा अतिक्रमण र बिक्री वितरण भइसकेका छन्। केही जग्गा नदीको मापदण्ड र कटानको मारमा परेको छ। अहिले 50 रोपनी हाराहारी मात्रै जग्गा खाली रहेको अध्ययन प्रतिवेदनहरूले देखाएका छन्। तर पूरा क्षेत्रफलमै बस पार्क बनाउन महानगरपालिकाले तयारी गरेको हो। त्यसकै लागि बिक्री भएका जग्गा पनि फिर्ता ल्याउने र सुकुम्बासीलाई अन्यत्रै व्यवस्थापन गर्ने योजना अगाडि सारिएको छ।

पोखराको पृथ्वीचोक स्थित बस पार्क उत्तरी क्षेत्रमा संचालित रेस्टुरेन्ट र गण्डकी मेडिकल कलेज नयाँ बजारको क्यान्टिनको भान्सा सरसफाईमा कमी, कम गुणस्तरको खाद्य तेल र उपभोग्य मिति नभएका वस्तुहरू बिक्री गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय, कास्की खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा महानगरपालिका, राष्ट्रिय उपभोक्ता महासंघ कास्की, संचारकर्मी एवं सुरक्षाकर्मी सहितको टोलीले आइतबार गरेको बजार अनुगमनमा ती रेस्टुरेन्ट तथा क्यान्टिनमा भान्सा फोहोर र अव्यवस्थित भएको पाइएको हो। अस्पतालको दुवै क्यान्टिनमा प्रयोग हुने खाद्य तेल गुणस्तरहीन देखिएपछि नष्ट गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले अस्पतालका दुई क्यान्टिनबाट बरामद 12 लिटर खाद्य तेल नष्ट गरिएको र केही लेबलिङ नभएका सामग्री नष्ट गरिएको जानकारी दिनुभएको छ। उक्त क्यान्टिनका भान्सा अव्यवस्थित र सरसफाई नभएका कारण अस्पतालको दक्षिणतर्फको क्यान्टिनलाई सरसफाई गरेर मात्र सञ्चालनमा ल्याउन क्यान्टिन संचालक काशीराम लामिछानालाई निर्देशन दिएको छ। त्यसैगरी पोखरा बसपार्क उत्तरतर्फ संचालित जयसवाल क्याफेले कर नतिरेको, भान्सा फोहोर र खाद्य तेल गुणस्तरहीन भेटिएपछि क्याफे संचालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
6: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98-434-0-32-29।
7: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
8: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. Bharna Farm bitaran bhairheko chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mas, Baisi Mag, Nadipur. फोन 061-577-718, 98-463-32-836, 98-560-22-099।
9: भर्ना खुल्यो।
10: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
9: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
11: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
9: आधुनिक भौतिक पूर्वाधार,
11: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
9: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
11: विस्तृत जानकारीका लागि
12: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98-560-20-059।
13: अब पढाई हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
14: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
13: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
14: पढाई हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061-75-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
15: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
16: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
15: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
16: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
15: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
16: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
15: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
16: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
15: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
16: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
15: भर्ना खुल्यो।
17: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
15: हाम्रा विशेषताहरू
11: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
15: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
11: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
15: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
11: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
15: It's New Galaxy Time.
17: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
15: संस्थाका विशेषताहरू
17: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
15: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
17: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
15: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
17: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
15: पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
17: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
18: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिरखान सजिलो होस्।
17: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
18: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
17: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
18: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
17: एकदमै राम्रो, सिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
18: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
17: टिपी राख त 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
19: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
20: आवश्यकता पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पोस्ट्रे खाजा घर एन्ड रेस्टुरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97000067130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।

0: फोन पॉइंट संघ सधैं रिवार्डेड
1: रामु दाई परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
3: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9808577

विजयमजन पुनः अलर्टमा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसिएट सदस्य अंजन श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ। महासंघमा वरिष्ठ उपाध्यक्ष हुँदै 60औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली हुनुभएका श्रेष्ठ पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक समेत हुनुहुन्छ। महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको उपस्थितिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले महासंघ अध्यक्ष श्रेष्ठलाई बधाई ज्ञापन गर्नुभएको हो। केन्द्रीय अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुर कृष्ण वैद्य, जिल्ला नगरतर्फका उपाध्यक्ष कृष्ण प्रसाद शर्मा सहित केन्द्रीय सदस्यहरूलाई स्वागत गर्दै उहाँले महासंघको इतिहासमा पोखराले दोस्रो अध्यक्ष पाउनु गर्वको विषय भएको बताउनु भएको छ। उहाँले निजी क्षेत्रको मनोबल उकास्न र व्यावसायिक वातावरण निर्माणको लागि अंजनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। महासंघ अध्यक्ष श्रेष्ठले गृह नगरी पोखरामा गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै संशयको चौबाटोमा उभिएको निजी क्षेत्रलाई सम्मानजनक बनाउने अभियानमा मन, वचन र कर्मले लाग्ने प्रतिबद्धता जनाउनु भएको छ। वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहे पनि आर्थिक वर्ष 2083-84 को बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ़ला भन्ने आशा पलाएको उहाँको भनाइ छ। नवप्रवर्तन र युवा मैत्री नीतिहरू बजेटका राम्रा पक्ष भएको पनि उहाँको भनाइ छ। अध्यक्ष श्रेष्ठले देशमा संविधान संशोधनको बहस चलिरहँदा सामाजिक न्याय सहितको अर्थव्यवस्थाका लागि महासंघले आवाज उठाउने बताउनु भएको छ। महासंघका पूर्व अध्यक्ष मुलिमीले अहिलेको सरकारले ल्याएको बजेटले अर्थतन्त्रको रूपान्तरण गर्छ भन्ने पत्याउँदै गर्दा बहुमतलाई अगाडि सारेर जे पनि गर्न खोजेको आरोप लगाउनु भएको छ। देशलाई कालो सूचीमा पर्नबाट जोगाउन भन्दै उद्योगी व्यवसायमाथि सम्पत्ति शुद्धिकरणको हतियार चलाएर सरकारले त्यस्तो छनक दिएको उहाँको आशय थियो। निजी क्षेत्रले पब्लिक पल्स बुझ्नुपर्छ, उपभोक्ताको चाहना सम्बोधन गर्नुपर्छ। हामी सबै अपराधलाई संरक्षण गर्न सक्दैनौ, तर सरकारबाट कानूनको उल्लंघन हुँदा त्यसलाई जायज भन्न सक्दैनौ, उहाँको भनाइ छ। राज्य र प्रशासन निजी क्षेत्रप्रति निर्मम हुन्छ। अहिले ब्युरोक्रेसी सत्तासँग नजिक हुन खोजेको र त्यही बाटोमा अगाडि बढ़ेको छ, त्यसमा हामी गम्भीर हुनुपर्छ। सरकारले सुशासन र भ्रष्टाचार विरूद्धको अभियानको नाममा निजी क्षेत्रमाथि प्रहार गर्दा मौन समर्थन नगर्न पनि उहाँले महासंघको नेतृत्वलाई खबरदारी गर्नुभएको छ। विदेशसम्म पनि संयन्त्र भएको महासंघले देशलाई कालो सूचीमा पर्नबाट जोगाउन कूटनीतिक पहल गर्नुपर्ने सुझाव पनि उहाँको थियो। पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका विभिन्न पर्यटक स्थानको परिचय दिने गरी स्मार्ट डिस्प्ले बोर्ड राखेको छ। मुख्यमन्त्री सुन्दरराज पाण्डेको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अंजन श्रेष्ठले स्वागत गर्नुभएको छ। संघ पोखराका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्डयन प्राधिकरण पोखरा शाखाको समन्वयमा विमानस्थलको आगमन कक्षमा बोर्ड राखिएको हो। पोखराभित्र नै पर्यटकले यहाँका पर्यटकीय गन्तव्यबारे जानकारी पाउन् भन्ने हेतुले सो बोर्ड राखिएको उहाँको भनाइ छ। कार्कीले बोर्ड राख्न समन्वय गरेकोमा नागरिक उड्डयन प्राधिकरण पोखराका निवर्तमान प्रमुख जसोदा सुवेदी सहितको टीमलाई धन्यवाद दिनुभएको छ। विमानस्थल निर्माणका निम्ति विगतमा पैरवी तथा रिले अनसन अनि विरोध कार्यक्रमको नेतृत्व गरेको संघले पर्यटकीय राजधानी पोखरा र गण्डकीको प्रबन्धनका लागि सो बोर्ड राख्ने पहल गरेको संघका महासचिव शोभा गौतमले बताउनु भएको छ।

0: पोखरा उद्योगवाणी संघले नेपाली युवा उद्यमी मंच एनवाईईएफ पोखरा च्याप्टरका नवनिर्वाचित अध्यक्ष इन्जिनियर सरोज कास्त सहितको टीमलाई बधाई ज्ञापन गरेको छ। पोखरा उद्योगवाणी संघ एनवाईईएफ पोखराको संरक्षक हो। एनवाईईएफको प्रेसिडेन्ट इलेक्टमा विवेक श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा हर्षल बिजुक्षे, प्रोग्राम चेयरमा सुरज श्रेष्ठ तथा फाइनान्स चेयरमा नुरज बाटाजु चयन भएका छन्। यसैगरी कार्यसमिति सदस्यहरूमा मानस श्रेष्ठ, प्रतीक राज पहाड़ी, सौरभ थापा, सृजन श्रेष्ठ, लक्ष्मण राज श्रेष्ठ र अस्मित भारी निर्वाचित भएका छन्। यसअघि मंचको नेतृत्व समेज राज भण्डारीले सम्हाल्दै आएका थिए। कास्की प्रहरीले गरेको स्वीप अपरेशनका क्रममा 40 जना पक्राउ परेका छन्। समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्ति सुरक्षामा खलल पुर्याउने कार्य विरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले स्वीप अपरेशनलाई निरन्तरता दिएको छ, जस अन्तर्गत शनिबार कास्कीका विभिन्न स्थानबाट 40 जनालाई नियन्त्रणमा लिई कार्यवाही गरिएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका 17 दोबिल्लामा जाँच गर्दा मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउने 2 जना र ट्राफिक नियम उल्लंघन गर्ने 8 जनालाई कार्यवाही गरिएको हो। पोखरा 23 र 24 को घाँटी छुना क्षेत्रमा मापसे गरी सवारी साधन चलाएका 9 जना र ट्राफिक नियम उल्लंघन गर्ने 2 जनालाई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। यस्तै वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा 19 अकलामा लागू औषध सेवन गरी सवारी साधन चलाउने 1 जना, मापसे गरी सवारी साधन चलाएका 3 जना र ट्राफिक नियम उल्लंघन गर्ने 4 जनालाई कार्यवाही गरिएको हो। माछापुस्ते गाउँपालिका 8 भेडाबारीमा मापसे गरी सवारी साधन चलाएका 4 जना, स्वरूप परिवर्तन गरी सवारी साधन चलाउने 1 जना र ट्राफिक नियम उल्लंघन गर्ने 6 जनालाई नियन्त्रणमा लिई कार्यवाही गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताएका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयको K9 शाखाबाट परिचालित कुकुर सहितको टोलीले सवारी साधनको जाँच गरेको थियो। प्रहरीले रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाजा लगायत अवैध लागू औषध सेवन र जुवा खेलाउने जस्ता अवैध गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन स्वीप अपरेशन सञ्चालन गर्दै आएको छ। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता सुदन गुरूङले राजनीतिमा प्रतिपक्ष दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै वहाँले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अगाडि बढ़नुपर्ने बताउनु भएको हो। पूर्व गृहमन्त्री गुरूङले देश बनाउन सबै मिलेर अगाडि बढ़नुपर्ने भन्दै रासोपा देश बनाउन आएको पार्टी भएको उल्लेख गर्नुभएको छ। राम्रो कुरालाई सबै दलले साथ दिनुपर्यो, वहाँले भन्नुभयो। विरोधका लागि विरोध गरेर मात्र हुँदैन। गोर्खा क्षेत्र नम्बर 1 का प्रतिनिधि सभाका सांसद समेत रहनुभएको वहाँले निर्वाचनमा आफूले गरेको वाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक सञ्चालन गरिएको 4 दिने अनुसन्धानमूलक लेख लेखन तालिम आइतबारबाट शुरू भएको छ। तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारिता क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेकाले पत्रकारहरू सबै विषयमा निरन्तर अपडेट हुन आवश्यक रहेको बताउनु भएको छ। उहाँले तालिम र सिकाईबाट खारिएको पत्रकारिताले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। पत्रकारहरूको क्षमता विकासका कार्यक्रमहरूमा पोखरा महानगरपालिकाको सदैव साथ र सहयोग रहने प्रतिबद्धता उहाँले जनाउनु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले आफ्नो कार्यकालमा हालसम्म 8 वटा विभिन्न तालिम सञ्चालन गरिएको जानकारी दिँदै अनुसन्धानमूलक लेख लेखन सम्बन्धी यो तालिम विशेष र फरक प्रकृतिको रहेको बताउनु भएको छ। तालिममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डाक्टर कुन्दन अर्यालसहित डाक्टर श्रीराम पौडेल तथा डाक्टर कपिल अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको महासंघले जनाएको छ। नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा प्रस्तुत गरेको बजेट मार्फत निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाहरूले विद्यार्थीबाट लिने सम्पूर्ण शुल्कमा 3% समता शुल्क लगाउने घोषणा गरेपछि निजी विद्यालय संचालकहरू आन्दोलित बनेका छन्। प्याप्सन गण्डकी प्रदेशले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ। प्याप्सन केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज प्रेम प्रसाद शर्मा र प्याप्सन गण्डकी प्रदेश अध्यक्ष प्रकाश खनालद्वारा जारी संयुक्त विज्ञप्तिमा सरकारले सरकारवाला पक्षसँग पर्याप्त संवाद छलफल तथा त्यसको दीर्घकालीन प्रभाव पारे अध्ययन नगरी एकतर्फी रूपमा यस्तो व्यवस्था ल्याएको आरोप लगाएको छ। निजी क्षेत्रबाट संचालित विद्यालयहरूले देशको शिक्षा क्षेत्र रोजगारी अर्थतन्त्र तथा उद्यमशीलतामा उल्लेखनीय योगदान पुर्याइरहेको अवस्थामा थप आर्थिक भार सिर्जना गर्ने निर्णयले लगानीकर्ता विद्यालय विद्यार्थी र अभिभावक सबै पक्षलाई निरुत्साहित बनाउने बताएका छन्। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
1: विस्तृत जानकारीको लागि
2: 061-5736-98461-5414 98460-1690
1: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इंग्लिश स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड
10: ब्लड प्रेसर,
9: हार्ट फेल,
10: छाती को दुखाई तथा थकान,
9: मुटुक को भल्क में समस्या,
10: मुटु को बाथ रोग,
9: हाई ट्राइग्लिसराइटिजी,
10: मुटु को धड़कन में अनियमितता,
9: हाई कोलेस्ट्रोल,
10: पेस मेकर राखे को वा राख्नु पर्ने,
9: एंजियोग्राफी एंजियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
10: मुटु रोग संबंधी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-26-553-834।
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
13: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
12: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
13: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
18: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
17: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
18: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
19: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-005-36।
20: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
21: 3 दिन भयो।
20: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
21: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
20: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
21: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
22: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
20: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
0: महिनावारीलाई मर्यादित बनाए, विभेद अन्त्य गर्नु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्।
23: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
24: बाफ्रे,
23: अब चाहिँ के हुने हो?
20: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
23: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
20: तिमीलाई थाहा थिएन?
23: थाहा थिएन।
20: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
23: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
20: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
1: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ। सल्लाहकार के हो चेर?
3: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो। पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

बाँकी रहेका समाचारहरू पोखराको गैरापारणस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा एघारका 238 विद्यार्थी तथा अभिभावकको सहभागितामा उत्प्रेरणामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उत्प्रेरक डाक्टर रविन कटुवालले द लाइफ बियोन्ड द लिमिट शीर्षकमा जीवनका सीमा भन्दा माथि उठेर सफलता हासिल गर्ने विषयमा प्रेरणादायी प्रस्तुति दिनुभएको छ। उहाँले सकारात्मक सोच, आत्म अनुशासन, निरन्तर प्रयास र व्यवहारिक सीपको महत्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा गणित शिक्षक मन बहादुर भुजेलले अनुशासन र लगनशीलतालाई सफलताको आधारको रूपमा प्रस्तुत गर्नुभएको छ। व्यवस्थापन संयोजक विकास ढुङ्गाना र विज्ञान संयोजक कृष्ण अधिकारीले पाठ्यक्रम र करियरका सम्भावनाबारे जानकारी दिनुभएको छ। शिक्षा अधिकृत जीवन रेग्मीले विद्यार्थीहरूलाई समाज र राष्ट्रको लागि उपयोगी जनशक्ति बन्न प्रेरित गर्नुभएको छ भने संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालयको 40 वर्ष शैक्षिक योगदान र विद्यार्थीको चौतर्फी विकासप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लेखनाथ उद्योग वाणिज्य संघले सहकारीको क्षेत्रमा देखिएका विद्यमान समस्या र सहकारी अध्यादेशका बारेमा प्रशिक्षण दिएको छ। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा आयोजना भएको सो कार्यक्रममा सहकारी तथा वित्तीय संघ संस्था समन्वय उपसमिति संयोजक कृष्ण प्रसाद तिमिल सिन्हाले स्वागत मन्तव्य राख्नु भएको थियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान विज्ञ सदस्य डाक्टर योगदान र विद्यार्थीको चौतर्फी विकासप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लेखनाथ उद्योग वाणिज्य संघले सहकारीको क्षेत्रमा देखिएका विद्यमान

0: समस्या नआउने विश्वास दिलाउनु भएको थियो। जोन्टा क्लब पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी चयन हुनुभएको छ। जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट 25 अन्तर्गत एरिया 2 को हालै पोखरामा सम्पन्न 7 औं साधारण सभाले आगामी 2 वर्ष कार्यकालका लागि उहाँको अध्यक्षतामा 5 सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा सृजना केसी भट्टराई, सचिवमा वन्दना कार्की केसी, कोषाध्यक्षमा श्री विद्या रघुनन्दन कायस्थ चयन हुनुभएको छ। समितिको निवर्तमान अध्यक्षमा रोजिना रंजित विजुक्ष रहनु भएको छ। समितिको नेमिनेटिङ कमिटीमा मोनिका थापा, एडभोकेसी कमिटीमा अर्चना कर्मचारी, अवार्ड एण्ड स्कलरशीपमा निलिमा गुरूङ, लिडरशीपमा अञ्जना तज्या, भिजिबिलिटीमा लिसा गुरूङ, सर्भिसमा अनिता केसी भट्टराई, यूएन एण्ड क्लाइमेटमा पूनम भट्टराई र जीएन गोल्डेनजीमा साम्रागी छेत्री चयन हुनुभएको छ। पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका विभिन्न क्षेत्रमा निशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरिरहेको छ। महानगरले 5 स्थानमा शिविर गर्ने योजना बनाएकोमा आइतबारसम्म 4 ठाउँमा शिविर भइसकेको छ। यी शिविरमा रक्त जाँचमा युनाइटेड रेफरेन्स ल्याबोरेटोरी प्रणाली यूआरएल र आँखा जाँचका लागि दृष्टि आँखा अस्पतालले सहकार्य गरेका छन्। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले अस्ति बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेका छन्। यसले आँधी, अत्यधिक वर्षा आदिबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सान्दोङ प्रान्त छिङदाओमा 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा अस्ति यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। अब खेल समाचार। नेपाल जारी एसियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा पुगेको छ। आइतबार सम्पन्न सेमी फाइनल खेलमा ओमानलाई 8 विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। ओमानले दिएको 95 रनको लक्ष्य पछ्याएको नेपालले 9.2 ओभरमा 2 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। नेपालका लागि लोकेश बमले सर्वाधिक 44 रन बनाए भने रोहित पौडेलले अभिजित 21 र कुशल भुटेलले 20 रन बनाएका थिए। प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
0: 93.4 फेरि एकपटक। विश्व खाद्य स्वच्छता दिवस पोखरामा मनाइयो। गुणस्तरीय खाद्य उत्पादन र सुरक्षित उपभोगमा जोड़। विश्व खाद्य स्वच्छता दिवसमा पोखराका रेस्टुरेन्ट तथा क्यान्टिन अनुगमन सुधार गर्न निर्देशन। गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा उद्योग वाणिज्य संघले राख्यो एयरपोर्टमा डिस्प्ले बोर्ड। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ सम्मानित। कास्की प्रहरीको स्वीप अपरेशन जारी। एकै दिन 40 जना कार्यवाहीमा। 3% समता शिक्षा शुल्क खारेज गर्न प्याप्सन। गण्डकीको माग, दीर्घकालीन प्रभाव बारे अध्ययन नगरी यस्तो व्यवस्था ल्याएको आरोप। पोखरामा अनुसन्धानमूलक लेख लेखन तालिम शुरू। पत्रकारलाई निरन्तर सिकाई आवश्यक पर्ने मेयर आचार्यको भनाई। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। वार्ताले

0: नतिजा निकाल्न सकेन। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक र नेपाल एसियन गेम्सको छनौटको फाइनलमा प्रवेश। ओमान 8 विकेट पराजित। विश्वकप फुटबल अघि अनलाइन बेटिङ एप प्रयोग नगर्न नेपाल प्रहरीको आग्रह। 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर. के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ. स्वास्थ्य लाभ लिनुहोला.
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
2: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा. सम्पर्क नम्बर 061-581-871. मोबाइल नम्बर 98434-32-29.
4: भर्ना खुल्यो.
5: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था.
4: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 तिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो.
5: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
4: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय.
5: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको.
4: विस्तृत जानकारीको लागि
5: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-557-96 र 57-50-13.
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना. यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ. हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नसिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था. We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ. अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ. फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर. फोन 061-577-718, 98463-32836, 98562-2909.
4: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
5: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो.
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने.
5: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
4: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
5: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
4: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था.
5: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्.
4: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ.
5: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन. फोन 061-571-809-574-997.
7: झर्ना खुल्यौ।
8: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्म 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू
9: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
7: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
9: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
7: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
9: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98-462-42-010
10: ओहो एसी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्
11: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
10: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
11: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
10: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
11: एकदमै राम्रो छिटी भिटीको आङ्गिक शिक्षाले हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
10: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
11: टिपी राख त 98-410-68-091 वा 98-560-80-460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौं अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
12: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
13: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
13: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
12: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
13: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
12: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
13: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
12: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
15: नेपाल सरकार विज्ञापन बोर्ड पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
16: गरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
17: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईको ई सेवा एपबाट
16: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
17: शिखर इन्स्योरेन्सको सहकार्यमा
16: अस्पताल खर्च सहाराले गर्छ
17: ई सेवा सबै सधैँ सँगै
18: किन आँखा मिचेको मिचे गरेको
19: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
18: धेरै समय मोबाइल चलाएपछि क्या
19: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
18: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
19: ए त्यसो भए जोगिन के गर्ने त
18: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
19: बुझे
18: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
20: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
21: नेपाल सरकार विज्ञापन बोर्ड

0: फोन पॉइंटसँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
9: सर्टिफिकेट इन डेन्टल साइन्स,
10: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
9: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
10: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
9: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
10: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
2: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
10: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
11: Ayani, mero daant dukhera hairan bhayeko chu. Tesaima chhora chhoriko pani testai chha. Kahan gaera upachar garauni hola?
12: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
11: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
12: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
1: सम्पर्क सिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9956600536 Admission are open.
13: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
1: phone 061-576-361 mobile 98461-57144
13: contact school administration GEF secondary school education for enlightenment

0: औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जगह मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई दिसानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
0: तोय मिल ती दिशा रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
3: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
4: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन मिठो हुन्छ
3: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
4: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
5: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834
9: हेलो
10: हजुर नमस्कार
9: हेलो
10: नमस्कार काका सुन्नु भएन
9: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
10: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
9: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
10: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
10: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
9: अनि कति बेला बस्छन् त डाक्टर
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
11: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
12: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
14: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
14: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
17: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
18: यसो बसी बियालो पनि हुन्छ, डियर्स मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
17: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
18: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
12: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
18: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
17: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
18: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
17: सम्पर्क मोबाइल 9560-19218, 9008-57710।
13: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
19: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गरेका छौं। समय सन्दर्भ अनुसारका विभिन्न विषयहरू हुने गर्छन्। आजको सन्दर्भ हामीले शिक्षासँगको सन्दर्भ लिएका छौं। यति बेला विद्यार्थीहरूको भर्नाको क्रम चलिरहेको र कतिपय विद्यालयहरूमा भर्नाको क्रम त्यो सकिएको अवस्था पनि छ। यो बेला विद्यार्थीहरूलाई अलिकति सुझबुझका कुराकानीहरू सुनाउन सजिलो होस् भन्ने हेतुले हामीले कार्यक्रम शुरू गर्दैछौ। र अहिले सुनेका अहिले सुझबुझ गरेका कुराकानीहरूले अबका 2 वर्षमा उनीहरू मास्टर बनाउनका लागि अझै आगामी गन्तव्य तय गर्नका लागि केही फाइदा होला भन्ने हामीले अपेक्षा गरेका छौं। हुन त विद्यालय स्तरमा पनि विभिन्न सेसनहरू चलिरहेका अवस्था छ। यति बेला विद्यार्थीहरू बीच आफ्नो अभिभावक सँगसँगै हाम्रा गुरूवर्गहरूले के कस्तो हुन्छ शैक्षिक कुराकानीहरूलाई जोड़िरहनु भएको छ। विभिन्न प्रकारका ओरिएन्टेशनका कार्यक्रमहरू पनि अहिले सञ्चालन भइरहेको यो अवस्था छ। यसैमा पनि लामो समय शिक्षा क्षेत्रमा लागिरहेका हाम्रा गुरुहरूका कुरा सुनाउँदाखेरि अझै फलदायी होला भन्ने विश्वास हामीले लिएका छौं। लामो समय शैक्षिक क्षेत्रमै रहनुभयो, अवकाश प्राप्त यो समयमा पनि शिक्षासँगै सम्बन्धित कुराकानीहरू त्यो बोलेर होस्, त्यो लेखेर होस् वा विभिन्न काउन्सिलिङका कार्यक्रमहरूमा शरीक भएर आफ्नो विज्ञता त्यहाँ प्रदर्शन गरिरहेको त्यो अवस्था होस्, आफूलाई तल्लीन बनाइरहनुभएका शिक्षाविद मैले प्रयोग बराबरलाई निम्त्याएको छु। आज फेरि एकपटक एसईई रिजल्ट कस्तो रह्यो यसको केही समीक्षा वा रिभ्यू, नन ग्रेडेड स्टुडेन्ट्सको यो व्यवस्थापन अब हामीले कसरी गर्ने र ग्रेडेड विद्यालयले कस्तो खालको विद्यार्थीले कस्तो खालको विद्यालय रोज्ने खालका विषयहरू हामी आज उठान गर्दैछौ। सर नमस्कार, यहाँलाई स्वागत छ।
20: धन्यवाद।
19: आराम हुनुहुन्छ?
20: आराम छु।
19: यहाँले आफ्नो अवकाश प्राप्त जीवनलाई पनि शैक्षिक क्षेत्रसँग सामाजिक सेवामूलक क्षेत्रसँग जोडिरहनु भएको छ, त्यो प्रत्यक्ष अब गएर बोल्ने कुराहरूमा होस् वा शिक्षण सिकाइमा होस्, काउन्सिलिङका कार्यक्रममा होस् वा लेखनका हिसाबले पनि यो दोहोरो तेह्रो मार्गलाई अझै छोड्नु भएको छैन, किन हो?
20: शिक्षा मेरो लागि एउटा जीवनको महत्वपूर्ण आस्पेक्ट आयाम रह्यो र मैले अब छ वर्ष हुँदा स्कुल भर्ना भएको र आज पर्यन्त शिक्षामै तल्लीन हुन मलाई मन लाग्छ, किनभने शिक्षा समाज विकासको आर्थिक रूपमा समाजलाई चलायमान बनाउने र सोच विस्तार गर्ने शिक्षा शक्तिशाली साधन हो। त्यो कारणले मैले शिक्षालाई सधैँ महत्व दिइराखे र अहिले यति बेला म चाहिँ हाम्रो पोखरा क्षेत्रलाई स्टुडेन्ट सिटी बनाउनुपर्छ, हरेक विद्यालयहरू सक्षम हुनुपर्छ र हामीले अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेतलाई आकर्षण गरेर पोखरा अबको पर्यटनको हब त छँदैछ, पर्यटन अहिलेको वर्तमान हो भने हामीले यो शहरलाई अब भविष्यमा ज्ञानको शहर, शिक्षाको शहर, विद्यार्थीको शहरको रूपमा विकसित गर्नुपर्छ भन्ने एउटा सानो अभियान विभिन्न गोर्खा पत्र र विभिन्न पत्र पत्रिकाहरूमा लेखेर यसलाई अगाडि बढाइराखेको छु र यहाँको प्रदेशको मन्त्रालय अब स्थानीय हाम्रो मेयरहरूसँग समेत कुरा गरेर यो प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने एउटा अभियान सञ्चालन गर्ने तयारी गरिराखेको छु।
19: सर भर्खरै अब एसईको रिजल्ट पनि आयो, अलिकति रिभ्यू गरौँ न कस्तो रह्यो यसपालि? अब विद्यार्थीहरू भर्नाको क्रममा पनि चलिरहेका छन्, कतिपय ठाउँमा सकिएको छ, कतिपय ठाउँमा अझै बाँकी छ।
20: हजुरले भने जस्तै आज हामी यो आधा घण्टाको समेत तीनवटा कुराहरूमा हामी छलफल गरौँ जस्तो लाग्छ। यो चाहिँ एसएलसीलाई एसईको रिजल्टलाई सामान्य रूपमा हामी कुरा गरौँ अनि ग्रेडेड नन ग्रेडेड विद्यार्थीको व्यवस्थापन कसरी गर्ने भन्ने तर्फ पनि हामी कुरा गरौँला। यो 2082 चैत्रमा सञ्चालन भएको दोस्रो र तेस्रो हप्तामा सञ्चालन भएको एसएई परीक्षाको नतिजा हेर्नुहोस् न कति छिट्टै, गत वर्षहरूमा तीन महिना साढे तीन महिनामा आउने नोट रिजल्ट यसपटक 29 दिनमै यो चाहिँ प्रकाशित भएको छ। चाह्यो भने सकिँदो रहेछ भन्ने यो ठूलो एक्जाम्पल उदाहरण हो र यस वर्ष अझ उत्साहजनक रूपमा कुरा गर्दाखेरि हामी हाम्रो सम्पूर्ण संलग्न सहभागी विद्यार्थीहरूमध्ये 65.98% हामी 66% करिब विद्यार्थीहरू उत्तीर्ण हुन सकेको छन्। यही प्रतिशत गत वर्ष 61.81 थियो भने त्योभन्दा अघिल्लो वर्ष 48% मात्र थियो। यो हिसाबले यो वर्षको जुन एसईको नतिजा छ त्यो उत्साहजनक र प्रशंसनीय रहेको मैले महसुस गरेको छु र एउटा मलाई चाहिँ यहाँ उल्लेख गर्न मन लागेको कुरा के छ भन्दाखेरि यस वर्ष 5,12,000 विद्यार्थी 12421 विद्यार्थी सहभागी रहेकोमा त्यसमा छात्राको संख्या बढी पाउँदाखेरि अब हामी यो चाहिँ लैंगिक रूपमा पनि धेरै सुधारिएको अवस्था मलाई महसुस भएको छ। यसमा यो 5,12,000 विद्यार्थी मध्ये 2,57,613 जना त छोरी छात्राहरूको सहभागिता थियो भने 2,54,801 झण्डै यति धेरै कम चाहिँ छात्राहरू केटाहरूको सहभागिता रह्यो र यस वर्ष चाहिँ यो अन्य चाहिँ 7 जना पनि यस सीमा संलग्न रहेको मैले यसलाई किन भनेदेखि छात्राहरूको चाहिँ शिक्षाप्रतिको आकर्षण बढेको कुरा मैले यहाँबाट हाइलाइट गर्न प्रयास गरेँ।
0: यो बीचमा पनि विभिन्न ठाउँमा अब अलिकति पछाडि परेको क्षेत्रहरू शिक्षामा संलग्नता कम भएका क्षेत्रहरूमा वा मधेसमा अन्य केही प्रदेशहरूमा छोरीलाई पढाऊ भन्ने खालको अभियानहरू पनि चलाए छोरीलाई शिक्षा दिनुपर्छ पहिलो शर्त यही हो भन्ने खालको अभियानहरू पनि स्वयं सरकारले पनि कतिपय नाराहरूमा त्यो बोलेको र सामाजिक संघ संस्थाहरूले पनि स्थानीय स्तरबाट स्थानीय सरकारहरू समक्ष पनि ती कुराहरू पठाएकोले केही त्यसले पुष्ट गर्ने मौका थियो दियो कि
20: यो चाहिँ के छ एउटा एक प्रकारको यो चाहिँ जुन हाम्रो अक्षर चाहिँ अविनाशी मात्र होइन शक्तिशाली हुन्छ। हाम्रो अक्षर भनेको अक्षरले शिक्षाको प्रतिनिधित्व गर्छ नि अक्षर अविनाशी मात्र होइन यो चाहिँ शक्तिशाली हुन्छ त्यो कुरा हाम्रो समाजले महसुस गर्यो र शहरी क्षेत्रहरूमा त धेरै अगाडि नै यो खालको सचेतना आएको थियो र अलिकति दुर्गम क्षेत्रहरूमा जहाँ यातायातको सुविधा छैन जहाँ संचारको सुविधा छैन जहाँ आधुनिक विकासको प्रभाव न्यून छ ती क्षेत्रहरूमा पनि विभिन्न छोरी पढाउने जुन कार्यक्रमहरू सञ्चालन गरियो त्यसको प्रतिफल पनि हो भन्ने मैले महसुस गर्छु किनभनेदेखि जनचेतना यही यस्तै तरिकाले हामी जनचेतना ल्याउन सक्छौ।
0: अब यहाँ संलग्न हुनुभयो लामो समय गण्डकीमा त्यसपछि क्याम्पसमा पनि रहनुभएको आफ्नै विद्यालयलाई पनि सरस्वती हेरिरहनुहुन्छ होला होइन सबैभन्दा पहिला त त्यहाँ के भएछ भन्ने कुरा पनि हेर्नुहुन्छ होला 29 गते फेरि वार्षिकी पनि छ।
20: गण्डकी बोर्डिङ स्कूलले मलाई लामो समय मलाई कजायो र म 32 वर्ष र 10 दिन काम गरेर गण्डकी बोर्डिङ स्कूलबाट म चाहिँ रिटायर्ड हुन पुगेँ र सुरुको समयहरू मैले शिक्षा यो पढाउने कुराहरूमा बढी सीमित रहेँ र पछि मैले सहायक प्राचार्यको काम गर्दै जाँदा मैले प्राचार्यको जिम्मा लिने अवस्था सुरु भयो र प्राचार्य पनि झण्डै 12 वर्ष मैले प्राचार्यको रूपमा गण्डकी बोर्डिङ स्कूल र गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सको लिडरसिप गर्ने मौका पाएँ र त्यति बेला गण्डकी बोर्डिङ स्कूलको नाम अहिले पनि छ नाम चाहिँ एउटा गौरवका साथ हरेक नेपाली हरेक व्यक्तिले चाहिँ गण्डकी बोर्डिङ स्कूलको नाम जसलाई हामी जीबीएसको रूपमा अलि परिचित छ जीबीएसको नामै काफी अवस्थामा थियो। हामीले धेरै पटक राम्रो शैक्षिक नतिजा ल्याए बापत त्यति बेला एसएलसी पछि एससी भयो हामीले धेरै पटक राष्ट्रिय पुरस्कार र धेरै मलाई अहिले गणना चाहिँ छैन मैले छोड्दासम्म मलाई लाग्छ 17-18 पटक हामीले क्षेत्रीय सिल्डहरू विद्याशील्डहरू प्राप्त गरेका थियौं र यस वर्ष पनि गण्डकी बोर्डिङ स्कूलले कास्की जिल्लामा एउटा प्रथम हुने नतिजा ल्यायो र त्यसको विद्यालयभित्र सानो सेलिब्रेसन हुँदाखेरि मलाई पनि निम्ता दिएर म पनि त्यो सेलिब्रेसनमा सहभागी हुने मौका पाएको थिएँ। अप्स डाउन्सहरू त आउँछन् नि तर मलाई लाग्छ गण्डकी बोर्डिङ स्कूल अब आफ्नो पहिलाको अवस्थामा फर्किने पहिलाको जुन आफ्नो प्रेस्टिज छ प्रतिष्ठा छ त्यतातर्फ फर्किँदै अझ अगाडि बढ्ने क्रममा अगाडि बढेको छ र बढ़ोस् भन्ने मेरो शुभकामना छ।
0: अब अलिकति शैक्षिक प्रणालीहरूमा विशेष ध्यान दिनुपर्छ होला है।
20: शैक्षिक प्रणाली
0: शिक्षाको लागि धेरै आयामहरू थपिँदैछन्।
20: शैक्षिक प्रणालीहरूलाई यसलाई अलिकति अलि फरक पाटोबाट हेर्नुपर्ने अवस्था छ र हाम्रो शिक्षालाई अब सिप र प्रविधिसँग जोडेर थप परिभाषित गर्नुपर्ने अवस्था छ। हामीले जुन शिक्षाको परिभाषा गरेको छौं, हामी 2028 सालमा आएको शिक्षा ऐन, शिक्षा नियमावली, नयाँ शिक्षा योजना भनेर आएको छ। हामी त्यो शिक्षामा पढेको मान्छेहरू हो र आज कैयौं व्यवस्थाहरू परिवर्तन, मुलुकमा त व्यवस्था परिवर्तन भए होइन, तत्कालीन समय पञ्चायत थियो, पछि बहुदलीय संसदीय व्यवस्था आयो, अहिले त गणतन्त्र पनि आइसक्यो र त्यो शिक्षामा जुनसुकै व्यवस्था आउँदाखेरि पनि यो नेतागणहरूमा के कुरा आउँछ मैले बुझ्दिन,
0: नीतिमा परिवर्तन हुँदैन।
20: अन्तर्राष्ट्रिय रूपमा पनि अन्तर्राष्ट्रिय मान्यता पनि के छ भन्दाखेरि शिक्षामा राज्यले आफ्नो 20% आफ्नो सम्पूर्ण प्रडक्सन, आफ्नो सम्पूर्ण जुन बजेट छ त्यसको चाहिँ 20% मिनिमम लगानी गरेर शिक्षालाई उजागर गर्नुपर्छ, शिक्षा हरेक व्यक्ति कहाँ पुग्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता हो। नेपालले कोरिया सम्मेलनमा गएर त्यसमा सही पनि गरेर आएको छ र अहिले आएर नेपालले 9%, 10%, 11% मात्र बजेट शिक्षामा छुट्याएको छ। कुनै पनि नेता, कुनै पनि व्यवस्थाको शिक्षाप्रतिको समर्पण नबढेको मलाई महसुस हुन्छ, बढ़ोस् भनेर म शुभकामना पनि दिन चाहन्छु। र मैले अघि भनिसके कि अहिले हाम्रो जुन शिक्षा छ यो शिक्षाको परिवेश परिवर्तन भइराखेको छ। हामी चाहिँ एउटा ज्ञानमा आधारित शिक्षाबाट सुरु गरेर आएका मान्छेहरू अहिले चाहिँ प्रविधि र सिपमा आधारित शिक्षाले महत्व लिइराखेको छ। अहिले हाम्रो विद्यार्थीले जुन कुरा सिक्छ त्यो कुरा उसको जीवनसँग जोडिदिनुपर्छ। हामीले हिजो चाहिँ ज्ञानका कुरा गर्दाखेरि ज्ञानमा आधारित शिक्षा पढाउँदाखेरि भनिदियो, पढाइदियो, उसले सिक्छ कि उसले व्यवहारमा उतार्छ कि उतार्दैन, त्यति धेरै महत्वको मतलबको कुरा हुने थिएन।
0: ज्ञानको जानकार मात्रै भयो, व्यवहारिक जानकार, व्यवहारिक संस्कार चाहिँ भएन।
20: त्यसले हाम्रो चाहिँ अहिलेको शिक्षा जुन प्रणाली छ त्यो ज्ञानमा आधारित शिक्षासँग परिभाषित प्रणाली हो र अब मुलुक चाहिँ डिजिटल एजमा पुगेको छ, एआईको एजमा पुगेको छ, डिजिटल ट्विन्सका कुराहरू अगाडि आइराखेको छन्, डिजिटल ह्युम्यानिजमका कुराहरू अगाडि आइराखेको छन्। यस्तो बेला हाम्रो जुन एउटा शिक्षा छ त्यो शिक्षालाई हामीले फेरि पनि प्रविधि र सिपसँग जोडेर परिभाषित गरेर त्यही अनुसारको शिक्षा हाम्रा विद्यार्थीहरूलाई दिनु जरुरी छ।
0: सर, अघि हामीले तीनटा कुरामध्ये एउटा एसईई रिजल्टको अलिकति रिभ्यू गर्यो, अब नन ग्रेडेड वा ग्रेडेडको यो समुचित व्यवस्थापन कसरी गर्ने?
20: यस्तो गरौं है त, यो चाहिँ यो हाम्रो सम्पूर्ण विद्यार्थीहरू मध्ये 68 हाम्रो चाहिँ सम्पूर्ण विद्यार्थी 65.98% भनेको 98% भनेको 66% कुरा गर्दाखेरि पनि हरेक तीनजना विद्यार्थीमा दुईजना विद्यार्थी अलमोस्ट ग्रेडेड भए होइन, उनीहरू चाहिँ फर्दर स्टडीको लागि योग्य भए र चाहिँ स्टिल एकजना विद्यार्थी, हरेक तीनजनामा एकजना विद्यार्थी अझै पनि ऊ फर्दर स्टडीको लागि अगाडि बढ़न सकेको छैन। संख्यागत रूपमा हेर्ने हो भनेदेखि नेपालको अहिलेको जुन एसी रिजल्ट छ त्यसमा 284,160 जना विद्यार्थी ग्रेडेड भएका छन्। हामी यी विद्यार्थीहरूको मेहनत, उनीहरूको जुन लगनशीलता छ, उनीहरूको जुन परिणाम छ त्यसलाई हामी सेल्युट गर्न चाहन्छौ होइन, तिनलाई शिक्षा दिने शिक्षकहरू, पढाउने अभिभावकहरू, विद्यालयमा राम्रो परिवेश सिर्जना गर्ने विद्यालयहरू, हामी सबैलाई धन्यवाद दिन चाहन्छौ। यसको साथसाथै झण्डै 1,46,507 जना विद्यार्थीहरू उनीहरू नन ग्रेडेड छन्, उनीहरू फर्दर स्टडीका लागि योग्य छैनन्। र यो चाहिँ गत वर्षको तुलनामा हेर्दाखेरि गत वर्ष 1,60,000 विद्यार्थी अयोग्य भएका थिए, नन ग्रेडेड भएका थिए भने यो संख्या घटेर अहिले 1,46,000 झरेको छ। त्यो चाहिँ राम्रो कुरा हो। स्टिल
0: तर पर्याप्त छैन।
20: मैले स्टिल हेर्नुहोस् न, तीनजना विद्यार्थी एकजना फेल भइराखेको छ। यसलाई अब यो चाहिँ राज्यले हरेक विद्यालयहरू म त विद्यालयले गर्न चाह्यो र शिक्षकले पढाउन चाह्यो भने राज्य पनि उपस्थित हुनु पर्दैन। उनीहरूले हरेक सबै विद्यार्थीहरूलाई उनीहरूले के भन्छ उत्तीर्ण गराउन सक्छन्, ग्रेडेड गराउन सक्छन्। र यो सबैले के अवस्था छ, अझै पनि तीनजना विद्यार्थीमा एकजना फेल हुने जुन अवस्था सिर्जना भएको छ, राज्यको लागि, समाजको लागि, हरेक विद्यालयको लागि, त्यो विषय पढाउने शिक्षकका लागि र स्वयं विद्यार्थीका लागि चाहिँ यो चिन्ताको विषय हो भन्ने मलाई लाग्छ।
0: नन ग्रेडेड अब यसो अघिल्लो वर्ष यसलाई हेर्दाखेरि बढिरहेको छैन, घटिरहेको छ, तर पर्याप्त छैन। अब नन ग्रेडेड विद्यार्थीले पुनः यो शैक्षिक मूलधारमा ल्याउन कस्तो खालको होमवर्क चाहियो?
20: कस्तो राम्रो प्रश्न। र यो हाम्रो मुलुकको अवस्थालाई हामीले त्यसलाई एनालिसिस गर्दाखेरि कहाँको विद्यार्थी सबभन्दा बढी नन ग्रेडेड छ, अहिले हामी हेर्यो भनेदेखि यो चाहिँ राष्ट्रिय औसत भन्दा बढी जुन 66% औसत भन्दा बढी प्रतिशत विद्यार्थी पास गर्ने प्रदेशहरूमा बागमती, गण्डकी र कोशी प्रदेशहरू छन्। बागमतीको त 78% विद्यार्थीहरू उनीहरूको ग्रेडेड गरेको छन्। र त्यस्तै गरेर कम राष्ट्रिय औसत भन्दा कम प्रतिशत पास गराउने जिल्लाहरूमा के अरे प्रदेशहरूमा मध्य प्रदेश छ, कर्णाली प्रदेश छ र सुदूरपश्चिम प्रदेश छ। र यो अब हामीले अलिकति विश्लेषण गर्ने अवस्था आयो, किन चाहिँ राष्ट्रिय औसत भन्दा बागमती, गण्डकी, कोशी पनि त्यस्तो राम्रो छैन। यस पटक मात्र उनीहरूले राम्रो गर्यो। बागमती र गण्डकी नै सबैभन्दा बेस्ट रिजल्ट गर्ने प्रदेशहरू हुन्। र यहाँ किन राम्रो परिणाम आउँछ र यी चाहिँ मधेस, कर्णाली, सुदूरपश्चिममा किन कम प्रतिशत आउँछ भनेर त्यसलाई विश्लेषण गर्ने कसले हो? राज्यले गर्नु पर्यो। हेर्नुहोस् न, तीन तहका सरकार छन्। अब संघीय सरकार छ, अहिले त हाम्रो संघीय मन्त्री चाहिँ एकदम नवजुवक हुनुहुन्छ, उहाँले कतिको ध्यान पुर्याउनु भएको छ, उहाँका सहयोगीहरू कस्ता छन् थाहा भएन मलाई। र त्यस पछाडि गएर प्रदेशमा सरकार छ, मुख्यमन्त्री हुनुहुन्छ, सामाजिक विकास मन्त्रालय शिक्षालाई लिएर सामाजिक विकास मन्त्रालयभित्र जोडिएको छ। भनेपछि यो प्रदेशको अर्थात राज्यको शिक्षाप्रतिको प्रायोरिटी चाहिँ कस्तो छ भनेर हामीले त्यहाँ पनि हेर्छौँ। हामीले शिक्षा त्यहाँको प्रदेशको सामाजिक मन्त्रीसँग गएर शिक्षाका कुरा गर्यो भनेदेखि उहाँले कति धेरै गर्न सक्नुहुन्छ होला, सक्षम हुनुहुन्छ त्यो त मलाई थाहा भएन, मैले चिन्दा पनि चिन्दैन। अस्ति एउटा प्रोग्राममा भेटेको थिएँ र चाहिँ उहाँहरूले कसरी विश्लेषण गर्नुभएको छ कि यो कुरालाई, अनि नागरिक समाजले कसरी विश्लेषण गरेका छ? त्यहाँ त योग्य शिक्षक पुग्नु पर्यो, शिक्षाका पूर्वाधारहरू पुग्नु पर्यो, होइन अहिले डिजिटल शिक्षाका पूर्वाधारहरू पुग्नु पर्यो। खुसीको कुरा चाहिँ नेपाल यो संचार क्षेत्रमा एकदम अगाडि छ, धेरै प्रतिशत मान्छेहरूले संचार सुविधा युज गरिरहेका छन्, तर त्यसलाई कसरी सदुपयोग गर्ने भनेर पनि सिकाउनु पर्ने अवस्था छ। त्यसैले यसलाई चाहिँ राज्यले विश्लेषण गर्नु पर्यो, समाजले विश्लेषण गर्नु पर्यो। र अब हामीले अब यो नतिजाको चाहिँ हामीले समीक्षा अब हामी अब सरकार, समाज, विद्यालयलाई नै छोडिदिउँ किन भन्दाखेरि अब नन ग्रेडेड विद्यार्थीहरूको व्यवस्थापन कसरी गर्ने भनेर सरले कुरा गर्नुभएको छ। म तीन चारवटा कुराहरू चाहिँ म यहाँ राखौँ। नन ग्रेडेड विद्यार्थीहरूको व्यवस्थापनको लागि सबैभन्दा राज्यले एउटा राम्रो काम गरेछ, त्यसलाई चाहिँ पूरक परीक्षाको व्यवस्था गरेछ। पूरक परीक्षा र मलाई लाग्छ पूरक परीक्षा गत असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन भयो र पूरक परीक्षाको रिजल्ट चाहिँ परीक्षा सकिएको 2 हप्ताभित्र प्रकाशित गर्ने योजना थियो त्यो प्रकाशित भए नभएको बारेमा म चाहिँ जानकार हुन सकेन। 25 गते सम्म प्रकाशित गर्ने योजना थियो, आज 25 हो कि आज भोलिमा त्यो प्रकाशित हुन्छ होला। त्यसले पनि त्यसलाई विद्यार्थी अभिभावक विद्यालयले राम्रोसँग चाहिँ ती विद्यार्थीलाई प्रोत्साहित गरेर लगेको भएदेखि ठूलो संख्या अहिले चाहिँ ग्रेडेडभित्र छिर्न सक्छन् पूरक परीक्षा मार्फत। र दोस्रो कुरा के छ भन्दाखेरि हरेक विद्यार्थीको चाहिँ उनीहरूको प्रवृत्ति त फरक फरक हुन्छ नि। कोही पढेर त्यसलाई रटेर उत्तर लेख्न सिपालु हुन्छ होइन, कोही विद्यार्थी चाहिँ त्यसलाई प्रयोगत्मक रूपमा चाहिँ उपयोग गर्न सिपालु हुन्छन्। हरेक मान्छेको क्षमता चाहिँ फरक फरक हुन्छ र अहिले हामीले त्यो चाहिँ लेखेर पढेर लेखेर पास नभएको विद्यार्थीलाई नन ग्रेडेड भनेर उसलाई चाहिँ उसको चाहिँ क्षमता मूल्याङ्कन गर्ने यो प्रविधि त्यति राम्रो पनि होइन। हामीले विगत हेऱ्यौँ भनेदेखि अहिलेसम्मका सबैभन्दा ठूला वैज्ञानिक के नाम छ मलाई अहिले ठ्याक्कै आएन, उहाँ पनि परीक्षामा फेल हुनुभएको थियो कि पछि सम्झे भने म पछि भनौँला। र त्यसैले चाहिँ फेल हुनु भनेको एउटा प्रक्रियामा मान्छे चाहिँ अलिकति त्यसमा पछि पर्छ र अरू आस्पेक्टमा ऊ अगाडि हुन सक्छन्। त्यसैले हामीले के गर्नुपर्ने त हुन्छ त भन्दाखेरि यो नन ग्रेडेड विद्यार्थीहरूलाई त्यत्तिकै रेस्पेक्ट गरेर उहाँहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा मार्फत उहाँहरूलाई अवसर दिनुपर्ने मैले देख्छु।
0: पुनः परीक्षा प्राविधिक शिक्षा वा त्यस्तै खालको अर्को कुन खालको विकल्प उपयुक्त हुन्छ?
20: होइन, पुनः पूरक परीक्षाको व्यवस्था एकदम राम्रो छ होइन। अहिले म यसो त्यो राष्ट्रिय परीक्षा बोर्डको त्यो कहिले कहिले खोएको हेर्छु, त्यहाँ चाहिँ त्यो रिटोटलिङको चाहिँ त्यो रिजल्टहरू गरिराखेका हुन्छ, रिटोटलिङ गराएर पूरक परीक्षा र त्यो पूरक परीक्षाबाट पनि माथिल्लो चाहिँ 11-12 पढ्नको लागि योग्यता पुग्न सकेन भने त्यस्ता विद्यार्थीहरूलाई मैले अघि भने जस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा अहिले हामी चाहिँ सिटिभिटी हामी भन्छौँ नि त्यो युरोपियन कन्ट्रीजहरूमा धेरै जसो पश्चिमी राज्यहरूमा आफ्टर एसी त्यहाँको चाहिँ झण्डै 70-80% मान्छेहरू चाहिँ यही सेक्टरमा जान्छन्। प्राविधिक तथा व्यावसायिक सेक्टरमा सिटिभिटीको सेक्टरमा हामीले हेऱ्यौँ भने हाम्रो सिटिभिटीको कन्सेप्ट हामीले जर्मनबाट चाहिँ एउटा कपी गरेको त्यहाँबाट आयात गरेको चाहिँ व्यवस्था हो र तर हाम्रोमा चाहिँ यो मानसिकता परिवर्तन भएन, पढ्नै पर्छ होइन, 11 भर्ना हुनै पर्छ, आइए भन्न आउँछ, ब्याचलर पढ्नै पर्छ, मास्टर पढ्नै पर्छ, सके पीएचडी गर्नै पर्छ भन्ने एउटा मानसिकता चाहिँ हामीसँग अझै पनि छ। तर हामी चाहिँ प्राविधिक तथा यो चाहिँ व्यावसायिक शिक्षातर्फ हामी जाउँ जस्तो गर्दाखेरि यो सिटिभिटीलाई हामीले प्रभावकारी बनाउन सकियो भने हाम्रो नन ग्रेजुएट विद्यार्थीहरूले यो प्राविधिक शिक्षा, कृषि, पर्यटन, स्वास्थ्य होइन इलेक्ट्रिकल, मेकानिकल जस्ता विषयहरूमा ट्रेनिङ गरेर उनीहरूले रोजगारीमुखी तालिम गरेर उनीहरू पनि त्यो फिल्डमा उनीहरूलाई चाहिँ यो ब्याचलर मास्टर पढ्नेहरू उनीहरूलाई चाहिँ उनीहरू चाहिँ कहिले कहिले जब क्रिएटर हुन सक्दैनन्, तर यी तालिम प्राप्त गरेका जुन व्यक्तिहरू छन् नि उनीहरू जब क्रिएट के भन्छ उनीहरूले जब क्रिएट गरेर चाहिँ आफै चाहिँ स्वरोजगार बन्न सक्छन् कि उनीहरू चाहिँ
0: जब सिकर होइन
20: उनीहरूले ठूलो परिणाममा चाहिँ आफ्नो कामलाई अगाडि बढाउन सके, उनीहरू अरू 20-जनाले काम दिन सक्छ नि। त्यसैले त्यस्तो खालको चाहिँ तालिमको व्यवस्था सिटिभिटीलाई राज्यले अलिकति प्राथमिकतामा राख्ने बित्तिकै हाम्रो चाहिँ स्वरोजगारको समस्या सल्भ हुन्छ, मतलब बढ्छ, हाम्रा विद्यार्थीहरू चाहिँ जुन विदेश जाने प्रवृत्ति छ त्यसलाई पनि हामीले रोक्न सक्छौ। म त अझ एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि हाम्रा हरेक स्थानीय तहहरू छन् नि, हाम्रा चाहिँ पालिकाहरू छन् होइन, गाउँपालिका नगरपालिकाहरू छन्, यी पालिकाहरूले एटलिस्ट एउटा कार्यक्रम ल्याउनु पर्यो यी विद्यार्थीहरूलाई फोकस गरेर त्यो कार्यको चाहिँ सिटिभिटीलाई राज्यले अलिकति प्राथमिकतामा राख्ने बित्तिकै हाम्रो चाहिँ स्वरोजगारको समस्या सल्भ हुन्छ, मतलब बढ्छ हाम्रा

0: एक पालिका एक सीप केन्द्र, एक पालिका एक सीप केन्द्र को कार्यक्रम ल्याउन सकियो भनेदेखि त्यसलाई चाहिँ हामीले अगाडि बढाउन सक्छौं। जस्तो चाहिँ यो हाम्रो चाहिँ वडा नम्बर 26 ले अस्ति एउटा कार्यक्रममा म सहभागी भएको थिएँ, त्यो एसी एक महिनाको बीचमा चाहिँ यो चाहिँ 5-6 ग्रुपहरू बनाएर झण्डै 250-300 विद्यार्थीहरूलाई उनीहरूले चाहिँ ट्रेनिङ गराएछन् कि, त्यो एउटा पाटो भयो भनेदेखि हरेक अब चाहिँ गाउँपालिकामा एउटा पालिकामा एउटा सिप केन्द्र र नगरपालिकामा एउटा सिप केन्द्र स्थापना गर्न सकियो भने र त्यहाँ तालिम दिन जाने व्यवस्था गरियो, त्यहाँ तालिम प्राप्त विद्यार्थीहरूको मान्यता राज्यले जस्तो ब्याचलर सरह मास्टर सरहको मान्यता दिन सक्यो भनेदेखि त को बेरोजगार रहन्छ र कसैको ध्यानै पुगेन क्या, कसरी स्वरोजगार बनाउने, भाषण गरेर स्वरोजगार त हुँदैन। अनि त्यतातर्फ हामी लाग्यौं भने एटलिस्ट एक पालिका एक सिप केन्द्र स्थापना गर्न सकियो भनेदेखि नन ग्रेडेड विद्यार्थीहरूको व्यवस्थापन इजिली हुन्छ, उनीहरू चाहिँ विदेश पलायन हुने अवस्था, अरब जाने ग्रेडेड मान्छेहरू चाहिँ अलि राम्रो देशमा फर्दर स्टडीको लागि जाने र नन ग्रेडेड विद्यार्थीहरू चाहिँ अरब देशतर्फ चाहिँ पलायन हुने, हामीले त्यसलाई चाहिँ त चाहिँ निकासी गरिदिएछौँ कि, एक हिसाबले निकासीको शब्द चाहिँ राज्यले राम्रो नमान्ला तर त्यसको चाहिँ अन्तिम मूल्याङ्कन गर्दा निकासी नै हो, हामीले निकासी गरिदिएछौँ, फेल गरिदियो ल जाऊ अरब जाऊ भनेर हामीले निकास गरिदिएछौँ, यसरी राज्य बस्न पाइन्छ, राज्य जिम्मेवार हुनु पर्यो। र त्यस्तै गरेर अर्को कुरा चाहिँ यो समाजले जीपीए र ग्रेडलाई सफलता मान्ने जुन सोच छ त्यो परिवर्तन गर्नुपर्छ, यो चाहिँ ग्रेडेड विद्यार्थी हो भनेर उसलाई हा हा हु हु गरेर उसलाई मान सम्मान गरिराखेको छ र नन ग्रेडेड विद्यार्थीलाई आँखा तरेर हेरेको छ, नन ग्रेडेड विद्यार्थीको क्षमता छैन र
1: अहिले अब कतिपय हामीले नन ग्रेडेड वा ग्रेडेड नपढेकै 2000 कक्षा 500 कक्षा पढेकै विद्यार्थीहरूले पनि त्यो मोडलको रूपमा साना हेलिकप्टर बनाएछन्
0: भनेछ, उनीहरूलाई रोबोटिक ट्रेनिङहरू दिन सकिन्छ, जस्तो अस्ति मैले भने अस्ति वडा नम्बर 26 रोबोटिक्सहरू कस्तो राम्रो बनाइराखेको थियो कि, त्यहाँको त्यो कार्यक्रममा मलाई चाहिँ त्यो दीक्षान्त हुने विद्यार्थीलाई केही शब्द भनिदिनु पर्यो भनेर बोलाएर म गएको थिएँ, उनीहरूले त्यो रोबोटिक्सहरू बनाएको छ, त्यहाँ बनाउन सक्छ कि नसक्ने भन्ने कुरा नै आउँदैन।
1: दुर्गराजका नदीमा सानो पानी जहाज बनाएर पनि चलाएको छ,
0: चलाएको छ र तर उनीहरूको जुन उनीहरू चाहिँ उनीहरूसँग सिप छ, त्यो सिपलाई चाहिँ एक्सप्लोर गरिदिने र त्यो सिपलाई व्यवस्थापन गरिदिने र त्यो विद्यार्थीसँग भएको सिपलाई अझ राम्रो ट्रेनिङ दिएर त्यसलाई रिकग्नाइज गरिदिने काम चाहिँ स्थानीयदेखि स्थानीय सरकारदेखि प्रदेश सरकारदेखि संघीय सरकारको दायित्व हो।
1: सर अब यो हामी पछिल्लो समयमा आएका छौँ कार्यक्रमको, ग्रेडेड विद्यार्थीहरूले अब यताउता भौतारिनु भन्दा मुख्य रूपमा आफ्नो दिमागलाई अलिकति ठण्डा राखिकन मुख्य कस्ता कस्ता कुराहरूमा ध्यान दिँदा उपयुक्त?
0: धन्यवाद सर। वाट नेक्स्ट आफ्टर एसी, यो एकदमै अत्यन्तै महत्वपूर्ण कुरा छ। अब धेरै एसईकै बारेमा कुरा गर्दा त धेरै विद्यार्थीहरूले आफ्नो भर्ना लिइसकेको छन् र यसले केही सबब यो 12 कक्षा पास गरेको विद्यार्थीहरूलाई पनि यसले केही सपोर्ट गर्न सक्छ र भर्ना हुन बाँकी विद्यार्थीलाई पनि केही सपोर्ट गर्न सक्छ, हामी त्यतातर्फ लागौं। सबैभन्दा पहिला एसई दिएर पास भएर बसेको विद्यार्थी उहाँहरूले हामीले बधाई त दिइसक्यौं नि होइन, सबैभन्दा पहिला उहाँहरूको रुचि क्षमता र आफ्नो लक्ष्य पहिचान गर्नु पर्यो, म के विषयमा चाहिँ म मेरो इन्ट्रेस्ट बढी छ होइन, मेरो रुचि कतापट्टि छ, म कतापट्टि म चाहिँ अलि दक्ष छु र त्यस पछाडि मेरो लक्ष्य चाहिँ के होला भनेर उहाँहरूले पहिचान गर्नु पर्यो सबभन्दा पहिला र त्यस पछाडि अब विज्ञान संकाय ठिक हुन्छ कि, व्यवस्थापन ठिक हुन्छ कि, प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ जाने हो कि, मानसी मानविकीतर्फ पढ्ने, मानविकीभित्र देयर आर सो मेनी सब्जेक्ट होइन, त्यता जाने हो कि, अब चाहिँ होइन म चाहिँ शिक्षामै लागेर चाहिँ शिक्षा पढ्ने हो कि, यो के पढ्ने भनेर उनीहरूले यसलाई चाहिँ

0: रोज्नु पर्यो कि सबैभन्दा पहिला आफूले आफूलाई मूल्याङ्कन गर्नु पर्यो र म चाहिँ विज्ञानमा ब्राइट छु भनेदेखि ल म विज्ञान पढ्छु भने त्यो सबैभन्दा पहिला विद्यार्थीले भन्नुपर्छ र फेरि अहिले नेपाल सरकारले कस्तो पनि शिक्षाले कस्तो पनि नीति ल्याएको छ भने सकेसम्म विषय मिलेसम्म आफ्नै विद्यालयमा पढ भन्ने नीतिहरू पनि दुई तीन वर्ष यता ल्याइराखेको छ र त्यो विषयहरू वातावरणहरू आफूलाई सुटेबल भएन भनेदेखि बाहिर जान पाउने प्रावधान पनि गरेको हुनाले उहाँहरूले आफूले रोजेको विषय त्यो विद्यालयमा छ भने त्यही पढ्दा भयो. मैले त चाहिँ हरेक विद्यालय सक्षम हुनुपर्छ. विद्यार्थीको फी लिइसके पछाडि विद्यार्थीको विद्यार्थीलाई शिक्षा दिने क्रममा उनीहरूलाई स्रोत साधन जुटाउने क्रममा त्यहाँको व्यवस्थापन त्यहाँको हेडमास्टर उहाँहरूले सम्झौता गर्न पाउनु हुँदैन. गर्नै पर्छ होइन. त्यो खाले हरेक विद्यालय सक्षम हुनुपर्छ भन्ने मेरो चाहिँ विषय हो. र त्यस पछाडि यो चाहिँ विद्यालय छनौट कसरी गर्ने होइन, त्यो विद्यालय आफूलाई पढ्न मन लागेन भने विद्यालय छनौट कसरी गर्ने, सबैभन्दा पहिला त्यो विद्यालयको शैक्षिक गुणस्तरको लिग्यासी कस्तो छ हेरौँ. पाँच वर्षसम्म
1: त्यो कल्चरसँग जोडियो, परम्परासँग जोडियो, कस्तो भइरहेको छ, अङ्क मात्रै ठुलो होइन कि
0: हामी त्यसमा पनि कुरा गर्न. त्यो शैक्षिक पाँच वर्षसम्मको रिजल्ट चाहिँ एनालिसिस गरौँ. उनीहरू चाहिँ घट्दो अवस्थामा छ कि उनीहरू बढ्दो अवस्थामा छ. जहिले पनि हामीले चाहिँ त्यो बढ्दो अवस्थाको विद्यालयलाई प्राथमिकतामा राख्नुपर्छ. त्यहाँ चाहिँ सिकाइका वातावरणहरू चाहिँ छन् कि छैनन् त्यो विद्यालयमा, त्यो कसरी थाहा पाउने भन्दाखेरि भर्खर ग्रेजुएट भएको विद्यार्थीसँग सम्पर्क गरेर यो तिमी पढेको विद्यालय कस्तो छ, त्यहाँ सिकाइ कस्तो छ, त्यहाँ शिक्षकहरू कस्ता छन् होइन, त्यहाँ चाहिँ विद्यार्थीहरूमाथि कतिको राम्रो चाहिँ वाच हुन्छ, विद्यार्थी फ्रेन्डली वातावरण छ कि छैन होइन, त्यो विद्यालयको पूर्वाधारहरू अहिले त आइटीको पूर्वाधारहरू कस्तो छ, शिक्षकहरू आइटी फ्रेन्डली हुनुहुन्छ कि हुनुहुँदैन, यी कुराहरूका चाहिँ पूर्वाधार र सुविधाहरू पनि हेर्नु पर्यो. र अनि त्यो विद्यालयमा पढेको मान्छेहरू जब बाहिर आउँदाखेरि ती विद्यार्थीहरूको मूल्य र चरित्र कस्तो खालको छ होइन, उनीहरूले चाहिँ उनीहरूको चाहिँ त्यहाँ ग्रेजुएट भएर आइसके पछाडि त्यहाँको त्यो हरेक विद्यार्थीले मेरो विद्यार्थी कहाँ गयो, 25 वर्ष 30 वर्ष पहिला पास गरेको विद्यार्थी पनि मेरो विद्यार्थी अहिले कुन फिल्डमा छ भनेर हरेक विद्यालयले रेकर्ड राख्नुपर्छ र त्यो लिग्यासी चाहिँ हेर्नु पर्यो कि उहाँ कहाँ पुगेका छन् ती विद्यार्थीहरू, कस्तो राम्रो गरेका छन् होइन, उनीहरू चरित्रवान भएर देशलाई लिडरसिप गरेका छन् कि भने त्यो लिग्यासी एउटा हेर्नु पर्यो र त्यो सबै राम्रो भएको विद्यालयलाई हामीले छनौट गर्नु पर्यो. र अहिले समस्या के छ भन्दाखेरि लिमिटेड सिटहरू छ, सबै जसले एप्लाई गर्छन् ती सबैले पाउँदैनन्, तर पनि ट्राई चाहिँ गर्नु पर्यो. र मैले चाहिँ नि विद्यार्थीहरूलाई अघि हजुरले भने जस्तै विषयभन्दा पनि सम्भावना खोज्नु पर्यो. अब हामीले चाहिँ नि यति धेरै नम्बर भन्नुभन्दा पनि म यो विषयमा गयो भने म चाहिँ मेरो यो पढेर म मेरो चाहिँ सिपलाई म मेरो जीवनसँग जोड्न सक्छु, समाजसँग जोड्न सक्छु, मेरो चाहिँ आर्थिक उपार्जनसँग जोड्न सक्छु भन्ने कुरालाई जोड दिनु पर्यो. त्यसैले प्रविधि शिक्षा होइन, आइटीको कुराहरू, सूचना संचार प्रविधिको कुरा, अहिले त आर्टिफिसियल इन्टेलिजेन्सले बर्बादै गर्यो. अब यो चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सले आइटीले हामीलाई शासन गर्ने हो कि उनीहरूलाई हामीले चाहिँ साधनको रूपमा उपयोग गर्ने हो, ठूलो च्यालेन्ज भयो.
1: अब हाम्रो प्रयोगकर्ताको मनोवृत्ति उसलाई चाहिँ दास बनाउने, उसले चाहिँ हामीलाई दास बनाउने होइन भन्ने चाहिँ पहिलो हेक्का चाहिँ राख्नु पर्यो
0: त्यही त अहिले डिजिटल ह्युम्यानिजम भनेर डिजिटल मानववादको कुरा चाहिँ यो कति भयो 5-6 वर्षदेखि यो डिजिटल ह्युम्यानिजम त्यो भनेको के हो त भन्दाखेरि हामी प्रविधिको दास हामी बन्ने हो कि हामीले प्रविधिलाई हाम्रो दास बनाउने हो, साधन बनाउने हो भन्ने कुरा छ. अहिले हामी चाहिँ नेभर द लेस ग्रेजुअल्ली स्लोली हामी के भइराखेका छौँ भन्दाखेरि चाहिँ त्यो एआई र आइटीको दास बनिराखेका छौँ. किनभने हाम्रो दिमाग क्यालकुलेसन गर्न जाँदैन, हामी ठ्याक्क मोबाइल खोलिहाल्छौँ केही गर्नु पर्यो भनेदेखि त्यो चाहिँ त्यसलाई हामीले एनिवे चाहिँ हामीले सम्भावना खोज्ने कुरा गर्दाखेरि विषयभन्दा पनि कुनमा बढी सम्भावना छ होइन, भोलि म कसरी चाहिँ म सर्भाइभ गर्न सक्छु भन्ने कुरालाई ध्यान दिनु पर्यो. अब यो आइटी एआई होइन, अब डाटा विज्ञानहरू होइन, स्वास्थ्य सेवाहरू, पर्यटन अहिले त चाहिँ नि टुरिज्म र यो चाहिँ नि हस्पिटालिटी के होटल व्यवसायहरूका कुराहरू चाहिँ छन्, कृषि होइन, वातावरण, उद्यमशीलता, कुन विषय पढ्दाखेरि चाहिँ हामी त्यो फिल्डमा जान सक्छौँ, ती विषयहरू चाहिँ ती सम्भावनाहरू हुन्, हाम्रा जीवनका सम्भावनाहरू हुन्, त्यसलाई हेरेर चाहिँ अगाडि बढ्न हामी विद्यार्थीहरूलाई यहाँबाट सल्लाह दिन्छौँ। र अनि यो यिनीहरू 15-16 वर्षका विद्यार्थीहरू छन्, यिनीहरूको चाहिँ यो किशोर भएको अवस्था हो। यो एडोलेसेन्सको चाहिँ इमोसन कस्तो हुन्छ त भन्दाखेरि उसले यति बेला के सोचेको हुन्छ भन्दाखेरि मलाई प्यारेन्ट्स पनि
1: अब कोही चाहिँ
0: चाहिँदैन, होइन, मलाई शिक्षकहरू पनि चाहिँदैनन्, मेरो सबैभन्दा ठुलो मेरो साथी नै हो, र मेरो साथी छ भने मेरो सबै कुरा हुन्छ भन्ने त्यस्तो खालको एउटा यो किशोर भएको एउटा क्यारेक्टरिस्टिक्स हो। त्यसलाई प्यारेन्ट्स र शिक्षकहरूले बुझिदिनुपर्छ र उनीहरूलाई यो चाहिँ एकदमै काउन्सिलिङ गरेर उनीहरूलाई राम्रो ट्र्याकमा
1: चाहिँ काउन्सिलिङ हुनु पर्यो, उनीहरू जङ्गाउन् जतासुकै उडन उड्न दिनु पर्यो, तर अभिभावकको रोल पनि महत्वपूर्ण होला र शिक्षक सँगसँगै त्यो लट्टाई चाहिँ आफ्नो हातमा हुनु पर्यो।
0: लट्टाई चाहिँ उनले यस्तो होस् कि मलाई प्यारेन्ट्सले कन्ट्रोल गरेका छ भन्ने कुरा फिल नगरी होइन, अब हामीले एउटा चङ्गा उडाउँदा त हामीले कन्ट्रोल गरे हुन्छौँ होइन, त्यो लट्टाई त हाम्रै हातमा हुन्छ नि, गाडी चलाउँछौँ ब्रेक हाम्रै हातमा हुन्छ नि, स्टेरिङ र ब्रेक हो। त्यस्तै तरिकाले चाहिँ यो कस्तो भन्दाखेरि चाहिँ उनीहरूलाई एकदम काउन्सिलिङ वेमा मनोवैज्ञानिक वेमा चाहिँ उनीहरूलाई हामीले परिवर्तन गरिदिनुपर्छ, उनीहरूलाई बुझाइदियो भने हामीभन्दा उनीहरू धेरै अगाडि हुन्छन्। त्यसैले मैले भनेको मेरो साथी त्यता गयो म त्यतै जानुपर्छ भन्ने चाहिँ होइन, र चाहिँ साथीको भन्दा पनि हाम्रा विद्यार्थीलाई हामीले यहाँबाट सल्लाह दियौँ, तपाईँहरू आफ्नो बाटो रोज्नुहोस् होइन, किनभने हरेक व्यक्ति फरक फरक हुन्छ नि, म चाहिँ अरू जस्तो हुन सक्दैन, अरू म जस्तो हुन सक्दैनन्, त्यसैले आफूलाई पहिचान गरेर हामी चाहिँ आफ्नो बाटो रोजौं भनेर हामीले विद्यार्थीहरूलाई यहाँबाट सहयोग गरौं। र त्यस पछाडि त्यो क्रियामा हजुरले भने जस्तै अभिभावक र शिक्षकहरू सहयोगी बनिदिनुपर्छ होइन, उनीहरूलाई यसो तैँले यसै गर्नुपर्छ भनेर रुलिङ गर्नु पर्यो भने अहिलेको विद्यार्थी अहिलेको छोराछोरी त्यहाँ लजिक खोज्छ,
1: फरक मत पक्कै
0: फरक आउँछ, तिमी यो कुरा विश्लेषण गर र तिमीलाई के लाग्छ त्यसको चाहिँ नि तिम्रो विश्लेषणको जुन आउटकम निष्कर्ष आउँछ नि त्यो मलाई भनाइ बाबु भन्यो भनेदेखि उसले राइट निष्कर्ष निकाल्छ कि, त यसै गर भनेर हामी गाली गर्ने प्रवृत्तिबाट हामी माथि उठ्नु पर्यो। र त्यस पछाडि चाहिँ नि अर्को कुरा चाहिँ दूरी, हामी पढ्न जाने विद्यार्थी विद्यालय कति दूरीमा छ, त्योभन्दा नगिचमा राम्रो विद्यार्थी विद्यालय छ भनेदेखि दूरी टाढा नगरौं, किनभनेदेखि हामी सकेसम्म नगिचको दूरी नै हेरौं। र सबैभन्दा अर्को महत्वपूर्ण भनेको त्यो विद्यालयको फी स्ट्रक्चर असाध्यै महत्वपूर्ण कुरा, हरेक प्यारेन्ट्सहरू सक्षम हुनुहुँदैन, त्यो विद्यालयको फी स्ट्रक्चर हुनुपर्छ र राज्यले पनि हरेक विद्यालयको चाहिँ फी स्ट्रक्चरमाथि त्यसको चाहिँ किन त्यसको चाहिँ स्पष्टीकरण त्यसको जवाफ शिक्षाका निकायहरूले लिनुपर्छ र त्यो चाहिँ फी चाहिँ कतिपय विद्यार्थीले फीहरू बढी लिएको कुराहरू पनि आइरहेको छ कतिले विद्यार्थीहरूले विद्यालयहरूले, त्यसैले त्यो फी स्ट्रक्चरलाई म्यानेज गर्नको लागि त्यहाँको त्यहाँ स्कलरसिपको चाहिँ अवस्था के छ होइन, अब हरेक विद्यालयले कमसे कम 10% विद्यार्थीहरूलाई निशुल्क छात्रवृत्ति प्रदान गर्नुपर्ने राज्यको नीति पनि छ, त्यतातिर छिर्ने हो कि, अब अहिले त हरेक नगरपालिकाले चाहिँ ती विद्यार्थीहरूलाई लिएर हरेक विद्यालयमा रिकमेन्डेसन गरेको अवस्था पनि छ, ती कुराहरू पनि हेरेर हामी अगाडि बढ्न सक्यो भनेदेखि मलाई लाग्छ विद्यार्थीहरूको बाटो चाहिँ खुल्छ, बाटो रोकिँदैन।
1: सर, यो शिक्षा सम्बन्धी आजको बैठकमा यो बहसमा समय दिनुभयो, आगामी दिनहरूमा पनि शिक्षा संघका यी सहजीकरणका कुराकानीहरू हामी गर्नेछौं, यसले विद्यार्थीहरूलाई आफ्नो दिशानिर्देशका लागि त्यसै गरी अभिभावकलाई र विद्यालयसम्मलाई पनि केही सहजीकरण भयो होला भन्ने हामीले अपेक्षा गरेका छौं, यसले कम्तीमा पनि सुझबुझका लागि फाइदा होला भन्ने हाम्रो चाहना पनि रह्यो पक्कै पनि त्यो आशा हामीले गरेका छौं। समय दिनुभयो धेरै धेरै धन्यवाद।
0: मैले हाम्रो विद्यार्थीहरूलाई चाहिँ मैले एउटा सेन्टेन्स मात्रै भन्न गए, चुज नट जस्ट अ स्कूल अर अ सब्जेक्ट बट पाथवे टु युर फ्युचर। हामी त्यही कुरा हाम्रा विद्यार्थीहरूलाई जानकारी गराउँदै र यो अवसरको लागि अन्नपूर्ण परिवार विशेष गरेर आजको कार्यक्रमका संयोजक आरजुजी र प्राविधिक भाइ सबैलाई धन्यवाद दिँदै यो अवसरको लागि म यहाँहरूप्रति आभार प्रकट गर्दछु।
1: हुनुहुन्थ्यो शिक्षाविद रघु बराल सर हामीसँग कुराकानी गर्दै। एसईई रिजल्टको रिभ्यू नन ग्रेडेड स्टुडेन्ट्सको माफ गर्नु व्यवस्थापन र ग्रेडेड विद्यार्थीले कस्तो खालको विद्यालय रोज्ने, कस्तो शिक्षा प्रणालीलाई उहाँहरूले सोच्ने, यी तीनवटा विषयमा आज हामीले छलफल गर्यौं। आगामी दिनहरूमा पनि शिक्षाका बहसहरू जारी राख्नेछौं। आजको लागि यति नै। अरविन्दलाई पनि धेरै धेरै धन्यवाद। तपाईँका बाँकी पल सुखद रहन् म अर्जु छु, टेन छु, नमस्कार।

0: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379। सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: भर्ना खुल्यो।
5: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
5: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
4: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
5: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
4: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476-9560-24-216।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
5: भर्ना खुल्यो।
8: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
5: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
5: शान्त वातावरणमा अवस्थित सम्पन्न विद्यालय,
8: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
5: विस्तृत जानकारीको लागि
8: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर। फोन 061-557-96 र 57-50-13।
9: भर्ना खुल्यो।
10: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
9: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
8: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
9: आधुनिक भौतिक पूर्वाधार,
8: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
9: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
8: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877 98-560-20-059।
11: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
12: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
11: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 मातेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
12: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 मातेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
5: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
8: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
8: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
5: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
8: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
5: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
8: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
5: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन। फोन 061-571-809-574-997।
5: It's New Galaxy Time.
10: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
5: संस्थाका विशेषताहरू
10: प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
5: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
10: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
5: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
10: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
5: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
10: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-585-307। बी द गैलेक्सियंस, फील द डिफरेंस। डेडिकेटेड टू एकेडमिक एक्सीलेंस सिंस 1994।
13: ओहो, ऐसे ही तो पास करियो। अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्।
14: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
13: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
14: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
13: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
14: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
13: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
14: टिपी राख त 9840-68091 वा 9850-60460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
15: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
16: डिजिटल ठगीबाट बचौं।
17: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
16: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
17: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
18: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
19: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
18: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
19: शिखर इन्स्योरेन्सको सहकार्यमा
18: अस्पताल खर्च सहाराले गर्छ।
19: ई सेवा सबै सधैँ सँगै।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0161-95-728, मोबाइल 9850-0729-29।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796-14-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफूलाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छैन कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
7: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
2: 0961-3861-9464-97-460-7690।
9: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
11: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
14: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
16: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
17: हेलो, के छ तेरो खबर? सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
18: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
17: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
18: मैले पनि किन्नु छ के, सँगै किनौ न।
17: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
18: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
17: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
11: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98-560-31-412, 98-464-6788।
19: तन्ना, आजै फेरि हाल्नुहोस्।
20: बालकबालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
21: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
22: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
21: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
22: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
21: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
22: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
23: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
24: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
26: थाहा छ।
27: सल्लाहकार के रे के ओचेर
26: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
25: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
28: फिस्टल आइबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
29: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
28: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
29: साँच्चै हो र?
28: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
29: हो त,
28: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
29: होम केयर सेवा होम केयर सेवा
0: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
29: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
29: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
29: सुत्केरी नवजात शिशुको हेरचाह
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह
29: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
0: डाक्टर ल्याब सेवा
29: औषधि डेलिभरी सेवा
0: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972 77
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
5: ओहो नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि
6: के ल्याएर अफर
5: सुन न अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा
6: ए अनि त्यो नयाँ NTF बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि होइन
5: हो त अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने अनि 22 वटा सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे
6: वाह प्रविधि पनि शिक्षा पनि र उपहार पनि
5: नेपाल टेलिकमको 22 औं वार्षिक उत्सवको विशेष अवसर हामी सँगै जोडिनुहोस् डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्
8: नेपाल टेलिकम राष्ट्रको संचार
10: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
27: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
9: मेरो प्रश्न सांसद ज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घरमा पठाउनुस् पैसा,
2: हटाउनुस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
1: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
3: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: Colgate Max Fit. Nindra bhagao, taazgi jagao.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्छन् त डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै
7: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे
7: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
6: ए हो र बाबु
7: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
6: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
11: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर साठी 5774458779703 मौकाको फाइदा उठाउनुहोस्।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
13: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स,
13: सबै तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ

0: लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-0536।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
3: टाइम चेक
4: यति बेला पूर्वाह्नको 9 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4
8: गुड मर्निंग पोखरा
4: तपाईको दिन शुभ रहोस् शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

0: हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अनुपूर्ण 93 थुप्रो 4 मेगा हर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै जहाँ हुनुहुन्छ तपाईँ हामीसँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ होइन। अब गर्मी बढिराखेको छ र अत्याधिक गर्मी बढ्यो हो तिमीलाई त्यस्तो फिल भएको छ?
1: अत्यधिक त गर्मी अन्यत्र बढ्यो होला होइन, तर पोखरामा चाहिँ त्यस्तो अत्यधिकै भन्नु पर्ने छैन।
0: पहिलाको तुलनामा अहिले अलिक गर्मी भएको हो कि भन्ने फिल भएको छ।
1: वर्ष हरेक वर्ष त्यस्तो लाग्छ, हामीलाई हरेक वर्ष गर्मी हुन्छ तर हरेक वर्ष फेरि अघिल्लो वर्ष भन्दा त्यो हामीले अघिल्लो वर्षको बिर्सिसकेको हुन्छ
0: होइन। अब अघिल्लो वर्ष भन्दा अहिले धेरै गर्मी भएन या चाहिँ अघिल्लो वर्ष भन्दा अहिले चाहिँ धेरै जाडो भएन भन्ने दिन चाहिँ कहिले आउला?
1: त्यस्तो छैन, त्यस्तो अहिले अहिले अलि त्यस्तो छैन। अनि त्यसपछि होइन कहिलेकाहीँ त हुन्छ, जाडोको सवालमा चाहिँ हुन्छ अघिल्लो वर्षभन्दा यो पटक जाडो भएन भन्ने चाहिँ हुन्छ, तर गर्मीमा त्यस्तो हुँदैन, अघिल्लो वर्षभन्दा यो पटक चाहिँ गर्मी भएन भन्ने चाहिँ छैन। किन भन्दाखेरि जाडो चाहिँ अघिल्लो साल त्यस्तो त्यति साह्रो जाडो भएन भन्ने खालको होइन, त्यस्तो एकदमै कठ्याङ्ग्रियो त जाडो के होइन।
0: त्यस्तो चाहिँ मलाई चाहिँ जहिले त्यस्तो लाग्छ पहिलो वर्ष भन्दा भनौँ न गएको वर्ष भन्दा चाहिँ अहिले निकै चिसो भयो भन्ने चाहिँ लाग्छ, गएको वर्ष भन्दा अहिले चाहिँ निकै गर्मी भयो भन्ने चाहिँ लाग्छ होइन। अरविन्द तातो छ होइन? अरविन्द अब हुन त अरविन्दले तातोको महसुस कतिखेर गर्छ? अब बिहानै चिसोमा आउँछ त्यसपछि यहाँ चिसोमै हुन्छ होइन, स्कुटर चलाउने बेलामा तातो हुन्छ अरे। एनिवे अब अहिले चाहिँ यस्तो गर्मी छ कि अब यो डिहाइड्रेसन हुनसक्छ तपाईँको होइन, स्वास्थ्यलाई मध्यनजर गर्नु होला। अब घाममा हिँडिरहने या घाममा काम गर्नुपर्ने बाध्यताहरू चाहिँ छन् भने आफूलाई अलिकति सुरक्षित राखेर काम गर्नुहोला। पानी प्रशस्त मात्रामा चाहिँ पानी पिउनु हुनुको लागि अनुरोध पनि गर्न चाहन्छौँ। अब अहिले चाहिँ पानीको मात्राले गर्दाखेरि चाहिँ विभिन्न समस्याहरू चाहिँ आउने होइन। अब हामी चाहिँ अब पसिनाको थ्रु हामीले चाहिँ काम गर्दाखेरि पसिना या चाहिँ बसिरहँदाखेरि पनि पसिना आए, अहिले त पसिना आउनुको लागि एक्सर्साइज गर्नै पर्छ भन्ने छैन कि। त्यो मोबाइलमा त्यस्तो के छ कि तिमी एकदम घुरिरहेछौ?
1: हेर्दैछु मैले पनि यो गर्मीको बारेमा के रहेछ भनेर हेर्दैछु कि
0: कहाँसम्म पुग्यो गर्मी, सूर्य चाहिँ कहाँसम्म आइपुग्यो
1: भनेर यो चाहिँ किन कसरी चाहिँ घराउन सकिन्छ मानिसहरूले यो त खास अवस्था दिन प्रतिदिन हुन्छ नि पृथ्वीको ताप गर्मी होइन पृथ्वीको तापमा नै बढिरहेको छ भनेर भनिरहेको छ नि त होइन। अब हामीले अब विशेष त हाम्रै चाहिँ कारणले गर्दाखेरि यो बढिरहेको हो नि त, खासमा अन्य कारण त केही पनि होइन नि त। अब सामान्यतया बुझ्दाखेरि अब हामीलाई के लाग्छ भन्दाखेरि अब गर्मीमा शीतलता खोज्नको लागि हामी के गर्छौँ, खास गरी यसो गाउँतिर गयो भने शीतल हुन्छ कि भनेर भन्छौँ कि। खासमा घाम लाग्ने त गाउँमा पनि त्यही घाम हो होइन, सहरमा लाग्ने पनि होइन, मैले भनेको जस्तै सहरमा पनि लाग्ने त त्यही घाम हो। तर हामीसँग हाम्रो वातावरण के छ भन्दाखेरि हामी त यहाँ कंक्रिटको जंगलमा बसिरहेका छौँ होइन, सहरमा बन्ने घरहरू त सबै कंक्रिटको चाहिँ होइन बनाएको छ होइन, गाउँमा चाहिँ त्यस्तो हुँदैन, गाउँमा माटो घर बनेर हुन्छ
0: भनेको चाहिँ
1: तिमीले चाहिँ हुन्छ नि गर्मी महिनामा चाहिँ सेतो रङको लुगा लाउनु र कालो रङको लुगा लाउनुमा फरक पर्छ के होइन, भएको त्यही होइन। हामी चाहिँ गाउँतिर जाँदाखेरि सेतो रङको लुगा लगाउँछौँ होइन, लगाएको आभास हुन्छ, अनि सहरतिर झर्दाखेरि चाहिँ कालो रङको लुगा लगाएको आभास हुन्छ कि
0: होइन। एनिवे अब यतिखेर चाहिँ तिमीले भनिहाल्यो गाउँ चाहिँ गाउँतिर फेरि यस्तो हुन्छ कि घरहरू पनि अलिकति त्यो भुटानहरू हुन्छ नि त होइन, रुखहरू हुन्छ, त्यसले पनि शीतलता ल्याइरहेको हुन्छ, हावा चल्दाखेरि छिरेर हावा आइराखेका हुन्छ। अनि हुन त अब अहिले पनि गाउँमा त कहाँ पाउने र खरको छानो प्रायः जसो, त्यो त अब अहिले चाहिँ एकादेशको कथा त भइसक्यो, गाउँमा पनि तातो त तातै हुन्छ तर त्यो सहरको जुन कङ्क्रिटबाट बनेको घरहरू जस्तो तातो चाहिँ फिल हुँदैन। एनिवे अब तिमीले चाहिँ गाउँ फर्किने अभियान चाहिँ चलाउन थाले कि
1: होइन, गाउँ त यस्तो हुन्छ,
0: त्यो कुरा सुन्दाखेरि पनि गाउँ जाउँ जाउँ जस्तो भयो कि।
1: गाउँको त्यो मलाई चाहिँ कस्तो आनन्द लाग्छ, गाउँको त्यो हुन्छ नि बनोट हुन्छ होइन, त्यसको चाहिँ हुन्छ नि साउन्ड हुन्छ नि हुन्छ नि, त्यो सबै महसुस गर्ने कुरा हो कि। अब यहाँ बसेर चाहिँ होइन, जति भए पनि तिमी धेरै टाढो जानै पर्दैन, जस्तै यहाँबाट माथि उठ्यो उक्लिएर अलिकति माथि होइन मेथलाङसम्मै पुग्दाखेरि पनि त आनन्द लाग्छ नि तिमीलाई होइन, भनेको त्यहाँको हरियालीसँग एकछिन टच हुँदाखेरि मेथलाङबाट जाँदाखेरि यसो अलिकति माथि उक्लिने बित्तिकै त्यहाँ हुन्छ नि तिमीले मिनरल वाटर बोकेर जानै पर्दैन, त्यहाँ गएर होइन अटोमेटिकली त्यो हुन्छ नि आइरहेको पानी मजाले होइन खान सक्छौ, त्यो एउटा छुट्टै आवास हुन्छ नि त, त्यो चाहिँ हुन्छ नि प्रकृतिसँगको टच त्यो हुन्छ नि त्यसले आफू हामीलाई चाहिँ छुट्टै छुट्टै किसिमको भाइब्रेट गराउँछ कि अनि त्यसपछि त्यहाँ माथि गइसकेपछि अलिकति वनमा गइसकेपछि अलिकति चराको चिरबिराहट होइन झ्याउकिरीको झ्याउ झ्याउ होइन त्यसले एउटा किसिमको मान्छेलाई अलिकति म चाहिँ प्रकृतिकै मान्छे हो भन्ने खालको चाहिँ होइन त्यसले एउटा चाहिँ महसुस गराउँछ अनि मान्छे त अहिले त तनावमा छ नि त सबै विश्वकै सबै मानिसहरू तनावमा छ क्या अहिले कतिपय अब युद्धग्रस्त क्षेत्रका मानिसहरू युद्धको कारणले गर्दाखेरि मरिने हो कि भन्ने तनाव छ होइन भुखमरीको क्षेत्रका मान्छेहरू अब भोकले मरिन्छ कि भन्ने तनाव छ महँगी हाम्रो सस्तो ठाउँमा चाहिँ महँगी बढिरहेको छ महँगीको कारणले गर्दाखेरि आज के हानि भोलि के हानि भन्ने खालको तनाव पनि होला नि त होइन त्यो कारणले गर्दाखेरि सबैलाई आफ्नो आफ्नो किसिमको तनाव छ तनावलाई विश्राम दिनको लागि चाहिँ त्यो माथितिर उक्लिँदाखेरि चाहिँ आनन्द दिन्छ कि
0: तै पनि मान्छेलाई कस्तो छ भने सन्जय होइन अझै पनि मान्छेलाई त्यो यो तनाव व्यवस्थापन गर्नतिर चाहिँ लागौ न त तनावलाई चाहिँ कसरी हुन्छ विस्थापित गरौं आफ्नो जीवनमा तनाव किन आइरहेको छ यो तनावले चाहिँ आफ्नो जीवनहरू चाहिँ कसरी बिगारिराखेको छ यावत कुराहरू चाहिँ थाहा हुँदाहुँदै पनि त्यो कामहरू चाहिँ गर्न सकेका छैन कि मान्छेहरू चाहिँ अब हेर न अब समाज कता गइराखेका छ पछिल्लो क्रमका घटनाहरू चाहिँ हेर त हामीले हेरिरहँदाखेरि होइन मान्छेले त्यो तनाव व्यवस्थापन गर्न नसकेको कारणले गर्दाखेरि पनि त मान्छेहरू त अपराध गरिराखेका छन् नि मान्छे मारिराखेका छन् होइन मान्छे मरिराखेका छन् मारिराखेका छन् त्यो व्यवस्थापन गर्न नसकेको कारणले गर्दाखेरि नै यो खालको चाहिँ कुराहरू भएको छ पछिल्लो क्रममा चर्चित व्यक्तित्वहरूले देखाएको एउटा चाहिँ होइन अपराधी कुरा एउटा पृष्ठभूमि अपराधी कुराहरूले गर्दाखेरि पनि मान्छेलाई चाहिँ त्यो अर्काको कुरा सुन्दाखेरि पनि तनाव हुने कुरा चाहिँ आइरहेको छ कि त्यस कारण चाहिँ अब यो तनाव व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ यो तनाव व्यवस्थापन हाम्रो खानपान पनि हो कि हाम्रो रहनसहन हामीले खानपान हामी कस्तो खानेकुराहरू चाहिँ खाइराखेका छौँ जसले खाएको कुराले गर्दाखेरि हामीलाई नकारात्मक असर पारिराखेका छ यी कुराहरूमा पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ यो पछिल्लो क्रम हेर्दाखेरि चाहिँ घटनाक्रमहरू हेर्दा एकदम डरलाग्दो स्थिति देखेको छ एकदम डरलाग्दो एउटा चाहिँ आभास हुन थाल्या छ कि
1: तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौँ।

0: AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ, बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379। सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
6: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला
7: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
5: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
8: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
9: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-2099।
10: अब पढाई हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
11: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
10: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: पढाई हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061-75-1005। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
12: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
13: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
12: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
13: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल,
12: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
13: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
12: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
13: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
12: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
13: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
12: भर्ना खुल्यो।
14: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्म 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
12: हाम्रा विशेषताहरू,
13: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
12: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
13: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
12: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
13: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
15: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
16: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
15: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
16: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
15: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
16: एकदमै राम्रो, सिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
15: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
16: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: नमस्कार सेनसेविका दिदी.
1: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
1: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: फिस्टेल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
4: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेर केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
5: हो त,
4: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
6: डिजिटल ठगीबाट बचौं.
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल.
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
8: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारभटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: Okay, Radio Anubhu 93.4 MHz तपाईं सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निंग पोखरा गुड मर्निंग पोखरा मा थिएर हामी छौं तपाईं पनि हाम्रो साथ हुनुहुन्छ आज बिहानकै सन्चै म तिमीलाई कुरा शेयर गरे हैन अब अहिले अधिकांश बच्चाहरू या चाहिँ हैन अधिकांश व्यक्तिहरूमा चाहिँ लाइसेन्स छैन लाइसेन्स नभए पनि भेहिकल चलाइराखेका हुन्छन् आज बिहान मेरो घर अगाडि एउटा एक्सिडेन्ट मैले देखे त्यो एक्सिडेन्ट कस्तो थियो भने ट्राफिक चेकिङ थियो होइन अनि त्यसपछि लाइसेन्स नभएको व्यक्तिले यु टर्न गरेर भाग्न खोज्दा चाहिँ त्यहाँ एक्सिडेन्ट भयो कि धन्दा मानवीय क्षति भएन अब ट्राफिक पुलिसले पनि आएर त्यो भनौँ न स्कुटरवालालाई नै उठाएन ओरेर उसलाई चाहिँ अब त्यो कस्तो भने अब छैन सकभर छैन भने नचलाउँ र त्यसरी एकदम
1: छैन
0: भनौँ होइन तर त्यस्तो हुन्छ नि डरलाग्दो स्थिति थियो कि अब त्यसपछि त्यो कारणले गर्दाखेरि अर्को एउटा बाइक पनि पल्ट्यो ऊ चाहिँ भाग्न खोज्दा एकदम त्यो रोड छोडेर ट्र्याकबाट झन् भाग्न खोज्दा झन् त्यहाँ चाहिँ ठुलो त्यस कारण चाहिँ अब अहिले अभिभावकहरूले पनि बच्चाहरूको प्रति अलिकति ध्यान दिने हो कि होइन बच्चाले भेहिकल चलाउन जाने भनेर खुसी त छँदै नै छ तर त्यो खुसी सँगसँगै तपाईँ कतिको जिम्मेवारी बन्ने भन्ने कुरामा पनि अर्थ राख्छ कि अब बच्चालाई त्यो अथोरिटी छ कि छैन यो कुरा पनि ध्यान दिनुहोला बच्चा केही हुँदैन चेकिङ हुँदैन भनेर चाहिँ आफ्नो सवारी साधन नदिनुहोला अब अलि समय अगाडि एकजना व्यक्तिले होइन एउटा चाहिँ एक्सिडेन्ट गराएर मान्छे जो कि जसको उसँग केही पनि छैन लाइसेन्स केही पनि छैन कि त्यो एउटा बच्चाको त्यो खालको चाहिँ अब भनौँ न एउटा बच्चा नै भनौँ अब एउटा 17-18 वर्षको उसले एक्सिडेन्ट गराएर चाहिँ एकजना व्यक्तिको मृत्यु भयो अब यस्तो खालको समस्याहरू चाहिँ धेरै देखिन्छ कि
1: अब यो सड़कमा चाहिँ निस्किरहँदाखेरि होइन तपाईँले एउटा जिम्मेवार भएर आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ सड़क अनुशासन सबैले पालना गर्नुपर्ने हुन्छ र त्यसको लागि होइन बोक्नुपर्ने कागज पत्र पनि तपाईँले बोक्नुपर्ने हुन्छ सवारी साधनको होइन त्यो बुकदेखि लिएर तपाईँको चाहिँ लाइसेन्स होइन यी सबै कुराहरू चाहिँ तपाईँले बोक्नुपर्ने हुन्छ र सवारी चलाउँदाखेरि जस्तै हामीले हुन्छ नि अब लेन अनुशासनका कुराहरू गर्छौँ होइन त्यसपछि हाम्रोमा अझै एकदमै हुन्छ नि कहिलेकाहीँ चाहिँ त्यो स्टन गर्नेहरूको होइन अलि जब पछिल्लो समय बिगबिगी छ भने त त्यसलाई ट्राफिक प्रहरीले नियमन पनि गरिरहेका छन् कतिपय चाहिँ स्टन गर्नेहरूलाई चाहिँ समातिरहेका पनि छन् हामी सामाजिक सञ्जालमा देख्छौँ र प्रत्यक्ष पनि देखिरहेका हुन्छौँ होइन अब सरको हर्न बजाउनेदेखि लिएर त्यो अनावश्यक त्यो हुन्छ नि हो हल्ला गर्ने टाइपको पनि हामीले देखिरहेका हुन्छौँ होइन अब त्यो हामीले जानेर गरिरहेका हुन्छौँ नजानेर गरेका हुन्छौँ वा भनौँ न बढी चाहिँ उत्तेजित भएर गरिरहेका हुन्छौँ के गरेर गरिरहेका हुन्छौँ तर त्यसले हामीलाई असर गरिरहेको हुन्छ अर्को व्यक्तिलाई असर गरिरहेको हुन्छ होइन सोसाइटीलाई असर गरिरहेको हुन्छ स्वयं आफैलाई पनि त्यसले असर गरिरहेको हुन्छ होइन उत्तेजनामा आउँदाखेरि स्टनबाजी गरिरहँदाखेरि भिडभाडमा स्टनबाजी गरिरहँदाखेरि दुर्घटना हुन सक्छ दुर्घटनामा आफ्नो ज्यान पनि जान सक्छ अर्को ज्यान पनि अनाहकमा जान सक्छ त्यो कारणले गर्दाखेरि यस्ता खालको कुराहरूमा चाहिँ विचार गर्नुपर्छ विशेष गरी युवा पुस्ता र युवा पुस्तामा हुन्छ नि त्यो एउटा किसिमको उत्साहमा आउने खालका प्रवृत्ति पनि हुन्छ अभिभावकले पनि त्यसमा चाहिँ निगरानी गर्नुपर्छ भन्ने लाग्छ
0: पक्कै पनि अब त्यो खालको एउटा जिम्मेवारी अभिभावकले लिनु भएन भने दुर्घटना चाहिँ ठुलो हुन सक्छ र अर्को एउटा कुरा चाहिँ पछिल्लो क्रममा टिकटकमा देख्छु कि कस्तो मनै अमिलो भएर आउँछ सन्जे होइन अब बच्चाहरू बाइक किनिदिएको सवारी साधन किनिदिएको त्यसपछि एक्सिडेन्टमा परेर चाहिँ बच्चा गुमाउनु परेको यो खालको देखिरहँदा अब तपाईँले आफ्नो बच्चालाई कुन चाहिँ उमेर एउटा चाहिँ समूहमा तपाईँले बच्चालाई चाहिँ बाइक किनिदिने अब एसएलसी पास हुने बित्तिकै बच्चालाई सबै कुराको आवश्यकताहरू परिपूर्ति गरिदिनुपर्छ भन्ने पनि छैन होइन अब अहिले एकदम ठुलो ठुलो बाइकहरू लिइरहँदाखेरि ती बच्चाहरूले चाहिँ कन्ट्रोल गर्न नसक्ने अवस्था र चाहिँ एक्सिडेन्ट भएर आफ्नै ज्यान गुमाउनु पर्नेको अवस्थाहरू पनि देखिएको छ त्यसकारण चाहिँ यो कुरातिर पनि अलिकति होइन सजगता अप्नाउनु पर्ने हो कि बच्चालाई उनीहरूको माग पूरा गर्ने केही मागहरू चाहिँ पूरा गर्नुपर्छ भन्ने नै छैन कि केही मागहरूमा तपाईँले चाहिँ विभिन्न कारणहरू विभिन्न तथ्यहरू देखाएर सम्झाएर बुझाएर चाहिँ ती मागलाई चाहिँ तपाईँले रोक्न सक्नुहुन्छ ती माग रोक्नु भनेको बच्चालाई चाहिँ होइन अलिकति तपाईँले जोगाउनु पनि हो जस्तो लाग्छ.
1: तपाईँ रेडियो पनि 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौँ.

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटीजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: ओहो
12: ला मरे के हो?
11: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
14: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुष्प गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
16: 100, 200, 1000, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति। यसरी कहिले बन्ने हुन् लखपति, कहिले करोडपति?
17: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धन वृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
18: तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।
19: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट

0: उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01657424536।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक।
8: यति बेला पूर्वाह्नको 10 बजेको छ।
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
2: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-55-35-73-79। सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल, जापान। उज्जवल भविष्यको बलियो आधार।
4: भर्ना खुल्यो।
5: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
4: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
4: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
5: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
4: विस्तृत जानकारीको लागि
5: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-55-27-96 र 57-50-13।
4: भर्ना खुल्यो।
6: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
5: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
4: आधुनिक भौतिक पूर्वाधार,
5: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
4: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
5: विस्तृत जानकारीका लागि
7: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877, 98-560-20-059।
4: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
8: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
8: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
4: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
8: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
4: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
8: यस विद्यालयबाट
9: उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
4: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी हंस माधि, पोखरा 4 गैरा पाटन, फोन 061-571-809-574-997।
4: भर्ना खुल्यो
10: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराको साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू
9: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
4: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
9: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
4: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
9: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
4: It's New Galaxy Time.
10: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
4: संस्थाका विशेषताहरू
10: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
4: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
10: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
4: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
10: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ
4: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
10: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मध्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: सय, 200, 1000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति, कहिले करोडपति?
6: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
7: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर, एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्छन् त डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
0: phone 061-576-361, mobile 98461-57144.
6: Contact school administration, GEF Secondary School. Education for enlightenment.

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छड्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
12: सल्लाहकार
13: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
11: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
14: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क छ नि, त्यही भव्य पार्टी गरिन्छ।
14: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या?
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
14: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
15: सर्टिफिकेट इन डेन्टल साइन्स,
16: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
15: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
16: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
15: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
16: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
16: एक्सेलेन्स एक्सलेंस इन टेक्निकल एजुकेशन कांतिपुर इंस्टीट्यूट ऑफ हेल्थ साइंसेज न्यू रोड पोखरा फोन 061-588-364-580-725
17: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
18: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा
17: अब हुनेछ नयाँ गाड़ी खरिद गर्ने सपना साकार
18: बैंकले दिन्छ 1 करोड़ कर्जाको आधार सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर जीवन सधैं मधुर गाडी चढौ सरल घुमाउ गाउँ सहर फरल
17: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ

ओयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला

0: डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-585-86-536, मोबाइल 98-560-00536।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाउ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 11 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने छ

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कल इनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संसार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हामीलाई सुन्नको लागि रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभर सुनिरहनु भएको छ। आज मिति 2083 साल जेठ महिनाको 25 गते सोमबार हो। जून 8, 2026 रहेको छ। 11:02 गइसक्यो। करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहन्छु। कार्यक्रममा हामी तपाईँको सहभागिता लिन्छौं र लिइसके पछाडि कुराकानी हुन्छ र आज उखान टुक्काको आधा भागमा आफै भन्छु, आधा भाग तपाईँले भन्नुपर्ने हुन्छ। त्यस पछाडि गीत पनि बज्छन् र केही महत्वपूर्ण जानकारीहरू छन् भने पनि मैले कार्यक्रम मार्फत थोरै थोरै, समाचारै त होइन तर थोरै थोरै यसो जोड्दै पनि आइरहेको छु। यहाँहरू आफ्नो घरमै हुनुहुन्छ अथवा खाना खाँदै, खाना बनाउँदै, होइन अफिस पुगिसक्नुभयो, कामतिर पुगिसक्नुभयो, के छ कसो छ, होइन दिनभरको व्यस्तता दिनैभर रहन्छ र सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ, होइन कोही गाडी चलाउँदै सुन्दै हुनुहुन्छ होला, कोही पसलमा बसेर, कोही घरमै बसेर, होइन कोही हिँड्दै गर्दा सुन्दै हुनुहुन्छ होला। बाहिर गर्मी छ पोखरा आसपासमा, अब एकछिन पछाडि पानी पर्यो भने अलिक राहत महसुस होला, नभए अहिले चाहिँ एकदमै गर्मी छ है त। र देशका धेरै ठाउँमा तराईमा तातो, पहाड़ र हिमालमा भने वर्षा।

हुने छ भनेर भनिएको छ। केही देशका केही स्थानमा तातो हुँदा केही भूभागमा भने वर्षाको सम्भावना छ। तराई क्षेत्रमा तातो हावाको लहर चल्दा पहाड तथा हिमाली भूभागहरूमा मध्यम वर्षाको सम्भावना छ। आज दिउँसोको कुरा हो र पक्कै पनि हाल नेपालमा उपल्लो वायुमण्डलमा स्थानीय पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ भन्न थोरै यो मैले अपडेट यहाँहरूको लागि जोडे। कार्यक्रम पोखरा कलिन मार्फत र तपाईँसँग सहभागिता जनाउनको लागि 0161540040 स्टुडियो टेलिफोन नम्बर एकैछिन पछाडि खुला हुन्छ। तपाईँ एकछिन पछाडि फोन गर्नुहोला र यता कमेन्ट सेक्सन पनि छ, कमेन्ट पनि गर्दै गर्नुहोला। तपाईँका कमेन्टहरू त्यता पनि मैले भन्नेछु है। त रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा भन्न खोज्नुभयो भने हाम्रो लोगो देखिहाल्नुहुन्छ। त्यस पछाडि त अनि होइन थाहा भइहाल्छ के भन्ने भनेर होइन त। ल ठिक छ, सुरुवातमा एउटा गीत राख्छु म। यो गीत हो नारायण गोपालले गाउनु भएको यो सम्झिने मन छ म बिर्सु कसरी। लेट्स इन्जोय।

0: ओके, यो कालदै आवाज तपाईँको लागि मैले प्रस्तुत गरे, नारायण गोपालले गाउनु भएको आवाज हो यो। सम्झिने मन छ म बिर्सु कसरी, तिमी नै भन यही छाडी जाने निठोरे। अन्त ल, स्वर्गीय नारायण गोपालको यो आवाज तपाईँको लागि मैले कार्यक्रमको शुरूआतमा प्रस्तुत गरे। सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी रहिरहेका छौं। करिब करिब 12 बजेसम्म यो कार्यक्रम रहने गर्छ। मध्याह बाह्र बजेसम्म सुनेर र सहभागिता जनाएर यहाँले साथ दिनुहुनेछ। टेलिफोन लाइन खुला छ, है त, आउन सक्नुहुन्छ टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 रहेको छ, है त। ल, फेसबुक लाइभतर्फ सुन्दै हुनुहुन्छ भने पनि आफ्ना कमेन्टहरू राख्नुहोला, तपाईँको कमेन्टहरू म विस्तारै पढ्दै जानेछु। होइन, धेरैजना साथीहरूले अहिले फेसबुक, यो सामाजिक सञ्जाल हो, फेसबुक मार्फत पनि सुन्न सक्नुहुनेछ। र यहाँ शिवकुमार विश्वकर्माले लेख्नु भएको छ, कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, र उहाँले लेख्नुभएको छ, घमण्डले मान्छेलाई यति अन्धो बनाइदिन्छ कि उसलाई आफ्नो गल्ती कहिल्यै देखिँदैन तर अरूको माया महसुस नै गर्दैन। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, काम गर्दै रेडियो सुन्दै, त्यसमाथि रेडियो अन्नपूर्ण पनि पोखरा कलिन सबिन दाईको आवाज सुन्न पाउँदा समय बितेको पत्तै नहुने कि, आज गुन्द्रुक किनारमा गीत सुन्ने हो दाई भन्नुभएको छ। हुन्छ शिव, धेरै धेरै धन्यवाद, नियमित रूपमा हामीलाई सम्झिनुहुन्छ, कार्यक्रम सुनेर र सहभागिता जनाएर यसरी नै साथ दिनुहोला आगामी दिनमा पनि, है त। ल, ओके, शिवकुमार विश्वकर्मा हुनुहुन्थ्यो, हामीले औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, है त। 11:10 गइरहँदा 061-543-0040 स्टुडियो टेलिफोन नम्बर खुला छ। यो टेलिफोन लाइन मार्फत तपाईँ आउनुभयो भने उखान टुक्काहरू मैले राख्छु 1-10 उसो त उखान टुक्काले छुट्टै खालको अर्थ पनि राख्ने गर्छ, कसैलाई केही कुरा भन्दा बुझाउँदा सम्झाउँदा, होइन, हरेक तरिकाबाट उखान टुक्काहरू कहीँ न कहीँ युज भइरहेकै हुन्छन्, होइन, तिनै उखान टुक्काहरू खासै गाह्रो पनि हुँदैन। यहाँले सुन्दै हुनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला छ, है त, आउनुहोला। 11:11 भएको छ, यो 11:11 भन्दा बित्तिकै मलाई दराजको याद आउँछ कि, होइन, दराजको इलाभेन इलाभेन भन्ने हुन्छ नि त, होइन, 11:11 हुँदाखेरि कस्तो होला, होइन, 11:11, 11:11, 11 महिनामा, होइन, जाँदाखेरि कस्तो होला भन्ने कुरा हुन्छ कि। ल, ओके, अब भने टेलिफोन लाइन मैले खुला गरिसकेको छु, यहाँहरू सुन्दै हुनुहुन्छ भने आउनुहोला, होइन, टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि। विभिन्न प्रसंगहरू पनि मैले जोड्छु बेला बेलामा, कार्यक्रम सुनिरहँदाखेरि यहाँलाई पनि थाहा होस् भन्ने हिसाबले पक्कै पनि। यति बेला क्रममा म छोटो कमर्सियल ब्रेकतर्फ जान्छु, ब्रेक पछाडि आउनेछु, कार्यक्रम सुन्दै गर्नुहोला।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ, यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ, स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा, सम्पर्क नम्बर 061-581-8-71, मोबाइल नम्बर 98434-32-29।
4: होम केयर सेवा, होम केयर सेवा,
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवाहरू सेवाहरू: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560927।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना:
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू:
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड़कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5358 34।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई चिसो उठाओ हॉले
2: हॉले गर्मी मनाया फिट
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: चिसो हॉले
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
4: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29

0: कूलर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्राउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560 19218 9028 57710।

0: Hello, Pokhara calling.
1: ओके कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93 थप्लो चार मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं 01653340 मार्फत तपाईँ आउन सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर खुला छ 11:20 मध्याह बाह्र बजेसम्मको समय हो छुट्याइएको कार्यक्रम पोखरा कलिनलाई यहाँहरूको सहभागिता र कार्यक्रममा कमेन्ट होइन गीत संगीत यस्तै यस्तै तरिकाले कार्यक्रम अगाडि बढ़िरहेछ यहाँहरू सुन्दै हुनुहुन्छ भने 01653340 मार्फत आउनुहोला स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ है त स्टुडियोको टेलिफोन नम्बर 01653340 रहेको छ है त र अर्को कुरा के छ भन्दाखेरि अब अन्तर्राष्ट्रिय आईटी प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएछन् नेपालमा सम्भावना धेरै छ है यो तर पनि के हुन्छ अब सम्भावना भएर पनि यहाँ धेरै कुराहरूको कारणले गर्दाखेरि त्यसले स्थान नपाइरहेको अवस्था हो त्यो यहाँलाई सबैले थाहा नै छ स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज विगतको बकेउदा कर्मश पठाइँदै भनेर पनि अर्को एउटा खबर छापिएको छ होइन र बेलायतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण भनेर अर्को खबर पनि रहेको छ यहाँलाई जानकारी गराउनु पर्दा 01653340 स्टुडियो टेलिफोन नम्बर खुला रहेको छ यति बेला क्रममा पहाड़ी विनोद सरले कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ सर नमस्कार सुन्दैछु है हजुर भन्नुभएको छ विनोद सर नमस्कार हजुर के छ हाल खबर अब स्त्री हुनुहुन्छ होला होइन कस्तो चलिरहेको छ तपाईँको जुन संस्था होइन फ्रिडम ट्रेनिङ सेन्टर जो पोखरामै एकमात्र उद्घोषण भाषण कला लगायत सबै उमेर समूहलाई उहाँले प्रशिक्षण गर्दै आउनु भएको छ र पक्कै पनि यो खालको एउटा जुन तालिम छ होइन यसले आत्मविश्वास लगायत अब धेरै कुराहरूको विकास गर्न मद्दत पुर्याउँछ भन्दै थिए एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत आउनुभयो विनोद सरलाई थ्याङ्क यू सो मच है त विनोद सर हामी फेरि छिटै भेट हुन्छ अहिलेको लागि अर्को एकजना साथी नमस्ते
2: हेलो सबिनजी नमस्ते गुड मर्निङ
1: गुड मर्निङ गणेश के छ हाल खबर
2: हजुर एकदम ठिक छ अब गर्मीको महिनामा गर्मी छ भनेर के भनिराख्ने होइन अब गर्मीको महिना गर्मी हुने हो
1: एकदम
2: समग्रमा ठिकै छ राम्रै छ जिन्दगी तेन तेन चलिरहेछ
1: चलिरहेछ सास फेरिएकै छैन
2: सास बिर्सेको छैन सास फेर्न
1: सास फेर्न बिर्सिने बित्तिकै त अनि तलमाथि भइहाल्यो नि
2: ए मैले त बिर्सिरहेछ भन्ने भएन
1: ए म त बिर्सेर चाहिँ अब फेर्छु भनेर नपाइने क्या फेरि है
2: अनि हजुरहरू सबै रेडी अन्नपूर्ण परिवार सबै ठिक छ होला कि
1: एकदम सब ठिकठाक छ
2: हजुर
1: अब के छ तपाईँ बिहान मर्निङ वाक जानु छ जानुहुन्न
2: आज आज हिजो लेट नाइट भयो होइन जान्छु कहिले कहिले
1: ए भनेको रेगुलर चाहिँ जानुहुन्न
2: रेगुलर भएन आज भोलि
1: ए कति कति जति हिँड्नुहुन्छ अनुमानित कति किलोमिटर
2: धेरै खै पनि जाने पनि कति हुन्छ होला
1: कहाँ कहाँ पुग्नुहुन्छ अरे
2: नौ दस जति हुन्छ कि जाने हो नि माथि त्यो बाटो यता फुलबारी जाने र यता भन्ज्याङ जाने बाटो छोटिन्छ
1: त्यो चुली पार चाहिँ अगाडि
2: त्यतातिरसम्म जान्छ
1: ए त्यो चाक्लो छ नि है त्यो बाटो एकदमै
2: गजब
1: चाक्लो छ कि त्यो बाटो एकदम ठ्याक्क होइन ल ठिक छ जस बिहानतिर मान्छेहरू डाँडा काँडातिर धेरै उग्लन्छन् कि कोही कता जान्छन् कोही कता जान्छन् यहाँ हाम्रो नजिकै प्रदीप भाइ हुनुहुन्छ कि उहाँ पनि एकदमै बिहान उहाँ र म सँगसँगै बिहान निस्किन्छौँ होइन तर उहाँलाई भेट्नै सकिन्न कि मान्छे स्वास्थ्यप्रति एकदम सचेत हुन थालेको छ
2: भएको हो कि के हो न फेसन हो
1: है
2: भिडै हुन्छ नि
1: त्यही कुरै नगर्नु भिडको त
2: तीन चार बजे
1: अब स्वास्थ्यप्रति एकदमै सजग बन्न पर्ने भयो कि म पनि अहिले एकदमै बिहान एकदमै अब अहिले स्वास्थ्यप्रति मेरो पनि थोरै केही स्वास्थ्यमै समस्या देखा पर्यो त्यसले गर्दाखेरि पनि अलिक सजग बन्नुपर्ने अवस्था आएर अहिले खानामा होइन अब व्यायाममा खानपानमा विशेष त खानपानमै धेरै ध्यान दिनुपर्ने रहेछ होइन
2: खानपान अनि एक्सरसाइज
1: एकदमै इम्पोर्टेन्ट रहेछ कि दिनको एक लट पसिना आयो भने बल्ल शरीर चाहिँ फ्रेस हुने रहेछ एकदम मान्छेलाई कस्तो हुँदो रहेछ भन्दा काम गरन्जेल मजाले गर्ने होइन अनि त्यस पछाडि जब काम अब गर्न सक्ने उमेर ढल्किँदै जान्छ अनि जति कमाएको त्यो सबै पैसा जति स्वास्थ्य उपचारमै सकिन्छ अरे कि अनि के काम लाग्यो त
2: होइन
1: त्यही त त्यही भएर एकदमै ख्याल गर्नुपर्ने रहेछ कि शरीरको यो मोटो शरीर भनेको एकदमै भारी रहेछ होइन एकजना डक्टरले भन्नुहुन्थ्यो कि मोटो मान्छे अब 80 वर्ष कटेको रेकर्डै छैन अरे कि धेरै मोटो मान्छे होइन त्यही भएर जति सक्दो स्लिम बन्नु राम्रो रहेछ कि पातलो नै एकदम ठिक छ कि स्लिम शरीर नै ठिक छ
2: इन्डियन लौरेहरू कि इन्डियन त्योहरू भयो त्यो अरू साथीहरू त भेट्दै होइन के अरे इन्डियन लौरेहरू एक दुईजना साथीहरू एकदम अब हाम्रो त भुँडी छ कि उहाँहरूको त भुँडी छैन कि स्लिम पातल है
1: उनीहरूको
2: एक्सर्साइज हुन्छ रेगुलर सधैँ पिटीहरू एक्सर्साइजहरू हुन्छ के अरे त्यो जस्तै हामी पनि एक्सर्साइजहरू
1: एक्सर्साइज गर्यो भने मेन्टेन हुन्छ नहुने त होइन फेरि होइन खान मेन भनेको खानपानै रहेछ कि खानपानमा अब
2: खानपान
1: अब अहिले जुन यो छ नि आइटमहरू जुन प्याकेजिङको आइटमहरू यो त यति घातक रहेछ कि होइन अब कुरै छोडिदिनुहोस् कि मैले त अब अहिले सबै त्यागिसकेँ कि
2: अब सबै के पो छैन र अब प्याकेजमा नआउने अब चामल पनि आउनु बाँकी छ चामल प्याकेटमा
1: आउनु त आउँछ नआउने होइन तर पनि जुन यो हुन्छ नि त फ्राई आइटमहरू जस्तो चिप्सहरू चाउचाउहरू होइन एकदमै अति हानिकारक रहेछन् कि चिजहरू चाहिँ त्यही भएर गाह्रो छ
2: त्यही अब त्यही चाउचाउहरू घातक भयो भनेर अब पहिला काठमाडौँमा त्यस्तो नै गरे होइन काठमाडौँ महानगरपालिकाले जरिवाना पनि गर्यो हो त्यस्तोहरू
1: हुन्छ
2: नि त धेरै घातक हुन्छ नि यहाँ त त्यही भएर
1: त्यही भएर यस्तै छ अब गणेश ठिक छ यो स्वास्थ्यवर्ति चाहिँ केयर गर्नु होला बिहानमा एक लट सर र निस्किनु हो भने त्यो चाहिँ राम्रो होला होइन ल ठिक छ अब हामी हाम्रो कार्यक्रम नियमित सेगमेन्ट तर्फ प्रवेश गरौँ तपाईँको लागि कति नम्बर आयो
2: तपाईँ
1: नै हो
2: ए ल आठ नम्बरको राखिदिनुहोस् न त
1: ल आठ नम्बरमा रहेको प्रश्न हाम्रो गणेशको लागि होइन
2: हजुर
1: यो आधा भाग म आफै भन्छु आधा भाग तपाईँ भन्नु होला है
2: हजुर हुन्छ
1: ल ओके आधा भागमा यस्तो रहेको छ ओके हतपतको काम डट डट डट
2: हतपतको काम लतपत
1: हतपतको काम लतपत होइन
2: लतपत हजुर
1: त्यही भएर हतपत केही पनि काम गर्नुहुन्न कि लतपत भइहाल्छ होइन बरु ढिलो होस् होइन तर काम सफल होस् के काम त सफल भयो नि ढिलो भएर के हुन्छ र होइन चाँडो हिँडेर त्यो लत जथाभावी गर्नु भन्दा त बरु काम सफल भएपछि त ढिलै भयो नि एकैछिन के हुन्छ र होइन भन्ने कुरा हो ल एकदम
2: सवारी चालक सवारी ट्राफिकहरूको नियमै छ नि त
1: हो छिटो गयो भन्न सकिन्न ढिलो गयो अवश्य पुगिन्छ साथीहरू सबै भूमिगत हुनुभयो
2: सबै अब आफ्नो आफ्नो होला अब फेरि सिजन होला नि फेरि अर्को लडहरूको नयाँ नयाँ जन्मिन्छ
1: धेरैजना साथीहरू हुनुहुन्थ्यो हाम्रो यता मिरुवाबाट आउनुहुन्थ्यो नरबहादुर यता लेख्नाथ ज्ञान माया होइन त्यस पछाडि जमुना तामाङ यता स्याङ्जातिरबाट आउनुहुन्थ्यो अर्को एकजना उता स्याङ्जाको यता कुन ठाउँबाट हो भने नयाँ बजारबाट आउनुहुन्थ्यो होइन धेरै ठाउँबाट आउनुहुन्थ्यो काम विशेष होला होइन अब बिस्तारै खेत रोप्ने बेला हुँदैछ के हुँदैछ गाउँघरतिर त्यो भएर ल एकदम खुसी लाग्यो गणेश सम्झिँदै गर्ने एउटा गीत रोज्नु न
2: ए गीत भनेको त्यो त्यो डिमोर्जो ब्यान्डको हिँडे म त हतार हतारमा सबै छैन होला पाउनुहुन्छ कि
1: पाउनुहुन्छ
2: साउदी कतारमा भने डिमोर्जाको
1: डिमोर्जा भास्कर दाईलाई चिन्नुहुन्छ नि होइन
2: भास्कर चिन्छु नि
1: डिमोर्चा ब्यान्डको के थियो अरे हतार हतारमा
2: हतार हिँडे म त हतार हतारमा घरको याद आउँछ साउदी कतारमा आउने
1: भाइको यी गीतहरू छन् कि छैनन् खै अब हेरौँ यहाँ भेटिन त भेटियो एउटा होइन हिँडे म हतार हतारमा भन्ने रहेछ ल विदेशी ओके त्यही नै होला सायद अब भाइहरू फेरि सेलाउनु भएको छ ब्याक टु नाइन्टिज भयो त्यस पछाडि विवेक श्रेष्ठ दाई होइन अब हाम्रो कन्दराको त्यस पछाडि डिमोर्चाको भास्कर दाई होइन लेकालीको कोरे
2: भाइ
1: ए भाइ गुरुङ खोइ कहाँ हराउनु कस्तो मिठो मिठो गीतहरू आउँथ्यो क्या है तर पोखरेली ब्यान्ड भनेको एकदमै नेपालमै टप हो कि
2: त्यो समयमा त सबै ब्यान्ड त टोल पनि थियो नि हाम्रो टोल पनि
1: थियो
2: के अरे एल्बमहरू निकालेको थियो है माटीपानी पनि थियो एल्बम
1: ए त्यही त सबैजना एकदमै उयो भयो कि ल ठिक छ एकदम
2: त्यो टाइममा त सबैले एल्बम निकाल्ने ब्यान्ड बनाउने
1: ल ठिक छ एकदम खुसी लाग्यो गणेश सम्झिँदै गर्नु है त हस् ओके उहाँ हुनुहुन्थ्यो गणेश गुरुङ हामीलाई सुन्दै हुनुहुन्थ्यो फोन गर्नुभएको थियो सुनेर माटीपानीदेखि सूर्य गिरी सरले नमस्ते भन्नुभएको छ सूर्य सर नमस्ते के छ हालखबर आराम हुनुहुन्छ है भन्नुभएको छ एकदम ठिकठाक छ धेरै सम्झेको छु है सरलाई भन्नुभएको छ एकदम ठिकठाक छ सूर्य गिरी पेसाले व्यवसायी हो उहाँ चाहिँ मेरो कार्यक्रम एकदम नियमित सुन्नुहुन्छ उहाँको पसल चाहिँ पोखरा ट्रेड मलमा छ र यता यो सर्वेश्वर मार्ग हो कि कता हो सूर्य खोइ ठ्याक्कै मैले याद भएन है ट्रेड मलमै चाहिँ छ होइन उहाँले पहिला यता स्टेपिनो चोइस चलाउनुहुन्थ्यो अहिले चाहिँ उहाँले ट्रेड मलभित्रै धेरै प्रकारका आइटमहरू राख्नु भएको छ स्पेसल्ली सुटकेस बेच्नुहुन्छ उहाँले सुटकेसको कसलाई आवश्यक पर्छ सूर्य गिरी सरलाई सम्पर्क गर्नुहोला ल यसो थोरै डिटेल दिनुहोस् त सूर्य सर के हो कता हो होइन हाम्रो साथीहरू धेरैजनाले सुन्दै हुनुहुन्छ कसैलाई सुटकेस चाहिएको हुनसक्छ होइन हाम्रो यहाँ प्रदीप भाइ पनि हुनुहुन्छ बिस्तारै सुटकेस खोज्नुहुन्छ उहाँले पनि होइन भाइ त्यस पछाडि अब धेरैलाई चाहिन्छ सुटकेस अब मलाई त चाहिँदा जस्तो छैन होइन चाहियो भने त अब सूर्य कहीँ गइहाल्छु म कता हो के हो डिटेल यसो दिनु भयो है त सूर्य गिरी हुनुहुन्छ उहाँ एकदम सफल व्यवसायी होइन उहाँ धेरैतिर आबद्ध हुनुहुन्छ बाजेको सेकुवा भनेर तपाईँले सुन्नु भएको छ होला त्यो उहाँकै हो होइन त्यस पछाडि उहाँ अनुभवहरू एकदमै धेरै छन् उहाँको होइन कुराहरू ल डिटेल दिँदै गर्नु होला अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत नमस्ते हजुर
3: नमस्ते सर म सुन्दैछु
1: हजुर तपाईँ सुन्दै हुनुहुन्छ के छ हालखबर
3: ठिकै छ सर
1: अनि तपाईँलाई एकदिन मैले कहाँ देखेको थिएँ भन्दाखेरि
3: कता देख्नु होला
1: तपाईँलाई मैले कहाँ देखेको थिएँ भन्दाखेरि जो साँझको बेला साँझ पर्ने साँझै त परेको थिएन होइन
3: हजुर
1: तर यो गण्डकी हस्पिटल अगाडिबाट यता अगाडि बढ्दै हुन्थ्यो रानी पौवा साइड
3: हो सर लास्ट विक
1: हो एक हप्ता अगाडि हो
3: सोमबार नै हो एक हप्ता त्यो त्यो अगला भएपछि त्यो त हस्पिटलतिर यता लेफ्ट साइड जानु बस्न आउँदो रहेछ त्यहाँ एउटालाई सोधेको बरु यता माथि तेर्सो बाटो गयो भने त्यता शीतल देवी हुँदै तेर्सिन सक्छन् भनेको ठ्याक्कै फेला पऱ्यो त्यो तपाईँले मेरै रिलेटिभको चाहिँ जुन मामा अन्नपूर्ण मामा भन्नुहुन्थ्यो त्यहाँ आइपुग्दा एक बस पनि आइपुग्यो
1: त्यही दिन मैले त्यो दिन देखेको थिएँ सर त हिँड्दै हुनुहुन्थ्यो होइन अब म अलिक हतारमा थिएँ नभए मैले पनि यसो महेन्द्रपुर ल्याइदिने विचार गरेको थिएँ तर म एकदमै तुफान गतिमा थिएँ कि
3: म पनि हेर्दै हेर्दै आएको थिएँ
1: हो तपाईँ यसो हेर्दै हेर्दै हिँड्दै हुनुहुन्थ्यो त्यहाँ ठ्याट्ट देखिहाल्ने अब तर पनि म अब आफ्नै गतिमा थिएँ र
3: त्यताबाट बस आइहाल्यो भने पनि पछाडि फर्काउँदै हेर्दै फर्काउँदै हेर्दै चाहिँ हिँडिरहेको थिएँ
1: कहाँ थियो त्यो दिनको गन्तव्य चाहिँ कता थियो
3: स्वास्थ्य विज्ञान प्रतिष्ठान नै थियो
1: ए स्वास्थ्य विज्ञान प्रतिष्ठानमै थियो है
3: हजुर
1: ल ठिक छ एकदम खुसी लाग्यो अब यता भूतपूर्व खेलाडी मञ्चको दौडमा त नियमित आउनुहुन्छ नि होइन ल अब कहिले छ
3: होला नि अब फर्स्ट विक शनिबार नै होला
1: ल छुटाउनुहुन्न है त
3: हजुर
1: ल योपालि चाहिँ रङ्गशालामा होइन है फेरि सम्झिनु होला माथि बगरमा हो
3: बगर
1: बगर भनेको यो माथि टुडी खेल छ नि टुडी खेलबाट सुरु हुन्छ
3: टुडी खेलको
1: चौरमा है त वडा नम्बर एकको आयोजनामा हुँदैछ
3: चौरबाट कहाँ आउँछ र पुग्ने
1: अब चौरबाट पोखराका विभिन्न ठाउँहरू घुम्दै फेरि चौरमै आएर सकिने हो कि हो त्यो बुझौँला है त एकचोटि फेरि ल अनि कति नम्बर
3: सात नम्बर
1: सात नम्बर है
3: हजुर
1: लेक साइडतिर के छ चहलपहल यसो सुनाउनुहोस् त सुन्नै पाइएन
3: चहलपहल यस बेला अब छिमेकी देशका भिड मान्छे र यातायातहरू भिडभाड चाहिँ अहिले ट्राफिक नियमको त्यति पालना गरेका छैनन् गाडीहरू यत्र तत्र चाहिँ फुट ट्र्याक बाटोमा राख्छन् त्यो यसो चाहिँ ट्राफिकले ध्यान दिए हुने हो त्यो पार्किङ व्यवस्था त अब जुन होटलको अगाडि राख्छन् अगाडि राख्ने होइन होटलले व्यवस्थापन गरिदिनु पर्ने हो यसो ट्राफिकले चाहिँ यसो ध्यान पुर्याइदियो भने हो यहाँ त ट्राफिकै छैन सुन्ने छ कि जस्तो छ है
1: एकदम राम्रो कुरो उठाउनु भयो
3: अरू चाहिँ ठिकै छ
1: अब एकजना साथीले भन्दै हुन्थ्यो कि म त इन्डियातिरै पुगेछु कि भनेर भन्नुभयो सबै गाडी इन्डियाको देख्नु पऱ्यो कि बाइक पनि गाडी
3: बाहिरका
1: फुट ट्र्याकहरू सबै इन्डियन गाडीहरूले ठिक छ अब
3: सुनौलीतिरै पुगेको अनुभव हुन्छ
1: त्यही त अब के अरे के भन्छ यो अब पोखराको पर्यटनलाई ध्यान दिएका छन् इन्डियनहरूले त्यही खुसी
3: तर व्यवस्थापन गरिदिए राम्रो हुने हो के ट्राफिकहरू कता निराएका छन्
1: ट्राफिकको काम के भयो भन्दाखेरि यो व्यवस्थापनतिर त्यति फितलो भयो ट्राफिकको मैले देखेको चाहिँ ट्राफिकको काम भनेको लुकेर छिप उहाँ चेकिङ चाहिँ गर्ने
3: होइन
1: व्यवस्थापन नै त हो नि त मुख्य पाटो भनेको
3: व्यवस्थापन सजिलो तरिकाले जान्छ
1: त्यो चाहिँ दिमागमा अलिक पुगेको छैन कि यसो घजघाउनु पर्ला जस्तो छ ल
3: मैले यसो चेक गरेर बेला त्यहाँ बाटोमा भेटेँ भने भन्छु यो हल्लनचोकदेखि यो जुन यो डेन्जर जोन छ नि यो बुलाउँदी खोलासम्म यी जुन राति बल्ने सोलर बत्तीहरू हुन् यी चाहिँ 12 बजेसम्म बल्छन् त्यहाँ पछि चाहिँ बत्ती भेट्न कि चाहिँ त्यो डेन्जर जोनको चाहिँ त्यो 15-20 मिटर माथिको पोलमा पुग्नुपर्छ कि हल्लनचोकै पुग्नुपर्छ यी घरका चाहिँ बत्तीहरूले मात्रै ध्यान दिएको छ चाहिँ कमसे कम त्यो बत्तीहरूलाई बजेटै त चाहिँ वडाले छुट्याउनु पर्दैन होला त्यत्रो धेरै भनेको थिएँ मैले बजेटै छैन भन्ने कुरो गर्छन् त्यहाँ गयो भने
1: छैन छैन बजेट त कहाँ हुन्छ
3: उहाँले खर्च गर्न पाउँदैन अरे
1: पाउँदैन
3: महानगरले हालिदिए हुन्थ्यो कि पर्यटनले हालिदिए हुन्थ्यो
1: ल ठिक छ अब एउटा नम्बर रोज्नुहोस् त ल
3: सात
1: ल सात नम्बरको प्रश्न तपाईँको लागि 12 छोरा 13 नाति ..
3: अब गाउँघरतिर बुढाहरूले भन्थ्यो के अरे बुढाको थैलो काँधै माथि भन्थ्यो त्यही होला
1: बुढाको धोक्रो धोक्रो भने के रहेछ
3: होला खोइ थैलो सैलो नै होला के
1: होला
3: भनेको बोक्ने चिजहरू केही होला नि काँडा
1: ल खुसी लाग्यो शालिक सम्झिँदै गर्नु होला है त छोटो
3: हुन्छ सर
1: हस् ओके उहाँ हुनुहुन्थ्यो शालिक राम पौडेल हामीलाई लेक साइडदेखि फोन गर्नुभएको थियो साँच्चै यो लेक साइडतिर यो अलिक अस्तव्यस्त छ सम्बन्ध निकाएको ध्यान जाओस् है त सूर्यगिरी सरले सुटकेसको लागि स्लाइड सिधै फोन गर्ने 98051-10-299 न्यू रोडमा छ सर भन्नुभएको छ धन्यवाद सूर्य सर कोही त्यस्तो हुनुहुन्छ भने पक्कै पनि 98051-10-299 होइन त ओके 98051-10-299 है त सूर्य थ्याङ्क यू सो मच सम्झिँदै गर्नुहोला एकदमै सूर्यगिरी भने पछाडि होइन समय सान्दर्भिक सूर्य भने पछाडि अझ स्पेसल्ली तपाईँको पहिचान त त्यहाँ छ क्या सूर्य समय सान्दर्भिक सूर्यगिरी भने पछाडि सायद नचिन्ने मान्छे अलिक बढी नै छन् होइन चिन्ने मान्छे धेरै छन् नचिन्ने मान्छे कमै छन् भन्ने खोजेको अनि कुनै बेला अब अहिले चाहिँ अलिक व्यवसायतिर लागेर त्यति सक्रिय हुनुहुन्न होइन नभए देखुन् राहत जुटाउनेबाट लिएर सूर्यगिरीले हात हालेको ठाउँमा होइन लाखौं रुपियाँ उठ्ने गर्थ्यो अहिले चाहिँ व्यवसायतिर हुनुभएको छ आफ्नो आफ्नो व्यवसाय एउटा त पाटो हुनै पर्यो नि होइन सूर्य ल एकदम खुसी लाग्यो सुटकेसको लागि पक्कै पनि धेरैजनाले सुन्दै हुनुहुन्छ सम्झिनुहुन्छ तपाईँको लागि 98051-10-299 है त ओके एकैछिन कमर्सियल ब्रेक राखौँ ब्रेक पछाडि आउँछ
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
6: डिजिटल ठगीबाट बचौ।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
8: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 0165274256357526।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
4: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
5: तलब खाएर होइन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि हो बाबा पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि भाइको लागि बाल भविष्य योजना तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे
4: ठिक गर्यो छोरी आफैबाट सुरुवात गर्नुपर्छ हाम्रो पालामा त यस्तो सचेतना नै थिएन तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ
5: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि हैन र बाबा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01-5970-217 सम्पर्क राख्नुहोला
6: फिस्टल आइबिएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
7: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
6: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
7: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
7: हो त
6: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
8: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनी तोला
9: खनाई दिवा नासर बे रूपा कोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलाडी तोला
8: ए नई साबा मार दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानरी बेल्ले छ्याबा पोपिम ओछे
9: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
8: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुल अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
9: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
8: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-815 98-560-3585 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा त तान नि बिन्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
7: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
7: डायबिटिज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मन रोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
7: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-900।
6: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
11: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
6: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
11: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
12: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
6: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
11: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
6: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।

0: Hello, Pokhara calling.
1: ओके कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं अन्तर्राष्ट्रिय आईटी प्रतियोगिता नेपाली विद्यार्थी पुरस्कृत भएको खबर छ स्वास्थ्य विभाग बीमा रकम भुक्तानी केही सहज भनेर भनिएको छ फिलिपिन्समा 7 म्याग्नेच्युडको शक्तिशाली भूकम्प तटीय क्षेत्रमा सुनामीको चेतावनी भनिएको छ कम्बोडियामा गैर कानूनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध गरिएको छ सुनको भाव तलमा आज 900 रूपियाँ घटेको छ अब मुख्य मुख्य खबरका शीर्षकहरू मैले तपाईँलाई भनिदिइहालेँ होइन यस्तो केही जानकारी खबर के रहेछ त आज भनेर तपाईँलाई हुनसक्छ होइन कौतूहलता हुनसक्छ कि करिब 3 साताको विदापछि सर्वोच्च फर्किन न्यायाधीश सपना प्रधान मल्ल भन्ने खबर छ राजपालाई परिपक्व व्यवहार देखाउन राप्रपाको सुझाव भन्ने खबरहरू पनि छ सभामुखहरूले मागे सांसदहरूलाई सोकिए भनेर अर्को खबर पनि छ बेलायतले 30 खर्ब दिएन भने गोर्खा भर्ती स्थगन गर्नुपर्छ भन्ने एउटा खबर छ अनलाइन खबर .com होइन चिनिया राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियामा किम जोनले गरे स्वागत भन्ने छ र रासोपाको 56 जिल्लाको अधिवेशन सकियो 5 जिल्लामा प्रक्रिया शुरू हुनै बाँकी भन्ने अर्को खबर पनि छ यी कुराहरू छन् सिंहदरबारमा सर्वदलीय बैठक पनि जारी छ यी कुराहरू मैले थोरै यहाँलाई यो न्यूज होइन अपडेट गराइहालेँ कार्यक्रम सुनिरहँदाखेरि कार्यक्रमको अन्त्यमा छौं हामीलाई धेरैजना साथीहरूले सम्झिनुहुन्छ खुसी लाग्छ अब आजको श्रृंखलामा टेलिफोन सहभागिता लिने सम्भावना एकदमै कम भयो अब एउटा गीत छोड्दै कार्यक्रमबाट छुटिनुपर्छ है त ल आज फोन गर्नुभयो गणेश गुरूङ र शालिग्राम पौडेल दुवैजनालाई थ्याङ्क यू सो मच अन्तिममा गणेशले रोज्नु भएको डिमर्स ब्यान्डबाट भास्कर दोस श्रेष्ठ लगायतको आवाज सब क्रममा राख्दै कार्यक्रम सञ्चालनबाट सबिनहरूको श्रृङ्खलासम्मको लागि छुटिन्छु यहाँहरूको दिन शुभ तरिका लाभ भएर जय होस्।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 01-5901-62, 5901-63।

0: हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस, न्यू रोड, पोखरा।
2: फोन 01 50 90 100।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: तो मिठो सुगन्ध आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी
4: यो मंगलदीप अगरबत्ती हो आमा यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ
5: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
7: टाइम चेक
8: यति बेला मध्याह्नको 12 बजेको छ
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
0: सम्पर्क मोबाइल 9556019218 9808557710
4: ओहो नाचर बे कति छाबा डिजाइन बे मारेगा ना किन नि खनि तोला
5: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
4: ए नै छाबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे
5: हजुर तिमी झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9855358 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
7: डिजिटल ठगीबाट बचौ
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
7: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाइ तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नुपर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-8-34-834।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
4: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-00536।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: थाहा छ, सल्लाहकार के अरे के अचेल।
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला।
4: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि।
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
7: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हरे
8: हरे,
7: गर्मीमा नयाँ स्विट रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हरे।
9: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: भर्ना खुल्यो
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो
1: हाम्रा विशेषताहरू
0: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
0: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
1: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98462410
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंकसँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
1: भर्ना खुल्यो
4: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
0: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
0: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
0: विस्तृत जानकारीका लागि
5: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061-550-491-528-877 98-560-20-059
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
9: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्याङ्कन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्याङ्कन र तुरन्तै भुक्तानी। यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पॉइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-4116-05 98-20-114-952 अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप।

0: Crown Point Sangha, Sadai Rewarded.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: आबद्ध हुन आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: माउन्ट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
4: फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेभ योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 061-57-718, 98-63-32-836, 98-560-22-099।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे
2: हरे
1: गर्मीमा नयाँ ड्रिङ्क रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हरे

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगार।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-71, मोबाइल नम्बर 98434-0329।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हाले
2: हाले
3: गर्मी मनाया पे
1: रिफ्रेशमेंट पार न्यूट्रिशन मीट
3: ची सो हाले
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।

0: एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिरखाना सजिलो होस्?
1: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
0: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
1: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
0: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
1: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
0: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
1: टिपी राख त, 9840-68091 वा 9850-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: क्रिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ
1: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
0: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
1: साँच्चै हो र
0: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
2: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
0: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
1: हो त
0: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
3: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
4: डिजिटल ठगीबाट बचौं
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
4: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल
6: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
7: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
6: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
7: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-00536
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
5: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाउ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
8: मम्मी गर्मी भयो के चिसो पिउ न चिसो उठाउ हरे
9: हरे गर्मीमा नयाँ ट्रिक
8: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
9: चिसो हरे

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसोहरेको।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

0: सुवर्ण अवसर
1: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिस्टर, फिस्टुला, साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
2: खुट्टाको रगतको नसा सम्बन्धी
1: भेरिकोस भेन्स को उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
6: शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-0744।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
6: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
6: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
7: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
6: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
6: सम्पर्क मोबाइल 9850619218, 9808-57710।
2: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9850619207।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मम्मी गर्मी भाई के चीसो प्यूना
1: प्यूना लाई चीसो उठाओ हटे
2: ओले गर्मी मनाया स्विच
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: चीसो हॉले
3: माउंट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर फोन 061-570-718 98463-32836 98562-22099
4: ओहो नासर बे कति छाब डिजाइन बे मारेकन किन नि खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला
4: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छ्याबा पोपिम ओछे
5: हजुर किमे झोको लाई नि छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकानै घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
4: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्र नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास, गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोहरिसको।
1: माउन्ट अन्नपूर्णमा अभिनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-2909।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-256-5534-834-34।
7: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ले
8: हर्ले गर्मीमा नयाँ
7: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
8: चिसो हर्ले।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हरे
3: हरे। गर्मीमा नयाँ ट्विस्ट,
2: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
3: चिसो हरे।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
2: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा,
8: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
7: सदरमुकाम, गाउँ गाउँमा, छन् शाखा हरेक ठाउँ ठाउँमा, तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
8: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3161, 98461-5144, 98460-1796।
9: संस्थापक प्राचार्य GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
2: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
5: घुट्नु खुट्नु पियो या सिपमा रमायो, अब गर्दियो लाइकिंग चीजको हरे।
6: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चीजको हरेको।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
7: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
8: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
9: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।
6: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
7: यो मंगलदीप अगरबत्ती हो आमा।
6: यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
8: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
10: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
9: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
10: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
11: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
9: नेपलिज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
10: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
9: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
13: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
14: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
13: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
4: के तपाईँले
14: तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
13: अपरेसन पश्चात दुखाई कम हुने,
14: उपचार गरेपछि छिटो निको हुने,
13: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
14: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरा।
12: फोन 061 590 162 590 163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हरे
2: हरे
1: गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्ट मा न्यूट्रिशन मिक्स चिसो हरे
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: Colgate Max Fit. Mintra bhagav, tazgi jagav.
1: ओहो, एसी त पास गरियो. अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिरखाना सजिलो होस्.
2: किन नहुनु? तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि.
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु? डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ. अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ.
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ. पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो. सिटिभिटीको आङ्गिक शिक्षालय हो. दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ. फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ.
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर. म त आजै बुझ्न जान्छु. सम्पर्क नम्बर कति होला?
2: टिपी राख त 98410 68091 वा 98560 80460. कलेज कास्कीको ढिकुर पोखरीमा छ. हिँड हिँड, आजै गएर बुझौ. अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार.
3: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
4: यसो बसी बियालो पनि हुन्छ. डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको.
3: ए, हो र दाई? अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि. झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि. तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ. तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ.
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ. म पनि बुढालाई लिएर आइहाल्छु है.
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ.
3: सम्पर्क मोबाइल 98560 19218, 98028 57710.
1: होम केयर सेवा, होम केयर सेवा.
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर.
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा. तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार. फोन 061411777. मोबाइल 98560 89277.
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना. यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ. हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था. We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must to Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसीमाग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-0900।
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
7: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे ओखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
8: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
12: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
14: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
15: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
14: किन एएसी लाइट ब्रिक नै?
15: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
14: वाह, मैले खोजेको जस्तो रहेछ।
15: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ, फोन 01-591-35-96-98-012-35-444।
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना, यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-75-718, 98463-32836, 98562-2209।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 99560-27729।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुलसिना द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34।
4: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे
5: हरे
4: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेंट न्यूट्रिशन चिसो हरे।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: होम केयर सेवा, होम केयर सेवा,
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुलसिना द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34।

0: नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा ₹5,00,000 देखि ₹1,00,00,000 सम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता न कुनै डर।
2: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
5: हामी छौं तपाईको साथ बनाउन तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
5: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो। पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन। आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
2: होइन, कसले भन्यो?
1: ल, गाउँभरि हल्ला चलिरहेछ त।
2: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
1: कस्तो मन छुने कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
2: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
1: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
3: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
4: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
3: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5348-34।
8: मम्मी गर्मी भयो के चिसो पिउना, पिउनालाई चिसो उठाउ हरे
9: हरे, गर्मीमा नयाँ ट्विस्ट
8: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
9: चिसो हरे।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
11: विशेषताहरू
10: विषय विज्ञद्वारा अध्यापन गराइने
11: अत्याधुनिक प्रयोगशाला
10: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
12: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
13: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
14: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
15: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
14: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
16: घुट्टु घुट्टु पियो या सिपमा रमायो,
17: अब गर्मी लागि चिसो हर्ने।
18: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो हर्नेको।
19: डिजिटल ठगीबाट बचौ।
20: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
19: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
20: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
21: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
22: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
23: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
22: किन एएसी लाइट ब्रिक नै?
23: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
22: वाह, मैले खोजेको जस्तो रहेछ।
23: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
24: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
25: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
24: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, KYC अपडेट हुनुपर्नेछ आदि।
25: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
20: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
25: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
20: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
25: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
20: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
26: अयनी
0: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
25: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061554198877 98560209।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।

0: 이렇게 치소 뷰나
1: 뷰나 라이 치소 우타우 허리
2: 허리 거미 많아야 돼
1: 리프레시멘트 바 뉴트리션 미
2: 치소 허리
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5534-834
6: घरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
0: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्विस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007 97623386817।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पालिखे ढाका टोपी महेन्द्रपुल कार्यालय नजिकै पोखरा। फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे
8: हरे
7: गर्मीमा नयाँ ड्रिङ्क रिफ्रेसमेन्ट बार न्युट्रिसन मिक्स
8: चिसो हरे।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
4: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
5: सल्लाहकार
6: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ। यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
2: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे
4: हरे
3: गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
4: चिसो हरे।
5: हेलो
6: हजुर नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए राम हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्कमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श।
1: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-8-34-34।
11: होम केयर सेवा, होम केयर सेवा।
12: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार।

0: सस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856979277।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061577444 543333।
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061586536, मोबाइल 9956600536।
5: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061571476, 9856602016।
7: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-7979, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
0: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
2: विस्तृत जानकारीको लागि
0: 0175736198414 9416 9460 7690
2: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।

0: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9857006036।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मम्मी गर्मी भाई के चीसो पिउना पिउना लाई चीसो उठाओ हटे
2: गर्मी मनाया क्विक
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मिक्स
2: चीसो हटे
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Save a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर फोन 061-577-718 98463-32836 98562209।

0: चिसो हले
1: गर्मी हैन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसो हलेको
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
2: किन एसी लाइट ब्रिक नै
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तो रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
0: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हले
5: हले
0: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हले
6: माउन्ट अन्नपूर्णमा अभिनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था फ्युचर लिडर्स म्यानेजर्स होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेफ योर फ्युचर भर्ना फारम वितरण भइरहेको छ अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर फोन 01-5-70-718-98-63-32-836-98-560-22-09
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
7: उपचार हुने समस्याहरू
8: हृदयघात
7: हाई ब्लड ब्लड प्रेसर
8: हार्ट फेल
7: छातीको दुखाइ तथा थकान
8: मुटुको भल्भमा समस्या
7: मुटुको बात रोग
8: हाई ट्राइग्लिसेराइडिटिजी
7: मुटुको धड्कनमा अनियमितता
8: हाई कोलेस्ट्रोल
7: पेसमेकर राखेको वा राख्नु पर्ने
8: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
9: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-55-834-834
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणीय हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणीय नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारै गना खिनानी खनि तोला
9: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
8: ए नै स्याबा मार दोकान पो मोना, नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै त तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानरी बेल्ले छ्याबा पोपिम ओछे।
9: हजुर, किने झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदिम बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
8: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
9: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
8: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा त तान नि भिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
2: घर होस् या अफिस, होटल होसियार रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौँ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
1: होम केयर सेवा होम केयर सेवा
11: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
11: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
11: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-9977
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
12: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 New Road फोन 061-590-162-590-163
14: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
15: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
14: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
15: साँच्चै हो र
14: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
15: हो त
14: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसिबियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
5: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रांड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार के
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन। आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

पोखरा बसपार्क निर्माणको बाटो खुल्यो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति। सत्तारूढ प्रतिपक्ष दलबीच लामो समयदेखिको संवादहीनता तोडियो, पीएमको जवाफ पछिको बटम लाइन बन्दा संसद भने खुलेन। वीरगंजका मेयर सिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा, झुटो विवरणको आधारमा नागरिकता दिलाएको आरोप। पोखराको सार्वजनिक यातायात सुधारको लागि स्मार्ट र दिगो मोबिलिटीमा जोड़, महानगरले ठूलो वैदेशिक साझेदारी भित्रियाएको मेयर आचार्यको दावी। फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा 19 जनाको च्यान गयो। बेरुतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण र नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि, हङकङ 19 रनले पराजित। गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेटमा नवलपुरको भीमसेन आदर्श समावि च्याम्पियन। पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गा दनीहरू र पोखरा महानगरपालिका बीच लामो समयदेखि विवादित बसपार्क निर्माणको विषयमा सहमति भएको छ। पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गादनीहरूले महानगरपालिका विरूद्ध सम्मानित उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको छ। अदालतले अन्तरिम आदेश दिएको थियो। दुवै पक्षलाई 26 गते छलफलका लागि अदालतले बोलाएको थियो। साथै बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी समेत गरेका छन्। सहमति अनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण गरिनेछ। यस्तै हाल सञ्चालनमा रहेका सटर तथा क्लबहरू आजको मितिले 7 दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाले करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणको मार्ग प्रशस्त भएको जनाएको छ। महानगरपालिकाले बसपार्क निर्माणलाई अघि बढ़ाउन सहयोग पुर्याउने सम्पूर्ण जग्गाधनी, स्थानीयवासी, सरकारवाला पक्ष तथा सम्बन्धित सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। महानगरपालिकाले यस सहमतिसँगै बहुप्रतीक्षित पोखरा बसपार्क निर्माण कार्यले गति लिने विश्वास व्यक्त गरेको छ। सत्ता र प्रतिपक्ष दलबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ। गत चैत 13 गते रासोपा नेतृत्वमा सरकार बने यता सत्तापक्ष र प्रतिपक्ष बीच औपचारिक संवाद हुन सकेको थिएन। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूसँग सोमबार सर्वपक्षीय छलफल राखेर मुलुकको राजनीति, सरकार र संसदको काम कार्यवाही तथा दलहरू बीचको सहकार्यबारे संवादको थालनी गर्नुभयो। सोमबारको छलफलमा विपक्षी श्रम संस्कृति पार्टी बाहेक अन्य प्रतिपक्षी पार्टीका प्रतिनिधि सहभागी थिए। संवादहीनता तोडिए पनि सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति नसचिएसम्म अवरोध जारी राख्ने विपक्षीको अडान कायमै रहँदा अवरूद्ध संसद भने खुल्न सकेको छैन। सर्वपक्षीय बैठक लगत्तै सोमबार दिउँसै 1 बजे बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति क्षमा माग्नुपर्ने अडान कायम राखेपछि सभामुख डीपी अर्यालले सूचना टाँसेर मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ। सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय बैठकमा सभापति रवि लामिछानेले शुरूमै आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउनु भएको थियो। त्यसक्रममा विपक्षी दलहरूले भारतीय पक्षले नेपाली भूमि अतिक्रमण र ईपीजी प्रतिवेदनबारे भारतसँग भएको छलफलमा प्रष्टता खोजेका थिए, तर विपक्षी दलहरूको दुवै प्रश्नमा सभापति लामिछानेले स्पष्ट जवाफ नदिएको बताइएको छ। त्यसपछि सर्वपक्षीय बैठकमा संसदको अवरोध खुलाउने बारे छलफल भएको थियो। छलफलमा विपक्षीहरूले प्रधानमन्त्रीद्वारा संसदमा अभिव्यक्त नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने भनाईप्रति सदनबाटै क्षमा माग्न र उक्त गलत अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभापति लामिछानेसँग आग्रह गरेका थिए। जवाफमा सभापति लामिछानेले 3 वटा प्रस्ताव अगाडि सार्नुभएको थियो, जसमा विषयगत कुरा भएकोले तत्काल प्रधानमन्त्री नबोल्ने, बरू परराष्ट्र मन्त्रीले जवाफ दिने र त्यो पनि नभए आफै पनि जवाफ दिन तयार रहेको बताउनु भएको थियो। लामिछानेको उक्त प्रस्तावमा विपक्षी सहमत हुन सकेनन्। सभापतिजीले 2 वटा कुरा गर्नुभयो। पहिलो कुरा, हामी दलमा पनि छलफल गर्छौं, बैठकमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भन्नुभयो। दोस्रो कुरा, सदनमा परराष्ट्र मन्त्रीजीले जवाफ दिनुहुन्छ। परराष्ट्र मन्त्रीले जवाफ दिएपछि आवश्यकता पर्यो भने मैले पनि जवाफ दिन्छु, तर अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान दोहोर्याएका थिए। असाध्यै सिरियस विषय भएको हुनाले प्रधानमन्त्रीले संसदमा आएर नै जवाफ दिनुपर्छ र यसमा स्पष्ट पार्नुपर्छ, महरले भन्नुभयो। यदि उहाँको त्यस्तो कुनै नियत होइन भने पनि एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अर्को देशको भूमि मिचेको छ भनेर संसदको रोस्टमबाट भन्नु राष्ट्रसँग जोडिएको, देशसँग जोडिएको विषय हो। त्यसैले उहाँको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट पनि हटाउनुपर्छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले दलहरूबीच संवादहीनताको अवस्था तोडिए पनि प्रधानमन्त्री जवाफ दिन संसदमा आउने ग्यारेन्टी नभएकाले संसदको अवरोध हट्न नसकेको बताउनुभयो। संवादहीनताको अवस्था तोडिएको छलफलहरू सकारात्मक ढंगले अघि बढ़ेका छनृ

पुनले भन्नुभयो तर राष्ट्रियताको सवालमा प्रधानमन्त्रीले दिएको गलत अभिव्यक्ति उहाँले नै सच्याउनुपर्छ भन्ने हाम्रो जायज अडान हो। उहाँले विपक्षीलाई सदन अवरोध गर्न रहर नभएको भन्दै पहिला राष्ट्रियताको विषयमा प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले संसदीय दलका उपनेता पद्मा आर्यालले प्रधानमन्त्रीले पदीय मर्यादा र देशको स्वाभिमान विरूद्ध दिएको अभिव्यक्तिमा भूल सुधार गरेर अघि बढ़नुपर्ने बताउनुभयो। एउटा संकल्प प्रस्ताव पारित गरौं, प्रधानमन्त्रीले आफ्नो त्रुटिपूर्ण अभिव्यक्तिमा यही सदनमा आएर भूल सुधार गरौं, हामीले आजको बैठकमा पनि त्यही भनेका छौं। आर्यालले भन्नुभएको छ, राष्ट्रियताको विषयमा सदन विभाजित हुनु हुँदैन, सबैको साझा धारणा बन्ने गरी संकल्प प्रस्ताव पारित गरेर यो विषय टुंग्याउँदै अघि बढ़ौं। त्यस्तै नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले गत 19 गते संसदमा दिएको मन्तव्यको भर्त्सना गर्दै तत्काल प्रष्टीकरण दिनुपर्ने बताउनुभयो। हामीले चार दिनदेखि संसद अवरूद्ध गर्दा संवाद कहाँ पुग्यो, के कस्तो छलफल भयो, यसबारे हामीले जानकारी पाउनुपर्छ, सुब्बाले सोमबारको बैठकमा भन्नुभयो। समय निकै कम भएकोले गम्भीर विषयहरू ओझेलमा पार्नु हुँदैन उहाँको भनाइ थियो। पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणको आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित सातजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सिंह सहित वीरगंज तीनका तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठगुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत शरद कुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोकी रीता भट्टराईलाई प्रतिवादी बनाइएको हो। यसअगाडि लिखत कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका वीरगंजका मेयर सिंह गएको हप्ता धरोटीमा छुट्नु भएको थियो। अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल विरूद्ध पनि मुद्दा चलाएको छ। वीरगंज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परी धरोटीमा छुट्नु भएको थियो। भ्रष्टाचारको आरोप खेप्ने उहाँ महानगरपालिकाको पहिलो मेयर हुनुहुन्छ। पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक प्रविधि मैत्री र वातावरण अनुकूल बनाउन सरकारवालाले जोड़ दिएका छन्। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्धन केन्द्र बीपीसी र आर्थिक आवाजको साझेदारीमा पोखरामा आयोजित स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी विषयक सार्वजनिक निजी सम्वादका वक्ताहरूले यस्तो धारणा राख्नु भएको हो। विश्वव्यापी जलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र शहरीकरणको चुनौतीको सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य भएको निष्कर्ष छलफलले निकालेको छ। संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल परिवर्तन गर्न महानगरले ठूलो वैदेशिक साझेदारी भित्राएको जानकारी दिनुभयो। पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै एडीबीले यस परियोजनालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। उक्त परियोजना अन्तर्गत विद्युतीय गाड़ीको प्रयोगमा प्रोत्साहन, चार्जिङ स्टेशन निर्माण, सार्वजनिक यातायातको डिजिटलाइजेशन र व्यवस्थित बस स्टप लगायतका पूर्वाधार निर्माण गरिने योजना महानगरको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्मार्ट र सस्टेनेबल मोबिलिटीको लागि नारामा मात्र सीमित नभई सरकारले आजदेखि ठोस तयारी थाल्नुपर्ने बताउनुभयो। यस्ता परियोजनाहरूमा दीर्घकालीन नीति आवश्यक रहेको उहाँले बताउनुभयो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला सरोजले यातायात व्यवसायहरू परम्परागत इन्धनबाट विद्युतीय तथा दिगो प्रणालीतर्फ रूपान्तरण हुन र लगानी थप्न तयार रहेको स्पष्ट पार्नुभयो। तर यसका लागि सरकारले धरातलीय चुनौती र लगानीको सुरक्षालाई ध्यान दिनुपर्ने उहाँको भनाइरहेको छ। नेपाल अटोमोबाइल्स एसोसिएशन नासाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले विश्वव्यापी रूपमा अटोमोबाइल उद्योग विद्युतीकरणतर्फ अघि बढ़े पनि नेपालको सड़क पूर्वाधार र नीतिहरू अझै कमजोर रहेको औल्याउनुभयो। नेपालमा ईभीको आकर्षण बढ़े पनि त्यो निजी कारमा मात्र सीमित भएको र सार्वजनिक यातायातमा निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेको भट्टराईले बताउनुभयो। स्मार्ट मोबिलिटीको कुरा गरे पनि धरातलमा धेरै समस्या र चुनौतीहरू सार्वजनिक यातायात क्षेत्रले भोगिरहेको उहाँले उल्लेख गर्नुभयो। पर्यटकीय नगरी पोखरालाई दक्षिण एसियाकै हरित यातायात गन्तव्यका रूपमा ब्राण्डिङ गर्न सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा ई मोबिलिटीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव वक्ताहरूको छ। संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा पोखराका सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने नीति ल्याएको छ। उक्त नीति सकारात्मक रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। ब्याट्री व्यवस्थापन, रिसेल भ्यालु, सुरक्षित ईभी गुणस्तर र दक्ष मेकानिक्स तथा चालक बिना यो नीति तत्काल कार्यान्वयन हुन कठिन रहेको बताउँदै यसमा सरकार गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ। सरकारले पूर्वाधार विकास र नीतिगत समस्या समाधान गर्दै निजी क्षेत्रका लागि तत्काल लगानीमैत्री वातावरण तयार गरिनुपर्ने उनीहरूको जोड़ छ। संवादको सहजीकरण आर्थिक आवाजको प्रधान सम्पादक सुरेन्द्र पौडीले गर्नुभएको थियो। संवादमा सरकार, निजी क्षेत्र, यातायात व्यवसायी, अटोमोबाइल क्षेत्र, विद्यार्थी, इन्जिनियर लगायत
क्षेत्रका नेतृत्वकर्ताहरूको सहभागिता रहेको पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो। नासा नेपाल, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद, पोखरा भिजिटियरको सहकारीमा कार्यक्रम भएको हो। कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति सत्ता संस्थाहरूले सहयोग समेत गरेका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बात रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

साँझ छ बजेको अनुपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग अर्थमन्त्री डाक्टर सोनी मगेले देशको सुशासन र आर्थिक संरचना सुधारको लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढ़िरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री मगेले पोलिसी कब्जा र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढ़ेको जानकारी दिनुभयो। पुराना अभ्यासबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटिक्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेका अनुसार अबको अर्थतन्त्र प्रतिस्पर्धामा आधारित हुनेछ। नियामक निकायहरूमा स्वच्छ सफा र सक्षम व्यक्तिहरू आउने र राजनैतिक संयन्त्र तथा आर्थिक संरचना भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन सकिएको उहाँको दावी छ। निजी क्षेत्र आफ्नो पूँजी र क्षमताको आधारमा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्ने उहाँले बताउनुभयो। नागरिक एप जस्ता डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा बिचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुने बताउँदै अर्थमन्त्रीले सरकारी कार्यालय धाउन नपर्ने गरी नागरिक एपमा सयौं सेवाहरू आबद्ध गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। वीर अस्पतालमा रहेका दुईवटै सीटी स्क्यान मेसिन बिग्रिएपछि सेवा एक महिनादेखि बन्द भएको छ। रोग निदानका लागि महत्वपूर्ण मानिने सिटी स्क्यान सेवा अवरूद्ध हुँदा बिरामीहरू ट्रमा सेन्टर तथा निजी अस्पतालमा जानको लागि बाध्य भएका छन्। अस्पतालका अनुसार एउटा मेसिन काम नलाग्ने नै भएको छ भने एउटा चाहिँ जेनतेन चल्यो भने एक महिनादेखि त्यो पनि थन्किएर बसेको हो। वीर अस्पतालमा दैनिक करिब 70 जनाको सिटी स्क्यान हुने गरेको थियो। यहाँ सिटी स्क्यान गर्न 2500 देखि 6000 रूपियाँसम्म लाग्ने गरेकोमा अहिले बिरामीहरू निजी अस्पतालमा 5000 देखि 16000 रूपियाँसम्म तिर्न बाध्य छन्। सेवा बन्द भएपछि सिटी स्क्यानका लागि बिरामीहरू ट्रमा सेन्टर, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा जान विवश भएका छन्। ट्रमा सेन्टरमा भने बिग्रिएको सिटी स्क्यान मेसिन मर्मतपछि सेवा सञ्चालनमा आएको छ। ट्रमा सेन्टरका निर्देशक डाक्टर रुद्र मरासिनीले वीर अस्पतालमा सेवा बन्द भएपछि बिरामीको चाप बढ़ेको बताउनुभयो। उहाँले भन्नुभयो, पहिले दैनिक करिब 50 जना सिटी स्क्यानका लागि आउँथ्यो, अहिले 100 भन्दा बढ़ी बिरामी सेवा लिन आउँछन्। हामीसँग 16 स्लाइसको सिटी स्क्यान मेसिन छ जुन 10 वर्ष पुरानो भइसकेको छ। बीचबीचमा बिग्रिने भएकाले 128 स्लाइसको नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा छ जुन अन्तिम चरणमा पुगेको छ। उहाँले भन्नुभएको छ, रेडियोलोजिस्टहरूका अनुसार गम्भीर रोगको पहिचान तथा शरीरका विभिन्न अंगहरूको विस्तृत अध्ययनको लागि सिटी स्क्यान आवश्यक हुन्छ। रेडियोलोजिस्ट डाक्टर विकास विक्रम अधिकारीका अनुसार अल्ट्रासाउण्ड वा एक्सरेबाट प्राप्त नतिजामा शंका लागेमा सिटी स्क्यान मार्फत थप पुष्टि गरिन्छ। वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले अबको एक साताभित्र सेवा पुनः संचालनमा आउने बताउनु भएको छ। अस्पतालको निमित्त निर्देशक प्रभाव कोइराला चापागाईले मल्टी फंक्सनल सिटी स्क्यान मेसिनको एक महत्वपूर्ण पार्ट बिग्रिएको जानकारी दिनुभएको छ। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीहरूको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा धेरै न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामीमध्ये सबैभन्दा धेरै 30 देखि 50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। स्टेज 1-2मा शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज 3 र 4मा शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्नसाथ बान्ता हुनु, कान नसुन्नु, छारी रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जुन महिनासम्म उपलब्ध रहने डाक्टर झाले जानकारी दिनुभएको छ। विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। हप्ताको पहिलो कारोबार दिन शेयरबजार दोहोरो अंकले घटेको छ। शेयरबजार परिसूचक निफ्टी आज 20.27 अंकले घटेर 2735.14 बिन्दुमा झरेको छ। आज फाइनान्स बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.77% देउरालो लागेको छ। आज 222 वटा कम्पनीको शेयर घटेकोमा 42 वटाको बढ़ेका छन्। यस्तै 6 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज उपकार लघुवित्तको शेयर 7% भन्दा धेरैले घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 5 अर्ब 62 करोड़को कारोबार भएकोमा आज 356 वटा कम्पनीको 92,36,000 कित्ता शेयर 4 अर्ब 8 करोड़ रूपियाँमा किनबेच भएको छ। फिलिपिन्समा शक्तिशाली भूकम्पको कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्यूडको भूकम्पमा परि 7 जना बेपत्ता रहेको र 134 जना घाइते भएको बीबीसीले जनाएको छ।
भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सन्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्र बिन्दु बनाएको थियो। यो टापु माछाको लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइजोलोजीले छवटा क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरिएको बताएका छन्। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका त्यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरैजसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिण क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्यपूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरूतको दैह क्षेत्रमा रहेका हिजबुल्ला लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुईजनाको ज्यान गएको छ भने महिला र बालबालिकासहित 20 जना घाइते भएका छन्। हिजबुल्लाहले इजरायली भूमितर्फ गोलीबारी गरेपछि त्यसको जवाब स्वरूप आक्रमण गएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हिजबुल्लाहले भने युद्धविरामको बारम्बार उल्लंघन गर्दै आएको इजरायल विरूद्ध जवाफी कार्यवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमको आधारमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भुर्तेलले 65, रोहित पौडेलले नट आउट 35 रन बनाउनुभयो। हङकङका आयुष शुक्ला र एहसान खानले 1-1 विकेट लिनुभयो। यसअगाडि टस हारेर ब्याटिङ गरेको हङकङले विश्वभरमा 7 विकेट गुमाएर 188 रन बनाएको थियो। हङकङका अंशुमन रथले 80, साहिद बासिफले 55 रन बनाए। नेपालका शेर मल्लले 4 विकेट लिएका थिए। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानको लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हराएको हो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। पोखराती नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका छात्र प्रज्वल पौडेल बंगलादेश जानुहुने भएको छ। 11 कक्षामा अध्ययनरत पौडेल अर्को हप्ता बंगलादेशमा आयोजना आउने अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजना गरिने इन्टरनेशनल ह्याण्डबल फेडरेशन ट्रफी आईएचएफ ट्रफी नेपालको प्रतिनिधित्व गर्दै बंगलादेश जान लागेको विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरूङले जानकारी दिनुभएको छ। बंगलादेश जान लागेका पौडेललाई सोमबार विद्यालयको एक कार्यक्रमका बीच विद्यालयले विदाई गरेको छ। पौडेललाई विद्यालयका प्राचार्य सुरेन्द्र राज श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरूङ, प्रशासक चित्र गुरूङ, एकाडेमिक हेड सेजल बिजुक्सु लगायतले विदाई गर्नुभएको हो। गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनशीप 2026 अन्तर्गत सोमबार सम्पन्न फाइनल खेलमा नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालयले स्याङ्जाको भगवती माध्यमिक विद्यालयलाई 68 रनले पराजित गर्दै उपाधि जितेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको भीमसेन आदर्श माध्यमिक विद्यालयले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 164 रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। टोलीका लागि पंकज यादवले उत्कृष्ट प्रदर्शन गर्दै 48 बलमा 5 चौका र 4 छक्काको मददले 67 रन बनाए। उनले प्लेयर अफ द म्याचको उपाधि समेत जिते। शैलेश काफ्रेले अभिजित 30 रन तथा सुशील भूषालले 20 रनको योगदान दिए। भगवती माध्यमिक विद्यालयका लागि स्वप्निल भट्टराईले 4 ओभरमा 25 रन खर्चेर 2 विकेट लिए भने आयुष पाण्डेले 1 विकेट हात पारे। 165 रनको लक्ष्य पछ्याएको भगवती माध्यमिक विद्यालयको ब्याटिङ शुरूदेखि नै दबावमा रह्यो। टोली 19 ओभरमा 96 रनमै अल आउट भएको थियो। भुवन डुम्रेले सर्वाधिक 49 रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। भीमसेन आदर्शका बलरहरू प्रभावशाली देखिए। आयान भुर्तेलले 4 विकेट लिएर विपक्षीको शीर्षक्रम ध्वस्त पारे। सुशील भूषाल र शैलेश काफ्रेले समान 2-2 विकेट लिए भने रितम रिजालले 1 विकेट हात पारेका थिए। बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेको भीमसेन आदर्श माध्यमिक विद्यालयले 68 रनको प्रभावशाली जितसँगै गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनशीप 2026को उपाधि आफ्नो नाममा लेखाएको छ। विजयी टीम तथा खेलाड़ीलाई प्रादेशिक क्रिकेट संघका अध्यक्ष चन्द्रकान्त सिग्देल लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए। च्याम्पियन नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालय राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएको छ। पोखरा बसपार्क निर्माणको बाटो खुल्यो। रिट फिर्ता लिने र संरचना हटाउने सहमति। सत्ता र प्रतिपक्ष दलबीच लामो समयदेखिको सम्बन्धहीनता तोडियो। प्रधानमन्त्रीको जवाब विपक्षीको बटम लाइन बन्दा संसद भने खुल्न सकेन।
वीरगंजका मेयर सिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा, झुटो विवरणको आधारमा नागरिकता दिलाएको आरोप। पोखराको सार्वजनिक यातायात सुधारको लागि स्मार्ट र दिगो मोबिलिटीमा जोड, महानगरले ठूलो वैदेशिक साझेदारी भित्राएको मेयर आचार्यको दावी। फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा 19 जनाको ज्यान गयो। बेरुतमा इजरायलको आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण, र नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि, हङकङ नेसनलले पराजित। गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेटमा नवलपुरको भीमसेन आदर्श मावि च्याम्पियन। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ
5: हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
7: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
7: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
8: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
7: विस्तृत जानकारीको लागि
8: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-5901-62-5901-63।
11: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
12: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
11: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल डेमो ट्राउट कहाँनिर छ र?
12: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
11: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
12: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
11: सम्पर्क मोबाइल 9560-19218, 9028-57710।
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू
13: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
13: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
13: न्युरो सर्जरी सेवा,
14: बाल रोग,
13: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
13: प्रसूति तथा स्त्री रोग,
14: छाला, यौन तथा कुष्ठ रोग,
13: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
13: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
13: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
13: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
13: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
13: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
13: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
13: फोन 061-572-648-572-849।
15: माउन्ट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. Bharna Farm Bitaran Bhairheko Chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061-570-718, 98-63-32-836, 98-560-22-09।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्छन् त डाक्टर?
17: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
15: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
18: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
18: साँच्चै हो र?
19: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूत रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
20: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
21: थाहा छ सल्लाहकार के हो
22: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
20: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
23: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
24: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
25: हो र
24: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
25: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
24: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
25: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
24: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
28: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
29: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
28: आउनुहोस् तपाईँहरूको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
29: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
28: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-576-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
30: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
31: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
30: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
31: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
30: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।
0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा, फोन 061-588-364-580-725।
19: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
30: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
30: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
30: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 9846-42-010।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कारवाही गरौ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
4: वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल,
3: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
4: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
3: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
4: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
5: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
3: विशेषज्ञ सेवाहरू
5: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मुटु रोग,
3: डायबिटिज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मन रोग,
5: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रङ्गीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
3: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
5: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-969।
6: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
7: के ल्याएर अफर?
6: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक Wi-Fi 6 र एक्सेस पोइन्टको सुविधा।
7: ए, अनि त्यो नयाँ NTA बाटै सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
6: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ अरे।
8: वाह, प्रविधि पनि शिक्षा पनि र उपहार पनि।
6: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
13: टाइम चेक,
14: यति बेला साँझको 7 बजेको छ।
15: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
16: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
17: It's New Galaxy Time.
18: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
17: संस्थाका विशेषताहरू,
18: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
17: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
18: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
17: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
18: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
17: पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
18: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमी एक्सलेन्स सिन्स 1994।
17: होम केयर सेवा, होम केयर सेवा।
19: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
17: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
17: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
17: सुत्केरी नवजात शिशुको हेरचाह,
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
17: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
19: डाक्टर ल्याब सेवा,
17: औषधि डेलिभरी सेवा,
19: उपकरण बहाल सेवा।
17: तपाईँको आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही

0: पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-569-2977।
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
0: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98-560-48-082, 98-461-48-082।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
7: विस्तृत जानकारीको लागि
0: 061-576-3161-97-461-44 98-460-1796।
7: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
9: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
7: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
9: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
9: सम्पूर्ण ओपिडी सेवा,
7: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
9: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
7: रेटिना सम्बन्धी जाँच एवं उपचार,
9: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
7: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
9: आँखा छर्केको सिधा पार्ने सर्जरी,
7: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
9: लेजर सर्जरी सम्बन्धी सेवा,
7: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
9: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार।

0: तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
0: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
0: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
0: स्वस्थ आँखा स्वच्छ दृष्टि।
3: भर्ना खुल्यो।
4: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
5: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
3: आधुनिक भौतिक पूर्वाधार,
5: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
5: विस्तृत जानकारीका लागि
0: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877 98-560-20-059।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: एउटा हामीले लघु वित्तबाट लिएको ऋण त बिना हुने भएछ नि।
8: होइन, कसले भन्यो?
7: गाउँभरि हल्ला चलिरहेछ त।
8: अरे हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त। एकचोटि त्यो दिन सम्झौँ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नोलाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
7: कस्तो मान्छेले कुरा गर्यो बुढा, खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
8: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
7: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
9: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
10: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
9: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
9: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
11: विशेषताहरू
10: विषय विज्ञद्वारा अध्यापन गराइने
11: अत्याधुनिक प्रयोगशाला
10: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
0: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
0: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
0: विस्तृत जानकारीको लागि
1: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-5527-96 र 57-50-13।
2: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: रेडियो अन्नपूर्ण 93.4 हाम्रो स्वर संस्कृति समयको प्रतीक
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
2: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs, and IT personnels. Join Must Shape Your Future. Bharna Faram, Bitaran Bhairayeko Chha. Online application ko lagi, hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061-577-718 98463-32836 98562-22099
1: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
3: शिखर इन्सुरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
3: ई सेवा सबै सधैँ सँगै

0: ಡಿಸ್ಕೌಂಟ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: भर्ना खुल्यो
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ.
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी.
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि. फोन 0165504198877 98560209.
2: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
2: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
5: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
5: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-084-46-525.
6: सुवर्ण अवसर.
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
1: फोन 061-590-162, 590-163.
8: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का.
9: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर.
8: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबाट माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
9: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ. त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
8: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी. फोन 061-576-105. गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता.
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम. सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने।
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
3: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
3: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
4: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
4: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
4: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्म 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
0: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 9840-42-010।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: Admission are open.
7: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
6: phone 061-576-361, mobile 9846-1-57144.
7: Contact school administration, GEF Secondary School.
8: Education for enlightenment.
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: इट्स न्यू गैलेक्सी टाइम।
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
0: संस्थाका विशेषताहरू
1: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
0: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
1: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
0: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
1: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
0: पढाइ तथा खेलकुदमा जिहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
1: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाई कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
0: फोन 061-590-162 590-163
6: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे
7: हरे
6: गर्मीमा नयाँ ट्रिक रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स चिसो हरे
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
8: नेपाल आदिवासी जनजाति महासंघ
10: ओहो एसी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो
11: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
10: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
11: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
10: ओहो म भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
11: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
10: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
11: टिपी राख त 9840-68091 वा 9850-60460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
12: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
12: हृदयघात,
7: हाई ब्लड प्रेसर,
12: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
12: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
12: हाई ट्राइग्लिसेराइडिटी,
7: मुटुको धड्कनमा अनियमितता,
12: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
12: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
13: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
12: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34।
14: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
15: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन मिठो हुन्छ।
14: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
15: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
16: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
17: हेलो,
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
20: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856192018 9008857710।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि, नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
7: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर। फोन 061-57-718, 98-63-32-836, 98-562-22-09। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स

0: खाता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
0: भर्ना खुल्यो।
4: सिटिभिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
5: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
0: आधुनिक भौतिक पूर्वाधार,
5: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
0: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
5: विस्तृत जानकारीका लागि
6: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 0165504915288770, 98560209।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड

0: ಡಿಸ್ಕೌಂಟ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ரிஃப்ரெஷ்மெண்ட் சங்கை நியூட்ரிஷன் தீன ஆயோ மோசம்
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, सिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 9840-68091 वा 9850-60460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो,
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3161-97461-44 98460-16796
9: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड
10: 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
11: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
12: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
12: छाला यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
10: फोन 061-572-648, 572-849।
13: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
14: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
13: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
14: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
16: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
17: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
16: नेपाल आदिवासी जनजाति महासंघ।
18: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
19: के भयो, के को हल्ला खल्ला हो यो? के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
20: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके
21: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
20: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
19: हो त है हामीले त ध्यानै नदिएको
20: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
22: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
23: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
24: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
23: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
24: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ साग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर भन, मेरो ब्यागमा गएर आइहालम।
10: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9481-48082।
11: रेडियो अन्नपूर्ण 93.4।

Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इजी सेवा नै इजी, बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: रेडियो अन्नपूर्ण 93.4।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सहमति नजुट्दा सदनको अवरोध कायमै, विपक्षीलाई मनाउने सभापति लामिछानेको प्रयासबारे रासोपाका एक नेता भन्छन्,
1: गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने दिशामा आजदेखि संवाद शुरू भएको छ, थप छलफलले नै सोलुसन के हो भन्ने कुरा निकाल्छ।
0: सत्ता पक्षको प्रस्तीकरण प्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
2: प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अघि सच्याएको त भएन र त्यही कुरामा मिलेन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायल माथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। दुई पक्ष बीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लडाईपछि इरानको सेनाले आफूले इजरायल विरूद्धको सैनिक कार्यवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीड़ादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनन सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले तत्कालै युद्धविराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्,
4: President Trump in his first reaction
3: सामाजिक सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट, इरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। यमनका हुथीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको ईयू पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम सत्ताको जीत भनेका छन्। रूसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्विरहरूमा बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री कियर स्टार्मरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनुपर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्षभन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न, पठाउन र हेर्न रोक लगाउनु पर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाइने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमनबारे ब्रिटेन सरकारले केही दिनमै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चीनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह वालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत 1 सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
5: सत्तापक्षको सभापति माननीय रवि लामिछानेज्यूले त्यही भन्नुभयो। परराष्ट्र मन्त्री दिनुहुन्छ सरकारका तर्फबाट उहाँले बोल्नुहुन्छ सदनमा, बरु पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, कहीँ अझै केही नपुगेका कुराहरू छन् भने, अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौँ भने प्रधानमन्त्री स्वयं उपस्थित भएर रोस्टमा त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौँ।
0: सत्ता पक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
1: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त टुङ्ग्याएको छ नि त। जति पनि इस्युजहरू छन् त्यो रिजल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
0: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। रासोपा नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
1: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्ता पक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोलुसन के हो भन्ने कुरा निकाल्छ।
0: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्ता पक्षको प्रस्तीकरण प्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौं।
6: कमसेकम संवाद शुरू भयो, खुसीको कुरा हो, तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो, गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ र त्यसको लागि चाहिँ प्रधानमन्त्रीजीको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने, किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देखियो, संवाद सुरु भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर प्रस्तीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन, उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ यो के भन्न खोज्यो भन्ने सुन्न चाहन्छौँ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद सुरु भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
7: तर उहाँहरूको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनीतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त।
6: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौँ, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो, त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन।
7: अब यो आर्थिक विधेयकमाथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्, कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त त्यसो भए?
6: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैनौ, नियमित चलोस्, नीति कार्यक्रम छलफल भयो पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो, त्यसै गरी विनियोजित विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस् पास होस् हाम्रो अपेक्षा यो, सदन नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले बन्द गरेका त होइन। प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियताको विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि, सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि, त्यो बारे त संसद स्वतः जवाफ दिए बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो। त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त।
7: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीजी आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न?
6: निश्चय पनि, निश्चय पनि।
0: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अर्को प्रसंग, सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने। ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्। परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए। बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्। सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
8: हाराको होइन, म अक्सिजन सिधेर पसिरहेको, अक्सिजन सिध्यो, अब अक्सिजन सिध पनि हिँड्नु सकेन, रन पनि अब खाने खाने खाली खाने पेटमा खाने हुँदैन, त्यसमा त्यो खाने मात्र हो अक्सिजन भन्ने। दुई दिनसम्म केही पनि खाएन अनि त्यो म त्यो आइस भन्ने चाहिँ बरफ बरफ चपाउँदै बसेँ। अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो, बरफ चपाउनु त्यो बरफ त्यो अनि त्यता ऊ हुन्छ बरफ चाहिँ पुरा चपाएँ। खानेकुरा त त्यही त्यही चकलेटहरू थियो अब गुजी गुजीमा आफ्नो अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो। त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खप त्यो राति दुम त गर्दै थियो अनि खाप खाप रहेछ त्यसमा खाप खपमा त्यहाँबाट चाहिँ अब हाम्रो त्यो हिउँमा टेक्ने त्यो यस्तो हुन्छ हातमा त केही पनि छैन अनि अब हिउँमा टेक्ने त्यो त्यसले गरेर खरपत्र कुरो चढेर अलिक माथि चढेर निस्केर फेरि त आउनलाई माथि बाहिर निस्किन सक्ला सक्ला जस्तो लाग्यो कि अनि त्यहाँबाट चाहिँ फेरि ल सक्दो रहेछ भने त त्यति त्यति नि डोरी खोजेर गएँ। डोरी त्यो डोरी हुन्छ त्यो डोरी कहाँनिर रहेछ डोरीको एरिया खोज्दै गएँ। अर्को ठाउँमा डोरी पायो, डोरी पाएपछि डोरी पाएपछि डोरीमा समातेर उता गएँ। फेरि त्यहाँ पनि अर्कै पहिरो आएको रहेछ, त्यहाँ पनि फेरि आउँला आउँला जस्तो त्यो फेरि खाल्टो खोल्यो रहेछ डाँडा र काटेर कता कता डाँडा र काटेर अनि त्यहाँबाट तल आएँ। त्यो उँधो बाहिर निस्केपछि रातभरि हिँड्यो, त्यो दिन बोरी पनि हिँड्यो रातभरि पनि हिँड्यो अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो। यो एसबिसी चाहिँ भन्ने एउटा कम्पनी हुन्छ उनीहरूको केटाहरू माथि सामान फोहोर ऊ गर्नुलाई जाँदो रहेछ त्यहाँबाट भेट्यो अनि उनीहरूले जसलाई गरेर बोकेर ल्यायो। बजेले भने लाग्दैन थियो म यतिकै सिधिनेर
0: दावा शेर्पा बीबीसी नेपालीसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लडाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ। तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ। यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
3: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो। उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिलाभन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मेसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12 राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्। तर उनीहरूबीच के छलफल भयो त्यो प्रष्ट छैन। यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला रातिको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार। राति 9 बजेको अनवरण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा बस पार्क निर्माणको बाटो खुलियो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति। सत्ता र प्रतिपक्ष दलबीच लामो समयदेखिको सम्वादहीनता तोडियो, पीएमको जवाब विपक्षीको बटम लाइन बन्दा संसद भने खुलेन। वीरगंजका मेयर सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा, झुटो विवरणको आधारमा नागरिकता दिलाएको आरोप। पोखरामा अपाङ्गता भएका विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम आयोजना, गायनतर्फ करिना र चित्रकलामा भविन्द्र प्रथम। पोखरा विश्वविद्यालयमा अध्ययन विदा दुरूपय, असुल गर्नुपर्ने रकम 1,12,00,000। पोखराको सार्वजनिक यातायात सुधारको लागि स्मार्ट र दिगो मोबिलिटीमा जोड़। महानगरले ठूलो वैदेशिक साझेदारी भित्र्याएको मेयर आचार्यको दावी। फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा 19 जनाको ज्यान गयो। बेरुतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण। र नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि, हङकङ 19 रनले पराजित। गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेटमा नवलपुरको भीमसेन आदर्श मावि च्याम्पियन। पोखरा बस पार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गा धनीहरू र पोखरा महानगरपालिका बीच लामो समयदेखि विवादित बस पार्क निर्माणको विषयमा सहमति भएको छ। पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गा धनीहरूले महानगरपालिका विरूद्ध सम्मानित उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको हो। अदालतले अन्तरिम आदेश दिएको थियो। दुवै पक्षलाई 26 गते छलफलका लागि अदालतमा बोलाइएको थियो। साथै बस पार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्ष। पोखरा बस पार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गा धनीहरू र पोखरा महानगरपालिका बीच लामो समयदेखि विवादित बस

सहमति अनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण गरिनेछ। यस्तै हाल सञ्चालनमा रहेका सटर तथा क्लबहरूले आजको मितिले सात दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाले करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बस पार्क निर्माणको मार्ग प्रशस्त भएको जनाएको छ। महानगरपालिकाले बस पार्क निर्माणलाई अघि बढ़ाउन सहयोग पुर्याउने सम्पूर्ण जग्गाधनी स्थानीयवासी सरकारवाला पक्ष तथा सम्बन्धित सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। महानगरपालिकाले यो सहमतिसँगै बहुप्रतीक्षित पोखरा बस पार्क निर्माण कार्यले गति लिने विश्वास व्यक्त गरेको छ। सत्ता र प्रतिपक्षी दलबीच लामो समयदेखिको संवादहीनता तोड़िएको छ। गत चैत 13 गते राजसभा नेतृत्वमा सरकार बने यता सत्तापक्ष र प्रतिपक्षीबीच औपचारिक संवाद हुन सकेको थिएन। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूसँग सोमबार सर्वपक्षीय छलफल राखेर मुलुकको राजनीति सरकार र संसदको काम कार्यवाही तथा दलहरूबीचको सहकार्यबारे संवादको थालनी गर्नुभयो। सोमबारको छलफलमा विपक्षी श्रम संस्कृति पार्टी बाहेक अन्य प्रतिपक्षी पार्टीका प्रतिनिधि सहभागी थिए। संवादहीनता तोड़िए पनि सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति नसचिएसम्म अवरोध जारी राख्ने विपक्षीको अडान कायमै रहँदा अवरूद्ध संसद भने खोल्न सकेको छैन। सर्वपक्षीय बैठक लगत्तै सोमबार दिउँसो 1 बजे बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति क्षमा माग्नुपर्ने अडान कायम राखेपछि सभामुख डीपी अर्यालले सूचना टाँसेर मंगलबारसम्मको लागि बैठक स्थगित गर्नुभएको थियो। सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय बैठकमा सभापति रवि लामिछानेले शुरूमै आफ्नो भारत भ्रमणको बारेमा जानकारी गराउनु भएको थियो। त्यस क्रममा विपक्षी दलहरूले भारतीय पक्षले नेपाली भूमि अतिक्रमण र ईपीजी प्रतिवेदनबारे भारतसँग भएको छलफलमा प्रष्टता खोजेका थिए। तर विपक्षी दलहरूको दुवै प्रश्नमा सभापति लामिछानेले स्पष्ट जवाफ नदिएको बताइएको छ। त्यसपछि सर्वपक्षीय बैठकमा संसदको अवरोध खुलाउने बारे छलफल भएको थियो। छलफलमा विपक्षीहरूले प्रधानमन्त्रीद्वारा संसदमा अभिव्यक्त नेपालले पनि भारतको सीमा मिचिएको रहेछ भन्ने भनाइप्रति सदनबाटै क्षमा माग्न र उक्त गलत अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभापति लामिछानेसँग आग्रह गरेका थिए। जवाफमा सभापति लामिछानेले 3 वटा प्रस्ताव अगाडि सार्नु भएको थियो, जसमा विषयगत कुरा भएकाले तत्काल प्रधानमन्त्री नबोल्ने बरू परराष्ट्र मन्त्रीले जवाफ दिने र त्यो पनि नभए आफै पनि जवाफ दिन तयार रहेको बताउनु भएको थियो। लामिछानेको उक्त प्रस्तावमा विपक्षी सहमत हुन सक्नु भएन, तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान दोहोर्याउनु भएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले दलहरूबीच संवादहीनताको अवस्था तोड़िए पनि प्रधानमन्त्री जवाफ दिन संसदमा आउने ग्यारेन्टी नभएकाले संसदको अवरोध हट्न नसकेको बताउनु भयो। उहाँले विपक्षीलाई सदन अवरोध गर्न रहर नभएको भन्दै पहिला राष्ट्रियताको विषयमा प्रश्न हुनुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले संसदीय दलका उपनेता पद्मर्यालले प्रधानमन्त्रीले पदीय मर्यादा र देशको स्वाभिमान विरूद्ध दिएको अभिव्यक्तिमा भूल सुधार गरेर अघि बढ़नुपर्ने बताउनुभयो। त्यस्तै नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले गत 19 गते संसदमा दिएको मन्तव्यको भर्त्सना गर्दै तत्काल प्रष्टीकरण दिनुपर्ने बताउनुभयो। पोखरामा सोमबार आयोजित अपाङ्गता भएका विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रममा एकल गायनतर्फ करिना सारु मगर र चित्रकलातर्फ भविन्द्र विष्ट प्रथम हुनुभएको छ। जनता मावि नवलपुरमा अध्ययनरत सारु मगर र धौलागिरी आवासीय मावि बागलुङमा अध्ययनरत विष्टले नगद 15,000 रूपियाँ हात पार्नुभयो। एकल गायनमा अमरसिंह माविका निरोज सुवेदी द्वितीय, ज्ञानोदय मावि म्याग्दीका प्रकाश बुदुजा तृतीय र कुणहर आधारभूत विद्यालयका कुशल विक तथा गाउँ खर्कोदय मावि तनहुका बालकुमार थापा सान्त्वना हुनुभयो। चित्रकलातर्फ भक्ति नमूना मावि लमजुङका सुमन दुरा द्वितीय, सिर्जना बैरा मावि कास्कीका पर्वत शर्मा तृतीय र ज्ञानोदय मावि म्याग्दीका विशाल श्रीपाली तथा जनता धन मावि बागलुङका निखिल बुढा मगर सान्त्वना हुनुभयो। दुवै विधाका द्वितीय तृतीय र सान्त्वनाले क्रमशः 12,000 10,000 5,000 नगदसहित प्रमाणपत्र हात पार्नुभएको थियो। गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाको आयोजना तथा राष्ट्रिय बांग महासंघ नेपाल गण्डकी प्रदेशको समन्वयमा सञ्चालित कार्यक्रममा गायनतर्फ 7 र चित्रकलातर्फ 8 विद्यार्थीले भाग लिएका थिए। अपाङ्गता भएका विद्यार्थीहरूमा निहित कला तथा सृजनात्मक क्षमताको पहिचान प्रोत्साहन र विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको

0: गण्डकी प्रदेशका अतिरिक्त सचिव दामोदर सुवेदीले जानकारी दिनुभएको छ। प्रदेशमा रहेका विभिन्न विद्यालयमा अपाङ्गता भएका विद्यार्थी रहेको भन्दै उनीहरूको चौतर्फी विकास गर्ने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आधारभूत तह कक्षा एकदेखि आठसम्मका विद्यार्थीहरूको लागि चित्रकला तथा माध्यमिक तह कक्षा बाह्रसम्मका विद्यार्थीहरूको लागि एकल गायन प्रतियोगिता सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो सृजनशील कला र सांगीतिक प्रतिभा प्रस्तुत गर्दै विशेष क्षमता प्रदर्शन गरेका थिए। कार्यक्रम संयोजक समेत रहनुभएका महाशाखाका शाखा अधिकृत प्रकाश ओझाले यस्ता कार्यक्रमले अपाङ्गता भएका विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुको साथै उनीहरूमा रहेको प्रतिभालाई समाजमाझ उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। यसपालि दुईवटा विधा समावेश गरेर विशेष विद्यालय र स्रोत विद्यालय लगायतको सहभागितामा कार्यक्रम गरिएको उहाँले बताउनुभयो। कार्यक्रमका क्रममा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो। सहभागी अभिभावक तथा शिक्षकहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याएका थिए। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरूङले यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको प्रतिभा पहिचान गर्न मदत मिल्ने बताउनुभयो। मन्त्रालय स्तरमा पहिलोपटक आयोजना गरिएको यो कार्यक्रमले महत्वपूर्ण सन्देश दिएको उहाँको भनाइ छ। आयोजक संस्थाले समावेशी शिक्षा प्रवर्धन, समान अवसर सुनिश्चितता तथा अपाङ्गता भएका विद्यार्थीहरूको क्षमता विकासको लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ। कार्यक्रममा हरेक प्रतिभा विशेष छ, अवसर दिउँ, भविष्य निर्माण गरौं भन्ने सन्देशलाई विशेष रूपमा प्रवाह गरिएको थियो। एकल गायनको निर्णायक संयोजकमा लोकदोहरी गायक चोलेन्द्र पौडेल तथा सदस्यमा दिलीप गायक र बाल अधिकारी रहनुभएको थियो। चित्रकलाको निर्णायक संयोजकमा रमेश श्रेष्ठ र सदस्यमा जित गुरूङ तथा होग्रेत भुर्तेल रहनु भएको थियो। पोखरा विश्वविद्यालयका शिक्षक कर्मचारीले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ। 2074 सालदेखि विश्वविद्यालयका 51 जना शिक्षक कर्मचारी अध्ययनको लागि स्वदेश तथा विदेश गएका छन् तर उनीहरूले कबुलियत अनुसार काम नगरेको देखिएको छ। महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनमा 51 जना कर्मचारी मध्ये 3 कर्मचारीले कबुलियतनामा अनुसार कार्य नगरेको उल्लेख गरिएको छ। केहीले आंशिक रूपमा मात्र काम गरेको, केही विश्वविद्यालयको स्वीकृत नलिई पुनः अर्को शैक्षिक उपाधि गर्न गएको पाइएको छ। यसरी अध्ययन विधा दुरूपयोग गर्दा पोखरा विश्वविद्यालयमा 1,12,26,000 रूपियाँ नोक्सानी भएको छ। उक्त रकममा 10% ब्याजसहित असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा भनिएको छ। पोखरा विश्वविद्यालयका अनुसार अध्ययन विधा लिएर पूरा समय काम गर्ने केही प्राध्यापकले भने रकम फिर्ता समेत गरेका छन्। 1-2 जनाले पैसा फिर्ता गर्नुभएको छ। निमित्त उपकुलपति प्राध्यापक डाक्टर विष्णुराज तिवारीले भन्नुभएको छ, पोखरा विश्वविद्यालयमा शिक्षक कर्मचारी नियमावली 2055 को नियम 27 अध्ययन विधा पश्चात विश्वविद्यालयको सेवामा नफर्किएमा, फर्किए पनि तोकिएको अवधिसम्म काम नगरी अनुपस्थित रहेमा, सेवा छाडेका शिक्षक कर्मचारीबाट अध्ययन विधामा रहँदा विश्वविद्यालयबाट प्राप्त गरेको तलब भत्ता, सुविधा र स्वरकमको वार्षिक 10% दरले हुन आउने ब्याजको दोब्बर रकम असुल गर्नुपर्ने व्यवस्था छ। पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बराल योजनाबद्ध ढंगले अध्ययन विधामा नपठाउँदा समस्या आएको बताउनुहुन्छ। 2068 उहाँ उपकुलपति भएको समयमा पनि 1 प्राध्यापक जानकारी नै नगराई अध्ययन विधामा जानुभएको थियो। पोखरा विश्वविद्यालयमा 2074 पछि अध्ययन विधामा बस्ने क्रम बढ़ेको हो। विज्ञ शिक्षक उत्पादन गर्न विश्वविद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई तलबी अध्ययन विधा दिने गरेको छ तर विदेशमा गएपछि उतै लुक्ने गरेको पाइएको छ। अध्ययन विधामा बस्दा सेवा सुविधा पनि लिने र विधा सकिएपछि उतै लुक्ने गरेको पाइएको हो। अध्ययन विधामा गएका शिक्षक कर्मचारी नफर्किँदा विश्वविद्यालयलाई आर्थिक र शैक्षिक नोक्सानी भइरहेको छ। यसअगाडि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र निजामती कर्मचारी पनि विधामा गएर नफर्किने गरेको समाचार सार्वजनिक भएको थियो। त्रिवीले छानबिन समिति बनाएर नफर्किने प्राध्यापकबाट रकम असुली गरिरहेको छ। त्रिवीका 398 जना प्राध्यापकले अध्ययन विधा दुरूपयोग गरेकोमा 44 जनाले 11 करोड़ रूपियाँ फिर्ता गरेका छन्। छानबिन समितिका संयोजक जीवन काफ्रेका अनुसार 61 जना प्राध्यापकले रकम फिर्ताको लागि निवेदन दिएका छन्। अध्ययन विधामा गएका निजामती कर्मचारीको पनि सरकारले खोजी थालेको छ। 21 जेठमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधामा गएका कर्मचारीलाई 3 दिनभित्र सम्पर्कमा आउनु भनेको छ। विधामा बसेको 7,059 निजामती कर्मचारी फर्किए वा फर्किएनन् भन्ने अध्यावधि भएको छैन। त्यसैले निजामती किताबखानाको सक्रियतामा कर्मचारीको खोजी भइरहेको छ। निजामती किताबखानाका अनुसार तलबी अध्ययन विधा, बेतलबी अध्ययन विधा, असाधारण विधा र बेतलबी गरी 7,059 कर्मचारीले विधा लिएका छन् तर कति कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने यकिन भने छैन। पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणको आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित 7 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले सिंह सहित वीरगंज तीनका तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुइफेल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्य वर्षाको प्रशासकीय अधिकृत शरकुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोकी रीता भट्टराईलाई प्रतिवादी बनाइएको हो। यसअगाडि लिखत कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका वीरगंजका मेयर सिंह गएको हप्ता धरोटीमा छुट्नुभएको थियो। अख्तियारले त्यसबारे छानबिन गर्न गठित भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल विरूद्ध पनि मुद्दा चलाएको छ। वीरगंज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परी धरोटीमा छुट्नु भएको थियो। भ्रष्टाचारको आरोप खेप्ने उहाँ महानगरपालिकाको पहिलो मेयर हुनुहुन्छ। पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक प्रविधि मैत्री र वातावरण अनुकूल बनाउन सरकारवालाले जोड़ दिएका छन्। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्धन केन्द्र बीपीसी र आर्थिक आवाजको साझेदारीमा पोखरामा आयोजित स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी विषयक सार्वजनिक निजी संवादका वक्ताहरूले यस्तो धारणा राख्नु भएको हो। विश्वव्यापी जलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र शहरीकरणको चुनौती सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य भएको निष्कर्ष छलफलले निकालेको छ। संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल परिवर्तन गर्न महानगरले ठूलो वैदेशिक साझेदारी भित्रिएको जानकारी दिनुभयो। दिगो शहरी यातायात व्यवस्थापन र विद्युतीय सवारी साधन ई मोबिलिटी परियोजना सञ्चालनको लागि एसियाली विकास ब्याङ्क एडीबी र ग्रीन क्लाइमेट फण्डको साझेदारीमा नेपाललाई 100 मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण प्राप्त भएको छ। सो रकम मध्ये पोखरामा मात्रै 40 मिलियन अमेरिकी डलर लगानी हुनेछ। पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै एडीबीले यो परियोजनालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। उक्त परियोजना अन्तर्गत विद्युतीय गाड़ीको प्रयोगमा प्रोत्साहन, चार्जिङ स्टेशन निर्माण, सार्वजनिक यातायातको डिजिटलाइजेशन र व्यवस्थित बस स्टप लगायतका पूर्वाधार निर्माण गरिने योजना महानगरको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्मार्ट र सस्टेनेबल मोबिलिटीका लागि नारामा मात्र सीमित नभई सरकारले आजदेखि ठोस तयारी थाल्नुपर्ने बताउनुभयो। यस्ता परियोजनाहरूमा दीर्घकालीन नीति आवश्यक रहेको उहाँले बताउनुभयो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटोला सरोजले यातायात व्यवसायहरू परम्परागत इन्धनबाट विद्युतीय तथा दिगो प्रणालीतर्फ रूपान्तरण हुन र लगानी थप्न तयार रहेको स्पष्ट पार्नुभयो। तर यसका लागि सरकारले धरातलीय चुनौती र लगानीको सुरक्षालाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ। नेपाल अटोमोबाइल्स एसोसिएशन नासाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले विश्वव्यापी रूपमा अटोमोबाइल उद्योग विद्युतीकरणतर्फ अघि बढ़े पनि नेपालको सड़क पूर्वाधार र नीतिहरू अझै कमजोर रहेको औल्याउनुभयो। नेपालमा बीको आकर्षण बढ़े पनि यो निजी कारमा मात्र सीमित भएको र सार्वजनिक यातायातमा निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेको भट्टराईले बताउनुभयो। पर्यटकीय नगरी पोखरालाई दक्षिण एसियाकै हरित यातायात गन्तव्यका रूपमा ब्रान्डिङ गर्न सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा ई मोबिलिटीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव वक्ताहरूको थियो। संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा पोखराका सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने नीति लिएको छ। उक्त नीति सकारात्मक रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। ब्याट्री व्यवस्थापन, रिसेल भ्यालु, सुरक्षित ईभी गुणस्तर र दक्ष मेकानिक्स तथा चालक बिना यो नीति तत्काल कार्यान्वयन गर्न कठिन रहेको बताउँदै यसमा सरकार गम्भीर हुनुपर्ने उनीहरूको भनाइरहेको छ। संवादको सहजीकरण सुरेन्द्र पौडेलले गर्नुभएको थियो। संवादमा सरकार, निजी क्षेत्र, यातायात व्यवसायी, अटोमोबाइल क्षेत्र, विद्यार्थी, इन्जिनियर लगायत क्षेत्रका नेतृत्वकर्ताहरूको सहभागिता रहेको पोखरा महानगरपालिका व्यवसाय प्रवर्तन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिनुभयो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216। फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त,
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 65 553 834।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। अर्थमन्त्री डाक्टर सोणी मार्गलेले देशको सुशासन र आर्थिक संरचना सुधारको लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढ़िरहेको बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री मार्गलेले पोलिसी कब्जा र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढ़ेको जानकारी दिनुभयो। पुरानो अभ्यासबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटिक्ने बताउनुभयो। अर्थमन्त्री वागलेका अनुसार अबको अर्थतन्त्र प्रतिस्पर्धामा आधारित हुनेछ। नियामक निकायहरूमा स्वच्छ सफा र सक्षम व्यक्तिहरू आउने र राजनीतिक संयन्त्र तथा आर्थिक संरचना भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन सकिएको उहाँको दावी छ। निजी क्षेत्र आफ्नो पूँजी र क्षमताको आधारमा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्ने उहाँले बताउनुभयो। नागरिक एप जस्ता डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा बिचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुने बताउँदै अर्थमन्त्रीले सरकारी कार्यालय धाउन नपर्ने गरी नागरिक एपमा सयौं सेवाहरू आबद्ध गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। वीर अस्पतालमा रहेका दुईवटै सीटी स्क्यान मेसिन बिग्रिएपछि सेवा एक महिनादेखि बन्द भएको छ। रोग निदानको लागि महत्वपूर्ण मानिने सीटी स्क्यान सेवा अवरूद्ध हुँदा बिरामीहरू ट्रमा सेन्टर तथा निजी अस्पतालमा जान बाध्य भएका छन्। अस्पतालका अनुसार एउटा मेसिन काम नलाग्ने नै भएको छ भने एउटा चाहिँ जेनतेन चले पनि एक महिनादेखि तो पनि थन्किएर बसेको हो। वीर अस्पतालमा दैनिक करिब 70 जनाको सीटी स्क्यान हुने गरेको थियो। यहाँ सीटी स्क्यान गर्न 2500 देखि 6000 रूपियाँसम्म लाग्ने गरेकोमा अहिले बिरामीहरू निजी अस्पतालमा 5000 देखि 16000 रूपियाँसम्म तिर्न बाध्य छन्। सेवा बन्द भएपछि सीटी स्क्यानका लागि बिरामीहरू ट्रमा सेन्टर, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल लगायतका अन्य स्वास्थ्य संस्थामा जान विवश भएका छन्। ट्रमा सेन्टरमा भने बिग्रिएको सीटी स्क्यान मेसिन मर्मतपछि सेवा सञ्चालनमा आएको छ। फिलिपिन्समा शक्तिशाली भूकम्पको कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेको र 134 जना घाइते भएको बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिण टापु मिन्डानाको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाको लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइमोलोजीले 6 वटा क्षेत्रमा सुनामीको छालहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत त्यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए तर धेरैजसो अब हटाइएको खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्निडान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्यपूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरुतको दैयह क्षेत्रमा रहेका हिजबुल्लाह लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार 2 वटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको छ भने महिला र बालबालिकासहित 20 जना घाइते भएका छन्। हिजबुल्लाहले इजरायली भूमितर्फ गोलीबारी गरेपछि त्यसको जवाब स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हिजबुल्लाहले भने युद्धविरामको बारम्बार उल्लंघन गर्दै आएको इजरायल विरूद्ध जवाफी कार्यवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। हङकङलाई हराउँदै नेपालले एसियाली खेलको छनौटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमको आधारमा 19 रनले हराएको हो। हङकङले दिएको 199 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको थियो। नेपालका कुशल बुर्तेलले 65, रोहित पौडेलले नट आउट 35 रन बनाउनुभयो। हङकङका आयुष शुक्ला र एहसान खानले 1-1 विकेट लिनुभयो। यसअगाडि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनाएको थियो। हङकङका अंशुमन रथले 80, साहिद बासिफले 55 रन बनाउनुभयो। नेपालका शेर मल्लले 4 विकेट लिनुभयो। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलको छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानको लागि भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हराएको हो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। पोखराती नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविमा रहेका छात्र प्रज्वल पौडेल बंगलादेश जानुहुने भएको छ। 11 कक्षामा अध्ययनरत पौडेल अर्को हप्ता बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजना गरिने इन्टरनेशनल ह्याण्डबल फेडरेशन ट्रफी
आईएचएफ ट्रफी नेपालको प्रतिनिधित्व गर्दै बंगलादेश जान लागेको विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरूङले जानकारी दिनुभएको छ। बंगलादेश जान लागेका पौडेललाई सोमबार विद्यालयले एक कार्यक्रमका बीच विदाई गरेको छ। पौडेललाई विद्यालयका प्राचार्य सैन्द्र राजश्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरूङ, प्रशासक चित्र गुरूङ, एकाडेमिक हेड सेजल बजुक्षे लगायतले विदाई गर्नुभएको थियो। गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनशीप 2026 अन्तर्गत आज सम्पन्न फाइनल खेलमा नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालयले स्याङजाको भगवती माध्यमिक विद्यालयलाई 68 रनले पराजित गर्दै उपाधि जितेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको भीमसेन आदर्श माध्यमिक विद्यालयले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 164 रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। टोलीका लागि पंकज यादवले उत्कृष्ट प्रदर्शन गर्दै 48 बलमा 5 चौका र 4 छक्काको मद्दतले 67 रन बनाउनुभयो। उहाँले प्लेयर अफ दि म्याचको उपाधि समेत जित्नुभयो। शैलेश काफ्रेले अभिजित 30 रन तथा सुशील भूषालले 20 रनको योगदान दिनुभयो। भगवती माध्यमिक विद्यालयका लागि स्वप्निल भट्टराईले 4 ओभरमा 25 रन खर्चेर 2 विकेट लिनुभयो भने आयुष पाण्डेले 1 विकेट हात पार्नुभयो। 165 रनको लक्ष्यपछि आएको भगवती माध्यमिक विद्यालयको ब्याटिङ शुरूदेखि नै दबावमा रह्यो। टोली 19 ओभरमा 96 रनमै अलआउट भएको थियो। भुवन डुमरेले सर्वाधिक 49 रन बनाउनुभयो भने अन्य ब्याट्सम्यानले राम्रो स्थान दिन सक्नुभएन। भीमसेन आदर्शका बलरहरू प्रभावशाली देखिनुभयो। आयान भुर्तेलले 4 विकेट लिएर विपक्षीको शीर्षक्रम ध्वस्त बनाउनुभयो। सुशील भूषाल र शैलेश काफ्रेले समान 2-2 विकेट लिनुभयो भने रिदम रिजालले 1 विकेट हात पार्नुभयो। बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेको भीमसेन आदर्श माध्यमिक विद्यालयले 68 रनको प्रभावशाली जितसहित गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनशीप 2026को उपाधि आफ्नो नाममा लेखाएको छ। विजयी टीम तथा खेलाड़ीहरूलाई प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्दे लगायतले ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। च्याम्पियन नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालय राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा बस पार्क निर्माणको बाटो खुलियो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति। सत्ता र प्रतिपक्षी दलबीच लामो समयदेखिको सम्वादहीनता तोडियो, पीएमको जवाफ विपक्षीको बटम लाइन बन्दा संसद भने खुलेन। वीरगंजका मेयर सिंह सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा, झुटो विवरणको आधारमा नागरिकता दिलाएको आरोप। पोखरामा अपाङ्गता भएका विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम आयोजना, गायनतर्फ करिना र चित्रकलामा भविन्द्र प्रथम। पोखरा विश्वविद्यालयमा अध्ययन विधा दुरूपयोग, असुल गर्नुपर्ने रकम 1,12,00,000। पोखराको सार्वजनिक यातायात सुधारको लागि स्मार्ट र दिगो मोबिलिटीमा जोड़, महानगरले ठूलो वैदेशिक साझेदारी भित्रियाएको मेयर आचार्यको दावी। फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा 19 ज्यान गयो। बेरूतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण र नेपालले जितु एसियाली खेलकुद छनौटको उपाधि, हङकङ 19 रनले पराजित। गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेटमा नवलपुरको भीमसेन आदर्श मावि च्याम्पियन। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो। गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ। सल्लाहकार के रे के बच्चा,
3: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426, 537526।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648, 572-849।

0: फर्नीचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर लिया हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: नेपाली को गौरव,
3: नेपाली को पहिचान,
2: पालिखे ढाका टोपी
3: जसले शिर को शोभा बढाउँछ।
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्,
4: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
2: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
5: मर्दी हिमाल को काख में स्वाद को नया गंतव्य भाषापुस्रे गांवपालिक वडा नंबर 8 लुम्रे में खुलियो आधुनिक ट्राउट रेस्टुरेंट। विदेश को अनुभव, आफ्नै माटोमा स्वाद को पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रे में। याद गर्नुहोस् पोखराको हरिचोक हेमजा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: नेपाली को गौरव,
3: नेपाली को पहिचान,
2: पालिखे ढाका टोपी
3: जसले शिर को शोभा बढाउँछ।
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्,
4: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
2: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: Admission are open.
9: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
8: phone 061-576-361, mobile 98461-57144.
9: Contact school administration, GEF Secondary School.
10: Education for enlightenment.
11: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिन बाट गुणस्तर जाँच्ने क्षमता।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 70% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
11: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाको ज्योति सुनचाँदी दोकानको प्रतिबद्धता।
12: फोन 5308 15
11: 5308 15
12: मोबाइल नम्बर 9855228071 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
13: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
18: हेलो।
19: हजुर नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
18: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
19: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड, नक्कली देखी सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
16: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।